महाराज तपाईले भाइका छोरा माने आफ्ना बन्धुहरूमा मिलेर जानु पर्ला, नत्र कृष्णको जब भनाई राम्रो बुझिएको छैन तपाईँहरूपट्टि भन्दा। ए पाउको जुत्ता शिरको मुकुट भन्यो कृष्ण भगवानलाई। अंशको बात वंशले जाने हुन्छ, त्यो नन्द बाबाको घरको भतुवालाई के थाहा पो भन्छ प्रभुलाई त। त्यो नन्द बाबाको घरको भतुवा हो त्यो, त्यसले दही चोर्न जाने छ, दुध चोर्न जाने छ, घिउको भाँडो फुटाउन जाने छ, दहीको भाँडो ठेको फुटाएर दही चोर्न जाने छ, त्यसले अरू के जाने छ, त्यसले राजनीति कुरा के थाहा, त्यसलाई गोठालालाई गाईको धन्दा गर्दैमा उत्तिकै छ, त्यसलाई के थाहा, त्यसलाई अति ठूलो धेरै जब जब थाहा भएदेखि त्यसले नाच्न र गाउन जाने छ। नौमरी गर्यो भगवानलाई। अनि त्यहाँबाट फरक फर्केर दुर्योधन महाराजका दरबारबाट अक्रूर जानुभयो र भगवान कृष्ण धृतराष्ट्र राजाले म केही जान्दिन भन्नुभयो। कुन्ती रानी ज्यादै गुनासो गर्नुभयो। यता भगवान कृष्णको दरबारमा माने दुर्योधनको दरबारमा अति ठूलो संयुक्ति हजुरको विरोध भयो, हुकुम भयो महाराज, दुर्योधनको हुकुम भयो महाराज।

0: अहिले बेच्ने गर्छ भगवान, अब कसो गर्ने भनिकन सारी समस्या पर्यो। त्यो समस्याको समाधान कृष्ण भगवानबाट गराउनको लागि ठीक छ, अब त्यसको कुल संहार नगरी छोड्ने छैन, अब त्यसलाई नमारी छोड्ने छैन र अकण्टक राज्यको स्थापना जब युधिष्ठिरलाई को नेतृत्वमा नगराई छोड्ने छैन भन्ने प्रतिज्ञा गरेर भगवान विदा हुनुभयो। अहिले अकुरुको दरबारबाट परमात्मा कृष्ण आफ्नो दरबारपट्टि प्रस्थान गरिसकिबक्स्यो। अब जब पूर्वार्ध कथा सम्पन्न भएको छ, उत्तरार्ध कथा, अब भगवान कृष्णको विवाह हुने बेला भएको थियो, जन्त जानेर रत्ती खाने बेला भएको थियो, किन गएका हेर अब अघिलाई यस्तो पो हुँदो रहेछ। अब केवल जब आधा घण्टा पछाडि त मिलिहाल्थ्यो खाना, भन्न वस्तुको भोज पाकेको छ यहाँ, एक महिना गाईको दुधमा तीन पाथी पानी ल भने। अब कृष्ण भगवानको विवाह हुने बेला भएको छ। हस्त महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामी बड़ा प्रेम का साथ में यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा है। सद्यबाट
1: जय बोलो श्रीमद् भागवत महापुराण को
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत दशम स्कन्द को अहिले उत्तरार्ध कथा को कति कथा को वर्णन गरिन्छ भने उत्तरार्ध कथा को पचासौं अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो, ओम नमो भगवते वासुदेवाय श्री शुको वाच म अस्ति प्राप्ति कंसस्य महिषो भरतुर सब मृति भरतारी दुखार्थे दुष्म पितृगृहान म। यही कारणबाट राजा परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णनमा प्रस्तुत गर्नुभएको छ। यस प्रभावबाट अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ महाराज भनेर सोद्धाखेरिमा हस्त मेरो प्रभु हजुरका मुखारविन्दबाट मैले महत्वपूर्ण विषयका वर्णनहरू सुन्दै सुन्दै सुन्दै आए, यहाँले मलाई बताउँदै आउनुभयो। अब यहाँदेखि उपरान्त यो दशम स्कन्दको उत्तरार्ध कथामा अब के सुन्ने इच्छा छ भन्दा अस्ति र प्राप्ति भन्ने दुईटा रानी राजा कंसका, ती दुईटा रानीहरू अब दुःख पाइसकेपछि कहाँ जाने भन्दाखेरिमा दुःख पाएपछि छोरी मान्छे जाने ठाउँ त माइतै हो, जानुपर्ने पनि त्यही हो, किनभने कि जन्मघर कि कर्मघर भन्ने चल्दैछ। जन्मघर बिग्रिसकेपछि कर्मघर त जानै पर्छ, अब कर्मघर बिग्रिसकेपछि जन्मघरमा जानै पर्छ, अब कहाँ जाने, गएछन् जन्मिएको ठाउँमा ल बाबा भनेर विन्ती गरे। अनि यसदेखि पछाडिबाट सारा सम्पूर्णजनले विन्ती गरे, लौ त मेरो भगवान हो, म कहाँ जाउँ कसो गरौं, बडा कष्ट भयो र त्यो समस्याको समाधानको लागि कहीँबाट उपाय हुन सकेन, कतैबाट समस्याको समाधान हुन सकेन, केही उपाय भएन र सरासर गएर जब माइतीमा गएर रुन लागे, माइतमा गएर रोएको बेलामा अब किन रोएका छोरीहरू भन्नु भने राजा जरासन्धले, अब यहाँ रुनु पर्ने कारण पर्यो नि बुबा, के कुरा, तपाईँका ज्वाइ साहेबलाई त मार्यो नि कले भन्दाखेरिमा यो किसिमबाट मार्यो भनेर भन्न साथ कले कृष्णले, ओ कृष्ण भनेको त त्यो त्यो नन्द बाबाको घरको भतुवा भने अँ मारिहाल्यो मारिहाल्यो, भक्कु दिएको बरु पहिले खबर गर्न पर्दैन भन्छ त्यो बाउ चाहिँ, अब हिंसाका खबर गरेर भयो, अब अरू कुरा त केही हुँदैन मबाट, मेरो ज्वाइँलाई मार्ने कृष्ण र बलरामलाई मैले मारेर त्यसको शिर ल्याएर तिमीहरूको काखपल्टमा फालेर म बचाइदिन्छु, धन्दा नमान, त्यहीबाट आँसु पछाइदिन्छु, चिन्ता नमान ल हुन्छ भनेर गए। गइसकेपछि सरासर गइसकेपछि अब कहाँ जाउँ कसो गरौं के गरौं, बडा कष्ट भयो, कहीँबाट उपाय हुन सकेन, बडा संकटको घड़ी प्राप्ति भयो महाराज, त्यो समस्याको समाधान कहीँबाट उपाय नभइसकेपछि चिन्ताले ग्रस्त यस किसिमबाट घरबाट निस्किएर गएको जरासन्धले 23 अक्षौणी सैनिकहरू गठन गर्यो। 23 अक्षौणी सैनिक सारा गठन गरिसकेपछि तिनै 23 अक्षौणी सैनिक सरासर जब लिएर 23 अक्षौणी सैनिकको गठबन्धन तयारी गरेर जोर जुलुमका साथमा लड़ाईको लागि तत्परता देखायो। अनि त्यसपछि भगवान कृष्णले आज मेरो जब दरबारमा अब यस्ता किसिमले आउँछन् र यिनका शत्रुहरू सारा सम्पूर्ण भन्ने विचार गरेर साराले भन्न लागे, हरे जरासन्ध राजाको सैनिक हरेर।

0: महाराज परीक्षित का हजुरमा सुखदेव स्वामी बाट आज्ञा भो लौत महाराज परीक्षित अब तपाई के सुन्न चाहि बस्नुहुन्छ भनिकन राजा परीक्षितलाई सुखदेव स्वामी बाट श्रीमद भागवत को महत्वपूर्ण कथा को वर्णन प्रस्तुत गर्नु भएको छ। अब कृष्णपुरी मथुरामा अहिले झण्डा फरेर भइराखेको थियो। अहिले मगदेश राजा जरासन्धको जसलाई भनिन्छ अहिलेको बिहार प्रान्त, त्यो बिहार प्रान्तबाट जरासन्धका सैनिकहरू गए। कृष्ण भगवानले दाजु बलरामलाई आज्ञा गरिभएको छ, अब के चाहिँ गर्दा हाम्रो हित होला, के चाहिँ गर्दा हाम्रो कल्याण होला भनिकन सोधिएका प्रश्नमा अब यस बारेमा सानो तिनो कुराबाट हामी अल्मलिन हुँदैन। अब भाग्य बढ़िया हुन्छ भन्दै हुनुहुन्थ्यो, भागेर के प्रयोजन छ र यो भाग्न हुँदैन। अनि त्यो भाग्नुको सट्टामा एउटा काम गरौं भनेर सारा सम्पूर्णले एउटा निश्चय गरे। कस्तो प्रकारको निश्चय गरे भनेदेखि अब योसँग जब घोर घम संग्रामको युद्धको प्रोग्रामको लागिमा डट्नै पर्छ भनिकन कृष्ण भगवान अहिले खड्दै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्यबाट
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्नको पूर्वार्ध कथा उत्तरार्ध कथाको 51 अध्यायबाट महाराज परीक्षितलाई सुखदेवले सम्बोधन गरिरहनु भएको छ यसै अध्यायबाट। अनि जरासन्ध राजा भनेको कंसको ससुरा, आफ्नो छोरीहरू दुईटा विधवा भएपछि राजा जरासन्धले 23 अक्षौणी सैनिकको साथमा कृष्णको मथुरापुरीलाई कब्जा गर्नको लागि प्रस्थान गर्यो। अनि भगवान कृष्णले दाई बलरामलाई भन्नुभयो, दादाश्री अहिले हामीलाई शत्रुले चारैपट्टि बेरिएको समय छ, हामीसँग हात हतियार कोही केही छैन, हामीसँग फौज सैनिक कोही छैन, यो कष्टको समय हो, यस अवस्थामा के गर्दा बेस हुन्छ, दाईको हैसियतले मलाई उपदेश गर्नुहोस् भन्दा भागौं भने दाजुले त ल भागे बढ़िया हुन्छ भने ओहो यो त बेजिम्मेवारीको कुरा गर्नु हुँदैन। जिम्मेवारी लिएको व्यक्तिले बेजिम्मेवारी कुरा गर्यो भने त्यहाँभन्दा नैतिक हराम केही पनि हुँदैन, नरक वास त्यही हुन्छ। जिम्मेवारी लिने, जिम्मेवारी वहन गर्न नसक्ने, त्योभन्दा बेकुफ के हुन्छ। यसैले म तपाई हामी यो पृथ्वीको भार हर्नका लागि हामी जानुभएको, फेरि यो एउटा पाजी राजासँग भागेर हामी जाने लड्ने हो। संसारमा सबै कुरा जब खान मिल्छ पत्नी सम्मको व्यक्तिले, एउटा कुरा खानु हुँदैन, त्यो हरेस खानु हुँदैन। हरेस खाएपछि सकियो, संसारमा हरेस खाने काम नगर्नु, किनभनेदेखि हुँदै जाला, मर्नु नै परेछ भने पनि अब भोलि मरिणी मर्ने, पर्सि मरिणी मर्ने, अहिले 10-8 वर्ष पर बचिन्थ्यो होला, हो अगाडि मर्यो के त के कुरा हो। यस मानेमा हरेस खानु हुँदैन, यसले गर्दाखेरि तपाईँको ठूलो गल्ती भयो दादाश्री, भाग्न हुँदैन, कृष्णले उपदेश गर्नुभएको छ आफ्नो दाजुलाई। लौ त्यसो भनेदेखि बसिरहौं भन्नुभएको थियो। जरासन्ध आयो, भगवान कृष्णलाई के भन्यो भनेदेखि, त नन्द बाबाको घरको भतुवा होस्, त तस्करीको नायके होस्, त जब गोठालो होस्, त ग्वाला होस्, तैले जब धेरै प्रकारले अर्काको घरमा भतुवै बसेर काम
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 6 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रेट नोटिस पनि रेट नोटिस पनि फेरि अस्वीकार.
3: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हावी. सहकारीको बेथेती जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने. यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै.
2: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट. हिंसाको चपेटामा स्रोतको अभाव. चिनिया राष्ट्रपति सी र पाकिस्तानका सेना प्रमुख बीच पश्चिम एसियाको द्वन्द्व अन्त्यबारे छलफल.
3: र सात महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत. भूटान एक गोलले पराजित. काभा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने. 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सँगै पारिश्रमिक निर्धारण.
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: साझा खबरको सबैभन्दा शुरूमा ईयू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालेनले आज छलफलको आयोजना गरेको प्रसंग.
2: प्रधानमन्त्री बालेन र शाहले आज युरोपेली संघ ईयू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुक गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ. उहाँ 13 चैतमा प्रधानमन्त्री भएपछि 25 चैतमा नेपालमा रहेका 17 देशका राजदूतसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो र यो दोस्रो भेट हुनेछ. प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन. प्रधान काठमाडौँमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा थप कूटनीतिज्ञलाई आज 11 बजे परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ. परराष्ट्र स्रोतका अनुसार यसअघि झै प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारेको छोटो लिखित भाषण पढ्ने पनि बताइएको छ. त्यस्तै राजदूतहरूले आफ्ना धारणा राख्ने गरी बैठक तय गरिएको छ. प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकता बारे जानकारी गराउनुहुनेछ. द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने दाहालले बताउनुभयो. कूटनीतिक अधिकारीहरूका अनुसार भेटमा नेपालका दुई प्रमुख कूटनीतिक चासो सम्बद्ध राजदूतहरूलाई ध्यानाकर्षण गराइनेछ, जसमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउन पहल गर्ने विषयहरू उल्लेख गरिने बताइएको छ.
3: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको समर्थन मूल्य हिज निर्धारण गरेको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारसँग जानकारी दिनुभयो.
5: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रु 3660 प्रति क्विन्टल र मध्यम धानको रु 3860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको बेतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने. अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने. नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने.
3: मन्त्री परिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ. सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जानकारी दिनुभयो. सरकारले नेपाल चीन जोड्ने चिलिमे केरुङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर लेटर अफ रिप्लाई स्वीकृत गर्ने निर्णय गरेको छ. मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको पनि बताउनुभयो. आर्थिक वर्ष 2083-84 लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ. सरकारका प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले समय आएपछि भारत वा अन्य देशको पनि भ्रमण गर्ने बताउनुभयो. प्रधानमन्त्री शाहको विदेश भ्रमणको सन्दर्भ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आसन्न भारत भ्रमणको बीचमा कुनै सम्बन्ध नरहेको पनि उहाँले बताउनुभयो. प्रधानमन्त्रीको भारतमा जाने समय अथवा जुनसुकै देश जाने कुनै समय जति बेला पनि आउन सक्ने उहाँले उल्लेख गर्नुभयो। भारत मात्र नजानु भएको होइन, अहिले कुनै पनि देश जानु भएको छैन। मन्त्री पोखरेलले भन्नुभयो, अहिले पहिलो 100 दिनको कार्यव्यस्तताको चाप रहेको उल्लेख गर्नुभयो। शुरूमा काममा अलि बढ़ी सबैजना तल्लीन रहेको उल्लेख गर्नुभयो भने यसले गर्दा अहिले सभापति आफ्नै ढंगले भारत जान लागेको पनि बताउनुभयो। गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने नगर्ने सन्दर्भमा सोधिएको प्रश्नमा मन्त्री पोखरेलले मन्त्री परिषद बैठकमा छलफल नभएको पनि बताउनुभयो। सिंहदरबार प्रवेशका सन्दर्भमा कार्यविधि बनाउने बारे सोधिएको पत्रकारको प्रश्नमा भने भित्र आउन जानका लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो।
2: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट एक्जिटमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनु पूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिएको अनुमति स्वत निष्क्रिय हुने देखिएको सर्वोच्चले भनेको हो। विशेष अदालतबाट अनुमति लिनुपर्नेमा त्यो भएको नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गर्न बनेको 18 वैशाखको नेपाल राजपत्रमा प्रकाशित अध्यादेशले सो ऐनले ऐनको दफा 22 उपदफा 9(2) प्रतिबन्धात्मक वाक्यांश थप गरी विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था रहेको आदेशमा भनिएको छ। हाल विभागले गरेको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै सर्वोच्चले भनेको छ। निवेदनलाई विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न आधार र कारण खोली सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट माग भएको र विशेष अदालतबाट तदनुरूप अनुमति प्रदान भएको पनि अवलोकन गरिएको अनुसन्धानमा मिसिलबाट देखिन्छ। सर्वोच्चले पक्राउ पूर्जीको विधि र ढाँचा नै नमिलेको भनेको छ।
3: यसैबीच सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई दायरेटलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधान न्यायाधीश सिफारिशको विषय रहेका दुई रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरूद्ध 3 निवेदन पेश भएकोमा दुईवटामा दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश दिनुभएको हो। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमा पठाइएको छ। थापाले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नुभएको थियो। 25 वैशाखमा दरफेट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश भएको हो। निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा 137 बमोजिम संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्तुत दरपीठको आदेश बदरको मागबारे निवेदन उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा नियमावलीको नियम 10(1) बमोजिम संवैधानिक इजलासमा पेश गर्नु आदेशमा भनिएको छ। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले सिंहदरबारमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी आयोजना विषयक छलफलमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया सरकारले अगाडि बढ़ाइरहेको बताउनुभयो। बैठकले पछिल्लो समयमा सुकुम्बासी क्षेत्रबाट उठाइएका बालबालिका र उनीहरूको पठन पाठनको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दस बास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल पाए पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने दुई सुकुम्बासी तथा अव्यवस्थित बस्तीवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानव अधिकारको प्रत्याभूति गर्ने।
3: यसैबीच प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस विषयमा छलफल हुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन, पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानलाई बिचौलियाको आवश्यकता र अन्त्यको उपाय।
7: जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्नौ नि त। त्यो ठाउँै नभए त बिचौलिया जहाँबाट आए पनि त हाल सामान त पठाउनु पर्यो नि त।
3: डेढ दर्जन करको मारमा सर्वसाधारण नागरिक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानलाई बिचौलियाको आवश्यकता र अन्त्यको उपाय।
7: जस्तो पालिकाले हामीलाई 70 रुपियाँ

नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फेरिँदै सिंहदरबार बदलिँदै कार्यशैली शीर्षकमा सुभाष भट्टले नयाँ पत्रिकामा लेख्नु भएको छ। उही र उस्तै राजनैतिक पात्र घुमी फेरि आउने प्रशासनिक केन्द्र सिंहदरबारमा नयाँ शक्तिशाली सरकारको प्रवेशसँगै प्रशासनिक परिदृश्य समेत बदलिएको। त्यस्तै आजको भित्रपृष्ठमा एमाले पार्टी पुनर्गठनको बहस, बादल मार्फत नेतृत्व रक्षा गर्ने ओली रणनीति, तहसम्मै छलफल चलाउने इतर समूहको तयारी शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ भने स्थानीय जनप्रतिनिधि र कर्मचारी बीचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन शीर्षकमा अर्को खबर छ। सरकारी स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिकाका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको हो। त्यस्तै बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै थाकथलो छाड्दै किसान शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै अध्यादेशमाथिका प्रश्न संवैधानिक इजलासमा शीर्षकमा खबर प्रकाशित छ भने भारत भ्रमणमा जाँदै राजसभा सभापति लामिछाने शीर्षकमा पनि खबर प्रकाशित छ।
3: नागरिक दैनिकमा आकर्षक नीति तथा कार्यक्रम फितलो कार्यान्वयन शीर्षकमा प्रदेश सरकारका नीति तथा कार्यक्रमको बारेमा खबर छापिएको छ। विनोद सुवेदीले लेख्नु भएको खबर हो। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयनको अवस्था भने अत्यन्त फितलो देखिँदै आएको छ। यसबीच कोशी प्रदेश र लुम्बिनी प्रदेशले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। अन्य प्रदेशहरू पनि सोही ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका जनता अन्ततः निराश हुन बाध्य रहेको उल्लेख गरिएको छ। तराईमा उखर माउलो गर्मीले जनजीवन प्रभावित भएको बारेमा सुभद्रा धिताल लेख्नुहुन्छ। केही दिन यता पश्चिम तराई सहित देशका अधिकांश स्थानमा गर्मी बढ़ेको छ। गर्मीसँगै तराईका जिल्लामा तातो हावा लू चल्दा बिरामी हुनेको संख्या पनि बढ़दै गएको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ भने जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ। जल तथा मौसम पूर्वानुमान विभागले सोमबार बिहान 8 बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलमा 38 देखि 40, धनगढ़ीमा 39 देखि 41, वीरेन्द्रनगरमा 37 देखि 39, घोराहीमा 36 देखि 38, भैरहवामा 38 देखि 40 डिग्री सेल्सियस तापक्रम पुगेको उल्लेख गरिएको छ। 30,000 भन्दा बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक दलका पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन दायरामा रहेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ, किन क्रूर बन्दैछ नेपाली समाज शीर्षकमा देशभर जघन्य हत्याका श्रृंखलाहरू बढ़ेको बारेमा अजबी पौड्यालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा डेढ़ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको छ। 39% आयकर र अन्य डेढ़ दर्जन भन्दा बढ़ी कर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून छ। सार्वजनिक ऋण बढ़ेको

0: बढ़ेछ। सरकारी ढुकुटी पनि हरेक वर्ष घाटामा गएको उल्लेख गरिएको छ। भित्रीपन्नामा 35 दिने म्याद सकियो तर फिर्ता भएन त्रिवीको अतिक्रमित जग्गा। शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ, त्रिवी जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081 विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर किर्तिपुरमा मात्रै 21 संस्थाले करिब 1,000 रोपनी जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएको औल्याइएको छ। फेरि पनि नेपाल आउँदै अमेरिकी उच्च अधिकारी शीर्षकमा खबर छ। सरकार गठनको करिब 2 महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उप विदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने उच्च गर्मी छैन पानी शीर्षकमा अविनाश चौधरी र भवानी दत्त भट्टले धनगढ़ीबाट लेख्नु भएको खबर छापिएको छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दै शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको छ। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै बसेर अन्नबाली सखा पार्न थालेपछि ग्रामीण क्षेत्रको जनजीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीयमा चिन्ता पनि थपिएको छ। भित्रीपन्नामा सार्वजनिक सवारी दर्ता रोकिन्दा व्यापार श्रृंखलामा असर परेको बारेमा रंगेलीबाट लेखिएको विराटनगरको यो खबर पनि छापिएको छ। किसानलाई दैनिक 1 करोड़ भुक्तानी शीर्षकमा अर्को खबर छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी गइरहेको जानकारी दिनुभयो। लिखु 4 को खर्च विवरणमाथि प्रश्न शीर्षकमा ओखलढुंगाबाट लेखिएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। द्वन्द्वग्रस्त कंगोमा इबोला संकट थप गहिरिँदै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाका 900 भन्दा धेरै शंकास्पद केसहरू भेटिएको बताइएको छ। त्यस्तै 177 मृत्युका घटनाहरू भएको पनि डब्ल्यूएचओले बताएको छ। अहिले फैलिएको इबोलाको बुन्डी विग्यु भेरिएन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध नभएको पनि स्वास्थ्यकर्मीहरूले बताएका छन्। यसैबीच पूर्वी कंगोमा वर्षौंदेखि दर्जनौ विद्रोही र लड़ाकू समूहको अस्तित्व रहेको छ भने यसमध्ये केही समूहको सम्बन्ध विदेशीसँग पनि रहेको बताइएको छ। कट्टरपन्थी इस्लामिक स्टेट समूहमा आबद्ध समूह सशस्त्र समूह पनि त्यहाँ सक्रिय रहेको छ, जसले गर्दा हिंसा र स्रोतको अभावमा कंगो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एशिया द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चीनिया राष्ट्रपति सी जिनपिङले हिजो बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्चस्तरीय भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसैबीच अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेलामा सहभागितालाई महत्वपूर्ण रूपमा हेरिएको छ। चीनले तुलनात्मक रूपमा समयमित भएर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ भने बीजिङले टेलिफोन संवाद तथा खाड़ी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरूसँग बैठक मार्फत क्षेत्रीय तनाव कम गर्ने बारेमा पनि प्रयास भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले हिजो सन् 2026 को लागि राष्ट्रिय क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरूष र महिला खेलाड़ीमा एकैपटक वर्गीकरण सहितको पारिश्रमिक तोकेको हो, जस अनुसार पुरूष 38 र महिलामा 25 खेलाड़ी विभिन्न श्रेणीमा विभाजन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार वर्गीकरण भएका खेलाड़ीहरूको मासिक तलब निर्धारण गरिएको छ। पुरूष खेलाड़ीले एक दिवसीय तथा अन्तर्राष्ट्रिय टी20 आई खेल्दा प्रति म्याच फी पनि पाउनेछन्। सिनियर पुरूष टोलीले एक दिवसीय खेल्दा प्रतिदिन 15,000 र अन्तर्राष्ट्रिय टी20 आई खेल्ने क्रममा प्रति म्याच फी 10,000 रूपियाँ पाउने क्यानले जनाएको छ। महिला टोलीले टी20 आई खेल्दा प्रति खेल 10,000 रूपियाँ पाउने पनि प्रवक्ता लामाले बताउनुभयो। महिलातर्फ भने डेभलपमेन्ट श्रेणी समावेश गरी यसमा समावेश भएका खेलाड़ीलाई प्रति महिना 25,000 रूपियाँ प्रदान गर्ने क्यानले जनाएको छ। पुरूषको तुलनामा महिलातर्फ भने प्रति महिना पारिश्रमिक कम छ। खेलाड़ीहरूलाई 4 समूहमा विभाजन गरी मासिक 25,000 देखि 55,000 रूपियाँसम्म पारिश्रमिक महिला खेलाड़ीको लागि निर्धारण गरिएको छ। पुरूष खेलाड़ी 38 जना छन्। ए प्लसमा प्रति महीना पारिश्रमिक 1,20,000 हुनेछ। यो श्रेणीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने हुनुहुन्छ भने ए श्रेणीमा प्रति महीना पारिश्रमिक 1,00,000 रूपियाँ दिइनेछ। सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी यो श्रेणीमा पर्नु भएको छ। गीता राणाको एकमात्र गोलको सहयोगमा हिजो नेपालले भूटानलाई 1-0 हराउँदै साफ महिला च्याम्पियनशीपमा जित निकालेको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू रंगशालामा नेपालले समूह एमा पनि 3 अंक प्राप्त गरेको छ। यसले समूह एबाट नेपालको सेमी फाइनल सम्भावना बलियो बनेको छ। र नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल प्रतिद्वन्दी बलियो राष्ट्र इरान पाएको छ। लीग चरणको हिजो अन्तिम खेलसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुंगो लागेको हो। समूह एबाट सबै खेल जितेको भारतले 3 खेलमा 8 अंक जोड्यो। उपविजेता नेपालले 7 अंक बनाएको छ। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भएको थियो।
1: किसानका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने सेवा र समन्वय के हुन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब किसानको उत्पादनको बजार र बिचौलिया हटाउने कुरा। स्थानीय सरकारले खेती किसानीबाट उत्पादन बढाउने र बजारको खोजीमा सघाउने भनेका छन्, तर किसानले पाएका छैनन्। युवा किसान तथा युवा अभियन्ता कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
5: 5 वर्ष पछाडि वास्तवमै छहराको त्यो अम्लवास अथवा छहरा सेरोफेरो भनौँ, समग्र छहरा हेर्न लायक, पर्यटकहरू जान लायक, अनि केही खेती किसानी गरौं गरौं भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ। हामी जस्तै, म जस्तै अरू पनि हुनुहुन्छ, अहिले त म आएपछिमै बोल्न पर्यो होइन, म जस्तै जुन पौरोही किसानहरू हुनुहुन्छ र केही गर्नुपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि, त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।
0: आमदानी अथवा लगानीको अभाव नभएको कारणले गर्दाखेरि अथवा त्यस्तो नभएको व्यक्ति मात्रै खेती किसानीमा टिक्न सजिलो भएको हो कि भन्ने तपाईँको त्यो अनुभवले बताउँछ कि पैसा ठूलो कुरा होइन भन्ने तपाईँको दावी हो?
5: पालिकाले केही कुराहरूलाई तपाईँको चाहिँ विचार पुर्याउने हो भने पैसै नभएको मान्छेले पनि खेती किसानी
0: के विचार पुर्याउनु पर्यो त पालिका?
5: जस्तो तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँ एउटा सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन ज्ञान केन्द्र छ, होइन दुईटा छ नि त, पहिलाको कृषि विकास केन्द्र त अहिले त्यतातिर डिभाइड भएको छ, दुईतिर वर्गीकृत भएको, अनि उहाँहरूले सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ, हेर्नुहुन्छ। खास हाम्रो सुन्तला जोनै हो, सुन्तला जोनले नै हेरिरहेछ। के विवेक पुर्याउन पर्यो भने जस्तो असारको बेलामा के हुन्छ भने त्यहीँ पनि चलखेल, के चलखेल हुन्छ, कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएको छ, उनीहरूले माटी पाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले, स्थानीय सरकारले। तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, हेर्नु है, सल्यानबाट सुन्तला ल्याउनुहुन्छ, बेर्ना, अनि त्यो तपाईँको गोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हप्ता पछाडि। कपुरकोटमा गोडेको सुन्तला अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भए त अब अर्को वर्ष बाँडे पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेका हुन्छ कि सर, त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भए, उसले किनेर ल्याएको भए बरु त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने, अगाडि बढ्ने, ठुलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेको हुन्छ।
0: कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारी बगैँचाबाट उत्पादन उठाएर
5: मरिसकेको हुन्छ,
0: कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारी बगैँचाबाट उत्पादन उठाएर वजारसम्म पुर्याइराखेका पनि छन्। यो बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नको लागि अब सरकारले कठोर कदम चाल्नुपर्छ।
5: यदि तिनी बिचौलियाले हाम्रो सामान उठाएनन् भने त्यो सबै त्यही सड्ने अवस्था आउँछ।
0: बिचौलिया आवश्यक छ केही हदसम्म नेपालको
5: सम्म आवश्यक छ भने मैले भनिसकेँ त हजुरलाई, जस्तो अहिले के अरे यो स्थानीय तहले तपाईँहरूकोले उत्पादन गरेको जुन जति पनि कृषि सामग्री छ उत्पादन छ त्यो चाहिँ ल्याएर राख्ने यहाँ हो है भनेर नभन्दासम्म त तपाईँको चाहिँ कसरी बेच्नु त ल भन्नु त, अब सबै किसानलाई आफै त बेच्न जान मिल्दैन नि त, मिल्छ र मिल्दैन। अनि त्यहाँ के गर्न सकिन्छ भने रोजगारी दिने हो भने त स्थानीय तहले विभिन्न तपाईँको के अरे कृषि उत्पादनको डिपो केन्द्र बनाएर धेरै मान्छेलाई रोजगार दिन सक्छ नि त त्यहाँ सक्दैन। अनि त्यस्तो गरेर त बिचौलिया आफै आउँदै आउँदैन, अनि हामीले पनि बिचौलियालाई धेरै दिन्नौँ। तपाईँले एउटा कुरा, तपाईँको सामान स्थानीय तहले त्यहाँ किनिदिन्छ भने तपाईँले यहाँ ल्याएर राख्नुहोस् अनि यो सामान चाहिँ तपाईँको हामीले लिइदिन्छौँ भन्ने अवस्था भयो भने त बिचौलियाको केही काम हुन्छ? हामीलाई पनि के छ भन्दा हाम्रो पालिका बने हुन्थ्यो, हाम्रो पालिका राम्रो भए हुन्थ्यो, हाम्रो पालिका विकास भए हुन्थ्यो, होइन? मैले 2 रुपियाँ कमाएको छु भने त्यही पालिकालाई 2 पैसा कर तिर्न पाए हुन्थ्यो। जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्नौँ नि त, त्यो ठाउँै नभए त बिचौलिया जहाँबाट आए पनि त हामी सामान त पठाउनु पर्यो नि त।
0: पाल्पाका युवा किसान कमल घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: रोपाई अघि नै धानको समर्थन मूल्य निर्धारण, आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट, बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै किसान चिन्तित।
0: यीहरू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालेनले आज छलफल गर्दै डेढ दर्जन करको मारमा सर्वसाधारण देउबा दम्पतिको पक्राउ पुर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार।
1: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हाबी, सरकारी व्यतिथी जाँचबुझ, सहकारी व्यतिथी जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने, यौन जन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै,
0: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट, हिंसाको चपेटामा स्रोतको अभाव, चीनिया राष्ट्रपति सी र पाकिस्तानका प्रधानमन्त्री बीच एसियाको द्वन्द्व अन्त्यबारे छलफल,
1: र साफ महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत, भूटान एक गोलले पराजित, काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने, 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरणसँगै पारिश्रमिक निर्धारण।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद र सरकारमा अहिलेको सहभागिता भूमिकाको प्रसंग, प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके नसकेको बारेमा विभिन्न बहस टीका टिप्पणीहरू भइरहेको छ। यहाँ नेपाली कांग्रेसको पार्टी कार्यालय जस्तो देखिन्छ, माथिपट्टि ढोकामा झण्डा छ भने एउटा ढोका छ, ढोकाबा भित्रबाट एकजना व्यक्ति बाहिर आधा शरीर निकालेर केही भन्दैछन्, त्यहाँ नजिकै रहेका अर्को व्यक्तिले सोधेको केही प्रश्नको जवाफमा तल यस्तो लेखिएको छ, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्र छन् त, को हो त्यो प्रतिपक्ष भन्या?
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845-75223 र 9806-75223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845-75223 9806-75223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बारा राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भनी गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउनेछौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिनटार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलंगवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी तपाईँलाई हामी जानकारी भनी गराउँदैछौ। र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँसँग 8 बजेसम्म रहने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु मा तपाईँले आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महिनाको आज 12 गते तदनुसार ईस्वी सन् 2026 मई आज 26 तारिक शक संवत्सर 1948 नेपाल सम्वत 1146 अनलाथ रौद्र नामक संवत्सर उत्तरायण ग्रीष्म ऋतु आज मंगलबार रहेको छ। अधिक ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ। आज दशमी तिथि रहेको छ। 7:21 रहेको छ। नक्षत्रमा रहेको छ उत्तर फाल्गुनी नक्षत्र रहेको छ। विशेष गरी 5:16 योगमा रहेको छ वज्र योग रहेको छ। 3:28 करणमा रहेको छ। विशेष गरी ग्रह करण रहेको थियो। विशेष गरी अहिले बिहानको 8:09 रहनेछ भने तत्पर्यन्त वाणिज्य कर्ण रहनेछ। वाणिज्य कर्ण रहनेछ विशेष गरी 37:22। चन्द्रमा आज कन्या राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:12 भयो भने सद सूर्यास्त 6:51 हुनेछ र आजको दिनमान घड़ी 13:39 रहनेछ। आज गंगा दशहरा स्नान समाप्ति गोसाई कुण्ड स्नान समाप्ति भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। आज विशेष गरी रामेश्वर गंगा पूजा हत्या मोचन तीर्थ स्नान रूरू ऋषिकेश उत्सव वज्र गुरू पद्म सम्भव जयन्ती बिहडा बाबामा जलार्पण वैतनी विश्वनाथ विशेष गरी मन्दिरमा दशहरा स्नान मेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय आजको अशुभ समय आजको काल समय कतिखेर रहन्छ भन्ने विषयमा जानकारी गराउनेछु। सर्वप्रथम लागू आजको काल बेला यानि कि अशुभ समय रहेको छ दिउँसोको 1:43 59 सेकेन्डदेखि दिउँसोको 3:26 22 सेकेन्डसम्म काल बेला रहेको छ। यस्तै गरेर लाभ बेलाको समय रहेको छ अहिले बिहानको 10:18 11 सेकेन्डदेखि बिहानको 12:55 सेकेन्डसम्म लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 3:26 22 सेकेन्डदेखि दिउँसोको साँझको 5:09 6 सेकेन्डसम्म शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ। उत्तर फाल्गुनीको चौथो चरणमा आउँछ पीताम्बर अथवा विशेष गरी पीताम्बरी नाम आउँछ। आज दिनले नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उदार रूपमा व्यापार गर्नु पर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुँदै जानेछन् भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मेहनत गरिकन चिताको मूल्य प्राप्त नहुने योग देखिया छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्ने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सेवामूलक काम बीचैमा रोकिन सक्छ। अध्ययनमा बाधा पुग्दै जाँदैछन्। परिस्थितिले काममा अल्मल ल्याए पनि मेहनत गर्दा फाइदाको सद पहिचान गर्न सफल भइनेछ। दोहोऱ्याएर प्रयत्न गर्दा गरेका काम सम्पादन हुँदै जाँदैछन्। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीहरूको साथले हिम्मत दिलाउने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ। तैपनि गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। आज अरूलाई दिने नभए भित्काउने समय रहेको छ। दिएको धनमाल पछि आफैले आवश्यक पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ र सहयोग प्राप्त हुनेछ। आफ्नामा विशेष गरी व्यापार अवश्य लाभ हुनेछ। चुनौती पन्साएर पनि काममा जग बसाउन सकिने खालको योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन रचनात्मक काममा जुट्ने समय रहेको छ। पहिलेको उपलब्धिले उत्साह जगाउँदैछ। उधार व्यापारमा फाइदा सामान्य फाइदा हुनेछ। गरिएका कामको सामान्य प्रतिफल पाइन्छ। तर परिस्थितिले सोचे भन्दा फरक मोड लिन सक्छ। सानैतिनो काममा संचित रकम खर्च गर्नु पर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाब किताब अलि होसियार रहेर अगाडि बढ्दा राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। स्वागत समाचारले उत्साह जगाउँदैछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुँदै जाँदैछन्। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुँदै जाँदैछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछन्। विश्वका आफन्तजनसँग भेटघाट हुनेछ। स्वदेश भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। बौद्धिक क्षमताको तारिफ हुँदै जानेछन् भने व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रीय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन काममा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अरूको करकापमा काम थानी भए पनि फाइदै हुनेछ। टाढाका साथीभाइले साथ दिनेछन्। आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। केही वस्तु त्याग्नु परे पनि कर्ज मार्फत धन जुट्दै जानेछन्। केही खर्च लागे पनि देश विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको आमदामी प्राप्त हुनाले उत्साह जाग्नेछ। मेहनत गर्दा आमदामीको स्रोत फेला पर्दै जाँदैछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यको लागि जग बसाउने मौका मिल्दैछ। आजको मेहनतले भविष्यमा नामदाम इनाम प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। मेहनतको फल प्राप्त हुँदै जाँदैछन्। नोकरी तथा पेसा व्यवसायमा विशेष फाइदा उठाउन सकिने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देख्नाले काम देखाउनुपर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनले प्रतिसम्म समस्या पर्न सक्छ। तैपनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अरूका लागि र अवसरका लागि विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यको लागि नयाँ कामको जग बसाउने मौका मिल्नेछ। सामाजिक कामको जिम्मेवारी समेत प्राप्त हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन पहिलेका कमजोरीले केही समस्या उजाए पनि सोचेको काम सम्पादन गर्न सकिन्छ। आध्यात्मिक चेतनाले धर्म कर्म र शिवमूलक काम प्रवृत्त गराउँदैछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम सम्पादन गर्न सकिन्छ। अप्ठ्यारो परिस्थितिमा पनि समस्या दर्शाउँदा सहयोगीहरूको साथ जुट्ने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन स्वास्थ्यको लागि आहार विहारमा अलिक सतर्क रहनुपर्नेछ। व्यस्तता बढ्दै जानेछन् भने शारीरिक थकानले कमजोर भएको अनुभूति हुनेछ। गोप्य सूचना बाहिरले काम देखाउनुपर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बन्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पूर्ण नहुन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन लुगाचाका लागि अनावश्यक वस्तु पछि दौड्नु पर्ला। सामान्य कामलाई सञ्चित रकम खर्च गर्नु पर्ला। आजको यात्रा र आतिथ्य खर्चिलो बन्न सक्छ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सतर्क रहनु पर्ला। हडबडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ। तैपनि प्रेम र मित्रको बन्धन कसिलो भएर जाने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सर्वप्रथम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि फोन गर्न चाहनुहुन्छ भने सम्पर्क भन्ने गर्नुहोला। आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा घरै बसेपछि जानकारी तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ। अहिलेको लागि कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा भाजेबाट। शुभ नाम तपाईँको?
1: सिंहबहादुर गुरुङ।
0: सिंहबहादुर गुरुङ गोर्खा धाजेबाट हो?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो भान्जी।
0: भान्जीको विषयमा?
1: हजुर।
0: भान्जीको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2073 साल 5/12 गते बिहान 8 बजी।
0: 2073 साल भन्नुभएको
1: हो? हजुर। 73 साल।
0: 2073 साल अनि भदौ
1: 5/12
0: 5/12 ए साउन महिनाको 12 गते। के बार पर्छ जन्मबार?
1: बुधबार।
0: जन्म समय भन्नुहोस् त?
1: बिहान 8 बजी।
0: बिहानको 8 बजी हो?
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: ल ल।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2073 साल श्रावण कृष्ण पक्षको बुधबार अष्टमी तिथिमा जन्म, मेष राशि, अश्विनीको चौथो चरण, नाम आउँछ नानीको लाल कुमारी, नाम आउँदो रहेछ लालुमाया, नाम आउँदो रहेछ
1: लालीमाया।
0: हजुर। घातक तिथि परेको छ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि नै घातक भन्छ। पेटमा अलिकति समस्या, पेट दुख्ने, पढाइमा रुचि नहुने, पढ्न मन नलाग्ने ग्रह परे रहेछ। अलिकति विशेष ख्याल गर्नु, छिटो छिटो रिसमय स्वभावको छिन् हाम्रो भान्जी है। माङ्गलिक पनि परेको देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ, होइन? अरू त्यस्तो नराम्रो ग्रह दशा त्यस्तो नराम्रो छैन। अहिलेलाई ग्रह उल्का र अर्को शुक्र भन्ने ग्रह चलेको छ नानीको, दशाको शान्ति गरिदिनुपर्छ। गुरु चाण्डल योग परेको छ, रिसाउने, पढाइमा मन नजाने, पढ्न मन नलाग्ने, पेट दुख्ने, यस्तो समस्याहरू हुन्छ। यसको लागि रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनुपर्छ नानीलाई, त्यसपछि राम्रो हुन्छ। मंगलबारको दिन चोखो खाने, एकादशीको दिन चोखो, सकिन्छ व्रत, नसके चोखो खाने पनि गर्नुपर्छ नानीले। भगवान विष्णुको पूजा त गर्नुपर्छ, राम्रो हुन्छ, समस्या आउँदैन है। अरू केही छ समस्या, जिज्ञासा केही छ?
1: लालीमाया,
0: लाल कुमारी, लालीमाया यस्तो नाम आउँछ क्या, लालुमाया यस्तो नाम आउँछ नानीको। नभए त्यस्तो हुन्छ भने लक्ष्मी नाम राख्नुहोस्, लक्ष्मी नाम राख्न पनि मिल्छ। अरू केही कुरा सोध्न मन लागेको छ तपाईँलाई? हुन्छ, हस् हस्। फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो आफ्नो भान्जीको विषयमा हेराउनको लागि, उहाँले चाहिँ गोर्खा जिल्लाबाट चाहिँ नै फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीसँग सहकारी र सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत पनि गरौँ उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु, नमस्ते। राधे राधे।
0: राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: दाङदेखि।
0: हजुरको शुभ नाम भन्नुहोस् त।
2: मेरो पुष्पा बस्नेत।
0: पुष्पा बस्नेत, दाङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: म दाङको बबई गाउँपालिका पश्चिमदेखि हो।
0: दाङको बबई गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ बबई गाउँपालिकातिर?
2: म धेरै सुन्छु गुरु, म धेरै सुन्छु अनि फोन ट्राई गर्छु। धेरै लाग्दैन, लाग्न त हिजो पनि लागेको थियो, आज पनि लाग्यो लाग्न त।
0: लाग्यो होइन?
2: हजुर, यसमा त मैले पाँचचोटि गरिसकेँ।
0: पाँचचोटि गरिसक्यो, पाँचजनाको हेराइसक्नु भयो है?
2: हजुर,
0: एक सौ किसान। अनि कसको बारेमा हुन्छ त आज?
2: म देवरकी छोरीको बारेमा हेराउँदैछु सर।
0: हिजो कसको बारेमा हेराउनु भएको थियो? हिजो चाहिँ
2: हिजो मैले मेरो छोराको बारेमा
0: मैले भनेको कुरा मिल्यो कि मिलेन? हिजो
2: मिल्यो, मिल्यो गुरु, मिल्यो। मिलेर त म हजुरलाई ट्राई गरिरहन्छु अनि अरूले पनि हेराइदिनु, हजुरको फल लाग्छ भनेर मलाई भन्नुहुन्छ नि त, म त्यही भएर फोन गर्छु।
0: ए ल, भन्नुहोस् त, जन्ममिति कति हो, कसको बारेमा भन्नुभयो? देवरको छोरा,
2: देवरकी छोरीको बारेमा, छोरीको बारेमा, देवरकी
0: छोरीको बारेमा भन्नु त। जन्ममिति कति हो?
2: हजुर, 2061 साल,
0: 61 साल, मङ्सिर महिनाको 23 गते हो।
2: हजुर हजुर, मङ्सिर महिनाको 23 गते।
0: समय भन्नु?
2: बिहानको 4:30 बजे गुरु।
0: बिहानको 4:30 बजे को नि त्यहाँ बोल्ने अरू मान्छे?
2: त्यही देउरानी हुन्, अलि अब आफ्नोबाट लागेन, अस्तिदेखि कराई गरिदिया हुन्, त्यही भएर फेरि अब गरिदिनु भनिन् र भनिन् र मैले फोन हाने हो।
0: ल सुन्नुहोस् है त, उहाँले चाहिँ होलमा राख्नुभयो बिचरा। हजुर हजुर, तपाईँको फोन होल्डमा भयो, के थिच्नुभयो हेर्नुहोस् त। ल, उहाँको चाहिँ छोरीको बारेमा जानकारी गराउँछु, उहाँले रेडियो पनि सुनिराख्नु भएको छ, उहाँले चाहिँ होल्डमा चाहिँ थिच्नु भएको छ, त्यो बटन मिलाउनु भयो भने चाहिँ फेरि बोल्न पाइहालिन्छ। हजुर, हेलो,
3: हेलो,
0: कहाँ थिच्नु भयो मोबाइल तपाईँले?
3: म त झन् रेकर्ड गर्छु भने त गुरु कतातिर दाबिएर होल्डमा पो गएछ।
0: हो त नि, रेकर्ड गर्न त यतापट्टि थिच्नुपर्छ त, मिसर पाउनुपर्छ, नभए बिग्रिन्छ फेरि।
3: हजुर हजुर,
0: ल सुन्नुहोस् है,
3: हुन्छ गुरु, हुन्छ।
0: ल, 2061 साल मङ्सिर कृष्ण पक्षको मङ्गलबारको राति उज्यालो भएको बुधबार।
3: हजुर हजुर, उज्यालो भएको बुधबार हो। हजुर,
0: एकादशी तिथिमा जन्म भएको छ, राशि कन्या राशि आउँदो रहेछ, नानीको चित्रा नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ, पोबाट पोष्टिका भन्ने नाम आउँदो रहेछ।
3: हजुर,
0: पोष्टिका भन्ने नाम आउँछ, कन्या राशि पर्छ, नानीको मध्यनाडी राक्षस गण परेको छ, घातकमा तिथि पञ्चमी दशमी पूर्णिमा छ, शनिबार घातक छ, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ।
3: हजुर,
0: दशा भाग्य ग्रह असाध्य राम्रा छन् नानीका, नराम्रो छैन, अलिक छिटो रिसाउने बानी छ यिनको, रिसलाई कम गर्नुपर्छ, विवाहमा अलिकति आफै खोजेर आफै रोजेर विवाह गर्ने कुण्डली परेको छ। यहाँबाट
3: कस्तो होला त गुरु, आफै खोजेर आफै रोजेर कस्तो होला?
0: अलि एकरो स्वभावको, अलिक जिद्दी जिद्दी स्वभावको ज्वाइँ पर्ने ग्रह छ। हो, अनि घरबार दाम्पत्यमा समस्या आउँछ, किनकि यिनी माङ्गलिक परेकी छिन्, माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, यो माङ्गलिकको रत्न कवच लगाइदिनु पर्यो पहिला सुरुमा,
3: नभए हुँदैन, त्यो कवच लाउनै पर्छ गुरु।
0: रत्न कवच लगाइदिनु भयो भने राम्रो हुन्छ। मङ्गलबारको दिन, मङ्गलबारको दिन सकिन्छ व्रत बस्नु भन्नु, नभए चोखो खाने, गणेश चौथी मङ्गल चौथीको दिन भगवान गणेशको पूजा गर्ने गर्नुपर्छ, त्यसपछि राम्रो हुन्छ। पानी अलि धेरै पिउनुपर्छ, नभए महिनावारीमा समस्या हुने, दुख्ने, धेरै महिनावारी हुँदा पेट दुख्ने हुन्छ है, यसमा ख्याल गर्नुपर्छ। अहिले ग्रह चलिराखेको छ नानीको बृहस्पति र सिद्धा, ग्रह दशा राम्रो चलेको छ, नराम्रो होइन, तर काम कार्यमा अलिकति बाधा, अलिकति रोकावटहरू आउनेछ। विदेश यात्राहरू राम्रो छ, फलाम सम्बन्धीको काम कारोबार, होटल लाइनमा काम कारोबार, अथवा नर्सिङ सम्बन्धी पढाइहरू, होटल म्यानेजमेन्ट विषयहरू पढाइहरू, सीए सम्बन्धी, एकाउन्टेन्ट सम्बन्धी पढाइहरू राम्रो हुन्छ नानीको लागि चाहिँ। अलिक एक र अलिक जिद्दी स्वभावकी छिन्, अलिक यसमा चाहिँ बेसी ख्याल गर्नुपर्छ, हो कि होइन मैले भनेको कुरा?
3: हजुर, हो गुरु, हो।
0: अरू तपाईँले के सोध्न मन लागेको छ सोध्नुहोस्।
3: अब विवाह गर्न कस्तो छ, लगन आइसकेका छ कि छैन, अब आफूले मन पराएर लोभ गरेर गर्छन् के रे गुरु, अहिलेको जमानामा कस्तो होला के होला भनेर हो।
0: अब जुराएर हेराएर विवाह गर्नुपर्छ, नजुराई नहेराइकन विवाह गरिनु भने घर बिग्रिन्छ। मांगलिक नै केटो चाहिन्छ, प्रेम त हुन्छ लभ त हुन्छ, प्रेम हुन्छ लभ हुन्छ, पहिलो प्रेम अथवा पहिलो लभसँग पनि सम्बन्ध राम्रो हुँदैन, टिक्दैन, होइन त्यस्तो खालको कुरा दशा त्यस्तो खालको परेको छ। त्यो भएर
3: केटाको जन्ममिति भएपछि हेर्नु,
0: जन्ममिति छ केटाको थाहा छ,
3: समय थाहा छैन क्या कति बजे हो, जागिरी त बाहिरकै राम्रो छ कि नेपालमा छ,
0: बाहिरकै राम्रो छ, नेपालको पनि हुन्छ, त्यस्तो नराम्रो होइन, नेपाल भए पनि सरकारी जागिरी हुन्छ, बाहिर विदेशतिर राम्रै हुन्छ।
3: ए अब केटा होइन 2061 साल
0: समय थाहा छ,
3: हजुर हजुर 2061 साल पुसको 8 गते
0: साल पुस महिनाको
3: 8 गते साँझको 8 बजेतिर,
0: साँझको 8 बजेतिर हो
3: हजुर।
0: कुन जिल्लाको जन्म थाहा छ,
3: दाङजिलमा जिल्लैमा हो गुरु, नानीको पनि केटाको पनि,
0: नानीको पनि केटाको पनि, सुन्नुहोस् है त भन्छु अब,
3: अरे जन्मिया त रुकुम गरे, रुकुम गरे अहिले स्थायी ठेगाना गरे दाङमा बस्ने, रुकुममा जन्मस्थल,
0: सुन्नुहोस् है त
3: हजुर,
0: कस्तो आउँदो रहेछ, मिल्दो रहेछ मिल्दो रहेछ, जोड्दो रहेछ जोड्दो रहेछ, जानकारी गराउँछ है,
3: हुन्छ
0: ल। अब केटाको वृष राशि आउँदो रहेछ
3: हजुर,
0: केटाको चाहिँ वृष राशि आउँदो रहेछ, नाम आउँदो रहेछ ऊबाट उमाकान्त अथवा उमा महेश्वर भन्ने नाम आउँदो रहेछ
3: हजुर,
0: राशि मिलेन, वृष राशि र कन्या राशि मिल्दैन
3: हजुर,
0: होइन गुण 23 गुण आएको छ
3: हजुर,
0: त्यसपछि माङ्गलिक पनि मिलेन, केटो माङ्गलिक छैन, केटी माङ्गलिक छिन् क्या,
3: ए
0: है माङ्गलिकको लागि चाहिँ माङ्गलिकसँग नै विवाह गर्नुपर्छ, अरूसँग विवाह गर्नु हुँदैन, केटो विदेशमा राम्रो छ, सरकारी जागिर पनि खानु पर्ने, खास छैन जागिर,
3: विदेशमै छन् बाहिर, राम्रो छ बाहिरै हो, केटा त बाहिरै हो,
0: राम्रो छ सरकारी जागिर पनि राम्रो छ त, विदेशमै
3: केटाको सरकारी त खास छैनन्, अब बाहिरको कमाई राम्रो छ, बाहिर छन्
0: हजुर हजुर, राम्रो छ, त्यस्तो नराम्रो छैन ग्रहहरू, तर यी दुईजनाको विवाह गर्नको लागि चाहिँ ग्रह दशाबाट हेर्दा
3: हजुर
0: अलिकति गाह्रो छ, हाम्रो नानी धेरै रिसाउने, धेरै झक्की स्वभावको छिन्, केटो अलिक शान्त स्वभावको छ
3: हजुर,
0: केटो शान्त स्वभावको छ, हाम्रो नानी अलिक धेरै रिसाउने, धेरै मान खोज्ने क्या, अलिक मान खोज्ने ठुस्किराख्ने होइन,
3: मान त खोजे ठुस्किने, अलि त्यसो देखाइलाई त चरक बरक नगरे पनि अलि घमण्डी नै खालको छ,
0: अलि घमण्डी घमण्डी खालको देखिन्छ यहाँबाट हेर्दा, माङ्गलिक परेको भएपछि विवाह मिल्दैन, विवाह जोड्दैन है
3: हजुर,
0: यसमा चाहिँ विशेष ख्याल गर्नुपर्छ, नानीले माङ्गलिकको रत्न कवचहरू लाउनु पर्छ, अब एक नम्बरमा विवाह नगर्दा राम्रो हुन्छ
3: होइन,
0: अब विवाह नगर्दा राम्रो हुन्छ, गर्ने नै हो भने त्यसको दोषहरू निवारण गरेर गर्दो, सकभर नगर्दा राम्रो है, मैले गर्न मिल्छ अथवा दोषहरू काटेर गर्न मिल्छ भन्न मिल्दैन, मैले चाहिँ
3: होइन,
0: अब सकभर नगरेको राम्रो हुन्छ, गर्ने नै हो भने दोषहरू काट्ने, रत्न कवच लाउने, नानीको विवाहको दोषहरू मेटाएर अनि मात्रै विवाह गर्न, नआतिन विवाह गर्नलाई समस्या पर्छ फेरि है
3: हजुर, हुन्छ गुरु हुन्छ
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला,
3: हुन्छ धन्यवाद गुरुजी, ल राधे राधे
0: राधे राधे। उहाँले फोन गर्नु भएको थियो, दाङबाट फोन गर्नु भएको थियो, चिनामा जे आउँछ म त्यसकै विषयमा जानकारी पनि गराउने गरेको छु, तपाईँको पनि कोहीसँग प्रेम रहेको छ भने दुवैजनाको साल महिना गते र समय तपाईँले चाहिँ मलाई जानकारी गराउनु भयो भने विवाह गर्न हुन्छ हुँदैन, हुन्छ भने भइहाल्यो, हुँदैन भने के कारणले गर्दा हुँदैन भन्ने विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु, त्यही भएर फोन गर्न चाहिँ तपाईँले नबिर्सनुहोला, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँले मसँग प्रत्यक्ष रूपमा पनि भेट्न सक्नुहुन्छ, आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, ज्योतिष वास्तुमा स्वागत गरौं, कहाँको बोल्दै हुनुहुन्छ, नमस्ते
4: हजुर नमस्कार गुरु.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: हजुर म यहाँ चनौलीबाट गुरु.
0: चनौलीबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
4: भरतपुर 18 बोलेको. मेरो शुभ नाम पुष्पराज पोखरेल. हजुर
0: पुष्पराज पोखरेल भरतपुर 18 हो.
4: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ पुष्पराजजी?
4: नानीको विषयमा, छोरीको विषयमा.
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2067 साल.
0: 2067 साल
4: 2 महिना 4 गते.
0: 2 महिना 4 गते.
4: बिहानको 7:03 अरे.
0: 7:03
4: हजुर.
0: नानीको बिहानको 7:03 जन्म चितवनमै भएको हो नि?
4: काठमाडौँ जिल्ला.
0: काठमाडौँ जिल्ला. तपाईँको छोरी अघि को हो नि?
4: मेरो छोरी सालीको छोरी हो.
0: ए सालीको छोरी हो, त्यही त. नभए सबै सबै नानीले भनिराखेको छ नि, तपाईँलाई थाहा छैन नि त.
4: होइन मैले उसलाई छोडेँ, सालीको छोरी हो.
0: ए ल सुन्नुहोस् है त.
4: ल
0: श्री गणेश आयमा श्रीमती रामानुजाय नमः. 2067 साल वैशाख शुक्ल पक्षको मंगलबार पञ्चमी तिथिमा जन्म मिथुन राशि. पुनर्वस्तुको दोस्रो चरण नाम आउँदो रहेछ नानीको. कोबाट नाम आउँछ? कोमल भन्ने नाम आउँछ.
4: हजुर
0: है कोमल नाम आउँछ नानीको. यहाँबाट हेर्दा अथवा कमला भन्ने नाम पनि राख्न मिल्छ, तर ओरिजिनल नाम चाहिँ कोमल. मिथुन राशि पर्छ.
4: मिथुन राशि. हजुर
0: हजुर. आज नानी देवगण परेको छ. नानीको घातक परेको छ तिथि द्वितीय सप्तमी द्वादशी सोमबार घातक. नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक हुन्छ. नानीको जी ग्रह दशा भाग्य असाध्यै कडा स्वभावको छ ग्रहहरू.
4: हजुर
0: नानीले पूर्णिमाको व्रत बस्छन् भने यिनलाई धेरै कुरामा राम्रो र सहज हुन्छ है. अलिकति मन यिनको अलिक मन विचलित हुन्छ. लग्नमा सूर्य अलिक कडा स्वभावकी छिट्टो रिसाउने स्वभावकी हुनेछन्. पढाइ पनि उत्तिकै तेजिलो हुन्छ. पढाइ पनि राम्रो छ, ग्रह नराम्रो छैन.
4: पढाइ पनि राम्रो छ.
0: राम्रो छ. अहिले ग्रह उल्का र शनि चलेको भए अलिकति नराम्रो हो. उल्काको र शनिको शान्ति स्वस्थ गराइदिनु भयो भने राम्रो हुन्छ. विवाह बारी 23 वर्ष 4 महिना भन्दा अगाडि विवाह गर्नु हुँदैन नानीको. पहिलो घर विवाहमा असफल हुने, यानि कि प्रेम विवाह गर्न चाहिँ हुने कुण्डली परेको छ. प्रेम विवाह भए पनि दुःख पाउँछन्, प्रेम विवाह गर्नु हुँदैन भन्नु होला. माघी विवाह नै उपयुक्त हुन्छ नानीको लागि. यहाँबाट हेर्दाखेरि अरू त्यस्तो नराम्रो छैन. ग्रह दशा राम्रो छ, कुण्डली राम्रो छ, त्यस्तो चिन्ता गर्नु पर्दैन. वैदेशिक यात्राको लागि नानीले पूर्णिमाको व्रत अथवा चाँदीको पाउजु अथवा सिक्री लाउनु पर्छ नानीले. चन्द्रमा इनको बिग्रिएको छ.
4: अहिले एसी उद्रिगी हो. अनि पढ्दा कुन विषय लिन राम्रो होला?
0: पढाइको लागि चाहिँ टेक्निकल लाइनहरू पनि पढ्न मिल्छ, जस्तै गरी नर्सिङ सम्बन्धी पनि पढ्न मिल्छ, इन्जिनियरिङ सम्बन्धी पनि पढ्न मिल्छ यिनको पढाइमा. अब कुन विषय पढ्ने भन्ने कुरा धेरै विषय हुन्छन् होइन. जो समग्रमा हेर्दाखेरि पढाइ भनेको नि 80% पढाइ राम्रो छ, मेहनत चाहिँ गर्नु पर्यो. ग्रह राम्रो छ भन्नेमा सबै थोक राम्रो हुँदैन है. कर्म आफूले गर्नुपर्छ, ग्रहले फल दिने हो. अरू केही छ?
4: अरू केही छैन गुरु.
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद. कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेराउनको लागि, आफ्नो छोरीको विषय भनौँ न हेराउनको लागि उहाँले फोन गर्नुभएको थियो. चनौलीबाट, चितवन चनौलीबाट फोन गर्नुभएको उहाँले चाहिँ. तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ. 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्. भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउँदैछु. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते.
5: हेलो गुरु, नमस्ते.
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म दाङदेखि हो, घोराई 3 जनवरा.
0: दाङ घोराईबाट बोल्दै हुनुहुन्छ. शुभ नाम तपाईँको भन्नुहोस् त.
5: दामदेव कुमार.
0: दामदेव कुमारजी बोल्दै हुनुहुन्छ. कसको विषयमा हेर्न चाहनुहुन्छ?
5: छोरीको बारेमा.
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
5: 2063.
0: 2063 साल
5: साउनको 24 गते.
0: साउनको 24. समय भन्नु?
5: समय 7:45.
0: 7:45
5: बिहानको
0: 7:45 होइन?
5: हजुर हजुर,
0: बिहानको 7:45. जन्म कुन जिल्लामा भएको हो?
5: दाङ जिल्लामै हो.
0: दाङ जिल्लामै हो. ल सुन्नुहोस् है, ध्यान दिएर.
5: हजुर.
0: श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः. 2063 साल श्रावण शुक्ल पक्षको बुधबार पूर्णिमा तिथिको दिन जन्म भएको. पूर्णिमाको दिन मकर राशि श्रवण नक्षत्रको तेस्रो तर नाम आउँछ खेबाट खेमकुमारी नाम आउँदो रहेछ।
5: हजुर
0: मकर राशि योभन्दा पहिला कुन नाम राशि हेर्नुहुन्थ्यो थाहा छ?
5: राशि त यही खेबाटै हेरिन्थ्यो, नाम चाहिँ अस्मिता छ।
0: ए नाम त बोलाउने नाम अस्मिता होला नि त।
5: हजुर हजुर
0: हजुर नाम चाहिँ बोलाउने नाम अस्मिता भए पनि राशिको नाम भनेको नरानको नाम चिनाको नाम चाहिँ खेमकुमारी नाम आउँछ है।
5: हजुर
0: अञ्चनाले देवगण परेको छ नानीको, घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातकै हुन्छ, रोहिणी नक्षत्र घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि नानीलाई घातक छ। यहाँबाट हेर्दाखेरि चाहिँ होइन नानीको कुण्डली भाग्य ग्रह असाध्यै राम्रा छन्, नराम्रो छैन। माङ्गलिक चाहिँ परेकी छिन्, झ्वाकी स्वभावकी छिन्, कडा छिन्, होइन कडा स्वभावकी छिन्। छोरी मान्छे भए पनि छोरा खालको स्वभावको छ, ग्रहहरू त्यस्तो बताउँछ यहाँबाट हेर्दाखेरि नानीको। अरू त्यस्ता नराम्रो छैन, सरकारी जागिर सरकारी क्षेत्र राम्रो देखाउँछ, वैदेशिक क्षेत्र पनि नानीको लागि त्यति नराम्रो छैन, ठिकै छ। अहिले उल्का चलेको छ, राहु चलेको छ, अहिले यो समय अलिकति बुद्धि त्यति राम्रो देखिँदैन क्या, अहिले अलिकति जुन जुन नराम्रो कुरा हो त्यही त्यही कुरामा बुद्धि जाने ग्रह छ यिनको चाहिँ। माङ्गलिक भएपछि माङ्गलिक नि केटा खोजेर विवाह गर्नुपर्छ, यिनको प्रेम हुन सक्ने सम्भावना हुन्छ। प्रेम विवाह भयो भने यदि माङ्गलिक परेन भने ग्रह बिग्रिन्छ, भाग्य बिग्रिन्छ। माङ्गलिक नै केटासँग विवाह गर्नुपर्छ, यति कुरा याद गर्नुहोला। माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, रत्न कवच धारण गराउनुहोस्। मङ्गलबारको दिन चोखो खाने, गणेश चौथी मङ्गल चौथीको व्रत बस्ने, यति गर्न लगाउनु भयो भने यिनको भविष्यमा कुनै समस्याहरू आउँदैन, राम्रो छ। अरू सबै कुरा राम्रो छ, विवाहमा विशेष ख्याल गर्नुपर्छ, अरू सबै कुरा ठिकै छ, राम्रै छ।
5: पढाइमा कस्तो गुरु?
0: पढाइको सिलसिला राम्रो छ त नानीको, नराम्रो देखिँदैन यहाँबाट। अहिले चाहिँ नराम्रो यो राहु चल्यो, फेरि उल्का चलिरहेको छ, राहु चलिरहेको छ, होइन दुई तिन वर्ष भयो पढाइमा नराम्रो भएको नानीको। अब यसको लागि चाहिँ दशाको शान्ति गर्नुपर्छ, राहुको शान्ति उल्काको शान्ति गर्नुपर्छ, नभए पढाइ रोकिन्छ क्या, पढाइ बीचमा रोकिन्छ। जस्तै पढ्दै गयो भने अन्तिममा गएर इक्जाममा राम्रो नम्बर नआउने, लेखा जति नम्बर नआउने, होइन विषय पनि लाग्न सक्ने कुराहरू देखिन्छ।
5: अहिले 12 क्लियर गरेर पोहोर एक वर्ष भयो 12 क्लियर गरेको, अनि त्यसपछि फेरि त्यस्तै सर्टिफिकेटको चक्करमा फेरि एक वर्ष ग्याप भयो।
0: हजुर
5: अनि अहिले अब ब्याचलर पढ्ने छ,
0: त्यही त नि 12 पढ्दाखेरि पनि त उम्र त धेरै भयो नि त, 12 त अहिले त ब्याचलर सकिसक्नु पर्ने उमेर हो नि त नानीको, हो कि होइन?
5: हजुर हजुर
0: त्यो भएर यसमा अलिक विशेष ख्याल गर्नु, पढाइको लागि र विवाहको लागि विशेष ख्याल गर्नुहोला। अरू त्यस्तो नराम्रो छैन नानीको, ठिक छ, ग्रहहरू राम्रै छ नानीको लागि चाहिँ। 23 वर्ष 4 महिनाभन्दा अगाडि विवाह नगर्नु होला, 23 वर्ष 4 महिना पछि विवाह गर्नुपर्छ नानीको लागि चाहिँ, विशेष राम्रो हुन्छ भन्नुहोला। प्रेम गरेर प्रेम गर्नु असफल हुन्छ, प्रेम सफल हुँदैन, विवाह पछि पनि दाम्पत्य राम्रो हुँदैन भनेर नानीलाई भन्नुहोला। प्रेम अस्वीकार गरेर अगाडि बढ्ने, पछि गएर माघी विवाह गर्ने, त्यो पनि माङ्गलिक नै केटासँग विवाह गर्नुपर्छ भन्ने कुरा ख्याल गर्नु पर्छ है। हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो विशेष गरी आफ्नो नानीको विषयमा, छोरीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा, ग्रहदशा र भाग्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासाहरू छन् भने सम्पर्क गर्नुहोस्। आफ्नो आफन्तको बारेमा, ग्रह भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
6: नमस्कार गुरुबा, नमस्कार।
0: नमस्कार, काठमाडौँको बोल्दै हुनुहुन्छ?
6: हजुर, जुम्लाबाट शेरबहादुर रावत।
0: शेरबहादुर रावत जुम्लाबाट, अस्ति पनि फोन गर्नुभएको थियो होइन?
6: हजुर हजुर, अस्ति पनि फोन गरेर आएको।
0: कतिको पानी परेको छ जुम्लातिर?
6: ओ पानी पर्यो गुरु, आज
0: पानी पर्यो।
6: हजुर,
0: जाडो छ कि गर्मी छ?
6: पहिलोतिर अब घरतिर तातै छ, मात्र हिउँ परिरहेको छ भनौँ गुरु।
0: तपाईँको घर कता हो? तलतिर कि हिउँ परेतिर हो?
6: हजुर, हिमाल नदी पर्छ,
0: हिमालमै पर्छ। तपाईँको घरतिर चिसो छ अहिले?
6: हजुर, चिसो त्यति चिसो त हुँदैन, आजकलको समय अलिक ठिकठिकै हुन्छ, हिउँदा समयमा चिसो हुन्छ।
0: ए अनि कसको बारेमा हेर्नुहुन्छ त आज?
6: आज छोराको बारेमा गुरु।
0: हिजो कसको बारेमा हेर्नु भएको थियो? हिजो कि अस्ति फोन गर्नुभएको थियो?
6: हजुर अस्ति अस्ति, छोरीको विषयमा।
0: कतिको मिल्यो मैले भन्ने कुरा मिल्यो मिलेन?
6: मिल्न नमिल्न अब पछि अब गरेपछि देखिने कुरा हो गुरु।
0: होइन मैले भनेको कुरा मिल मेल खाए खाएन भनेको क्या तपाईँको छोरीलाई?
6: ए मेल खाएन खाएन, ठिकै हो।
0: मेल खाएन
6: खाएन
0: के कुरा मिलेर भन्नुहोस् त
6: मिल्यो भने गुरु सबै मेल खाएन मिल्यो
0: त्यही त अनि मेल खायो भन्न चाहिँ मिल्यो भन्नु भन्नु पर्यो क्या
6: मिल्यो गुरु मिल्यो
0: मिल्यो
6: हजुर मेल खाएन मिल्यो
0: ल अब आज छोराका बारेमा भन्छु म मिल्छ मिल्दैन भन्नु होला हो भयो मैले भनेको कुरा ठिक कि बेठिक भन्नु होला है
6: हुन्छ हुन्छ
0: ल भन्नु त छोराको जन्ममिति कति हो
6: 2071 साल
0: 71
6: अनि कार्तिक 36 गते 25 गतेबाट 26 गते लाग्ने उज्यालो भयो
0: हजुर
6: अनि 25 गते राति बिहान 4 बजे
0: बिहानको 4 बजे हो 25 गतेको राति उज्यालो भएको 26 गते
6: हजुर 26 गते बुधबार
0: जन्म कुन जिल्ला भएको जुम्लामै भएको हो
6: हजुर जुम्लामै
0: ल 71 साल मङ्सिर कृष्ण पक्षको मङ्गलबारको राति उज्यालो भएको बुधबार
6: हजुर
0: हजुर स्वास्थ्य तिथिमा जन्म मिथुन राशि नाम आउँदो रहेछ कोमल भन्ने नाम आउँछ बाबुको
6: हजुर
0: कोमल नाम आउँछ छोराको मिथुन राशि पर्छ आदिनारी देवगण परेको छ घातकमा परेको छ तिथि द्वितीय सप्तमी द्वादशी सोमबार घातक नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ है
6: हजुर
0: अलि पानी पिलाउनु पर्यो पेट दुख्ने समस्या छ यो बाबुलाई आँखा टाउको दाँतमा पनि समस्या आउँछ अलि विचार गर्नुपर्छ अलि छिटो रिसाउने स्वभावको एघार स्वभावको छ बाबु पढ्ने हो भने दिमाग असाध्यै राम्रो छ पढाइमा पढ्नै मान्दैन एकदमै जिद्दी गर्छ घमण्डी गर्छ झगडा धेरै गर्ने ग्रहहरू पनि परेको छ अहिले शनि चलिराखेको छ शान्ति स्वस्तिहरू गर्नुपर्छ शनिको राम्रो हुन्छ त्यसपछि बल्ल नभए राम्रो हुँदैन ग्रह दशा राम्रो छैन निधारमा लडेर चोटपटक लाग्ने ग्रह छ निधारमा है
6: हजुर
0: अरू त्यस्तो नराम्रो छ नि ठिकै छ अलिक पढाइमा ध्यान दिनु पर्यो है बाबुले
6: हजुर
0: तपाईँले पनि यसो बाबुलाई जी अगाडि राखेर बिहान बेलुका किताबमा यसो कापीमा लेख्न लाउने पढ्न लाउने गर्नुभयो भने नम्बर राम्रो आउँछ क्या परीक्षामा
6: हजुर हजुर
0: अनि समस्या के छ अरू भन्नुहोस् त
6: हजुर समस्या अब काँचमा पढाइ कस्तो त्यसको उसको राम्रै हुन्छ कि नै अनि उसको गर्दा छ शान्ति गर्नलाई कुन ग्रह अरे गुरु
0: अहिले शनि भन्ने ग्रहको शान्ति गर्नु पर्यो भद्रिकाको शान्ति गर्नु पर्यो
6: अनि
0: आइतबारको दिन नुन खानु भएन आइतबार सूर्यलाई नमस्कार गर्नु पर्यो आइतबार
6: हजुर अनि भद्रिका र त्यो शनिलाई शान्ति गर्नलाई के गर्नु पर्यो गुरु
0: त्यही सत्यनारायणको पूजा लाउनु न एउटा सत्यनारायणको पूजा लाउनु आइतबारको दिन नुन नखाने मङ्गलबारको दिन चोखो खाने माङ्गलिक परेका छन् भन्नुहोला पछि गएर विवाह दाम्पत्य अलिकति बाधाहरू आउने दुई विवाह हुने ग्रहहरू परेको छ विदेश यात्रा राम्रो छ सरकारी जागिर पनि राम्रै छ नराम्रो छैन ठिक छ ग्रहहरू अलि रिसाउने स्वभावको र पढाइमा कमजोर हो अलिकति पढ्न लगाउनुहोस् पानी अलि पिउने गर्नुहोस् नभए पत्थरी सत्थरी भएर पेट दुख्ने समस्याहरू आउन सक्छ अरू त नराम्रो छैन ठिकै छ राम्रै छ ग्रहहरू है त
6: हजुर रिसाउन त रिसाउँछ उसले त अब ज्यादै रिसाइरहन्छ एकैचोटि
0: हजुर हजुर हुन्छ हजुर फोन गर्नुभयो मैले भनेको कुरा कतिको मिलो मेरो मिलेन
6: मिलो मिलो निधारमा पनि पहिला चोट लागिसक्यो गुरु
0: हजुर पेट दुख्छ दुख्दैन
6: हजुर
0: पेट दुख भन्छ कि भन्दैन कहिले काहीँ
6: कहिले काहीँ कतै कतै भन्छ कति कतिखेर
0: हजुर पेटमा पानी
6: पेट दुख्ने त भनेको छैन गुरु तर निधारमा चोट लाग्ने कुरा लागिसक्यो हो
0: हजुर पेटमा समस्या हुन्छ पत्थरीहरू भएर पेट अपरेसन गर्नुपर्ने हुनसक्छ त्यो भएर 14 वर्ष पछिको कुरा हो यो चाहिँ त्यो भएर चाहिँ बाबुले पानी अलि पिउनु गर्नुपर्छ बिहान मनतातो बनाएर पिलाउने गर्ने एक गिलास बिहान पिएको पानी र दिउँसो पिएको पानीमा धेरै अन्तर पर्छ धेरै फरक पर्छ बिहान एक गिलास पानी पिउनु र दिउँसो 4 गिलास पिउनु बराबर नै हो क्या त्यस्तो हुन्छ बिहान अलिकति पानी पिलाउने गर्नु अरू त्यस्तो नराम्रो छैन ठिकै छ कुराहरू है त
6: हजुर अनि त्यो कुन दिशा राम्रो हुन्छ गुरु यताउता साइड गर्दाखेरि अनि कुन रङ उसले लगाउन मिल्छ
0: पश्चिम दिशा राम्रो हुन्छ सेतो कलर राम्रो हुन्छ बाबुलाई
6: ए हुन्छ गुरु
0: हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई जुम्लाबाट फोन गर्नुभएको उहाँले चाहिँ आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो तपाईँले पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ मसँग तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले मलाई भेटघाट गर्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रममा तपाईलाई हार्दिक स्वागत छ। म गोविन्द वचनको भागमा तपाईलाई म हृदयबाट स्वागत गर्दछु। आज म तपाईँको बीचमा तपाईँको जिब्रोमा विशाल शक्ति छ भन्ने विषयमा केही कुरा बताउन गइरहेको छु। प्रत्येक मानिसको मुखभित्र एउटा विशाल औजार हुन्छ, हामीलाई थाहै छ। यो एउटा औजार जसले महान आशिष र मुक्ति पनि ल्याउन सक्छ, तर सँगसँगै यो एउटा धेरैका लागि हतियार हुन सक्छ जसले चाहिँ श्राप र विनाश पनि ल्याउन सक्दछ। हितोपदेशको पुस्तक 18 अध्यायको 20-21 यसरी लेखिएको छ, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। 21 पदमा जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानु पर्दछ। तपाईँले बोल्ने शब्दहरू प्रिय मित्र तपाईँको नियन्त्रणमा हुनुपर्दछ, र तपाईँले के भन्ने र के नभन्ने, के बोल्ने के नबोल्ने भन्ने बारेमा तपाईँले गर्ने आफ्नो छनौट निकै नै महत्वपूर्ण हुन्छ, किनभने तपाईँका शब्दहरूले अन्तत तपाईँको जीवन आशीर्वादले वा श्रापले र जीवनले वा मृत्युले भरिएको छ भन्ने कुरा निर्धारण गर्दछ। याकुब 3:5 त झन् यसरी बताएको छ, त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराको अभिमान गर्दछ, हेर एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। जंगलमा लागेको सानो आगोको झिल्कोबाट शुरू भएको त्यो आगो चाँडै नै विनाशकारी आगोमा परिणत हुन्छ। प्रियहरू, यो हामीलाई थाहा नै छ, विभिन्न डडेलो विभिन्न ठाउँमा त्यो वन जंगलमा लागेका डडेलोदेखि लिएर हामीले भर्खरै विभिन्न खालका आगो लागेका घटनाहरू हामीले सुनेका छौं, ती सबै ठूलो आगो लाग्नुको पछाडि एउटा सानो झिल्का एउटा चाहिँ आवश्यक पर्दछ। एउटा सानो झिल्काले पनि यति ठूलो डडेलो ल्याइदिन्छ। जिब्रो भनेको एउटा चाहिँ हाम्रो जीवनको निकै नै महत्वपूर्ण अंग हो, हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो। यसले जसरी एउटा डढेलो लाउनको लागि झिल्को भए पुग्छ भनेर भनेको छ, त्यसरी कुनै पनि हाम्रो जीवन अथवा अन्य कसैको जीवन समाप्त पार्नको लागि जिब्रोको एउटा गलत प्रयोग भयो भने अथवा बोलीको गलत प्रयोग भयो भने पूर्ण रूपमा हाम्रो जीवन पनि नष्ट हुन सक्छ भनेर बाइबलले बताउँदछ। जब हामी परमेश्वरको वचनमा हामीलाई दिएका अद्भुत प्रतिज्ञाहरू समावेश गर्ने शब्दहरू बोल्दछौं, जसले हामी हाम्रो जीवनमा र हामीले बोल्ने मानिसहरूको जीवनमा प्रकट हुन सकारात्मक अद्भुत फलको बिउ रोपिरहेका हामी हुन्छौं, तर यसको एउटा धेरै अँध्यारो पक्ष पनि छ। जब हामी नकारात्मक कुराहरू स्वीकार गर्छौं, हाम्रा शब्दहरूले हामी ठूलो हानि पुर्याइ पनि रहेका हुन्छौं। हामी एउटै मुखले मान्छेलाई एकदमै आशीर्वाद दिइरहेका हुन्छौं, एउटै मुखले मानिसहरूलाई निकै नै उनीहरूलाई उत्साह दिइरहेका हुन्छौं, सकारात्मक स्वर्गको बोली हामीले मानिसहरूको यहाँ पुर्याइरहेका हुन्छौं, तर सँगसँगै कहिलेकाहीँ हामी नकारात्मक शब्दहरू पनि हाम्रो मुखबाट बोल्दछौं। मानिसहरूलाई त्यसले चोट पुग्दछ भने चाहिँ त्यो बाइबलीय सिद्धान्तमा आधारित बोली होइन, त्यो बाइबलीय सिद्धान्त अनुसार अथवा परमेश्वरले हामीलाई सिकाउनु भएको त्यो शिक्षा अनुसारको जीवन हाम्रो भएन भनेर बाइबलले बताउँदछ। त्यसकारण हामीलाई विभिन्न समयमा चेतावनी दिएको छ कि बोल्नुभन्दा पहिले धेरै पटक सोच्नुपर्छ। हाम्रो ओठबाट निस्केका, हाम्रो मुखबाट निस्केका प्रत्येक शब्दले हामीले सकेसम्म आशिष मानिसहरूलाई पुग्ने बोली हामीले बोल्नु

0: पर्दछ। मानिसहरूलाई आशिष पुग्ने बोली हाम्रो हुनुपर्दछ, न कि मानिसहरूलाई चोट पुग्ने। त्यो एउटा द्वन्द सिर्जना गर्ने, विभाजन सिर्जना गर्ने, हृदय एकदमै विच्छिन्न हुने खालका ती शब्दहरू हामीले प्रयोग गर्नु हुँदैन भनेर बाइबलले हामीलाई सिकाउँदछ। प्रियहरू, हितोपदेश 12:18 पदमा यसरी बताउँदछ, असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानीको बोलीले निको पार्छ। हालेलुया। हेर्नुहोस् त, हामी बोल्ने बेलामा कति हामीले सावधानी अपनाउने गरेका छौं। चाहे हामी मानिसहरूको बीचमा किन नहोस्, धेरै मानिसहरूको बीचमा किन नहोस्, आफ्नो घर परिवारमा किन नहोस्, तपाईँको नजिकको मित्रको, तपाईँको घर परिवारमा, तपाईँको श्रीमान श्रीमती बीच हामीले गर्ने कुराकानीमा, हरेक त्यो बोलीमा हामीले कति सावधानी अप्नाएका छौं। मैले जे बोले पनि हुन्छ, मैले जस्तो भने पनि हुन्छ, त्यसले कुनै प्रभाव पार्दैन होला, यो त ख्यालठट्टामा बोलिएको भन्ने, त्यो हुँदैन। प्रियहरू, हामीले सकेसम्म हाम्रो बोल्ने बोलीलाई चाहिँ हामीले सावधानीपूर्वक, हामीले के बोल्न गइरहेका छौं, हामीले कसरी बोल्ने हो, कुन ठाउँमा हामीले कस्तो शब्द प्रयोग गर्ने हो, त्यो निकै ध्यान दिएर त्यो कुराको छनौट गर्नुपर्ने हुन्छ। बाइबलले भन्दछ, असावधान अपनाएको ती वचनहरू तरवार झैं घोच्छ। हामीले बोलेका शब्दले मान्छेको हृदयमा घोच्न सक्छ। भनिन्छ, बन्दुकबाट निस्केको गोलीको त्यति धेरै चोट महसुस हुँदैन, तर मनबाट, मुखबाट निस्केको बोली सबैभन्दा बढी धारिलो हुन्छ। त्यसले लामो समयसम्म त्यसले चोट पुग्छ। आज सम्बन्धहरू किन टुटेका छन्? आज मानिसहरू किन एक अर्कासँग मिलेर बस्न चाहँदैनन्, एकतामा बस्न चाहँदैनन्? त्यसको मुख्य एउटा कारण पनि प्रियहरू, तपाईँ र हाम्रो असावधानी बोलीले, तपाईँ र हाम्रो असावधानी वचनले कुनै मानिसहरूलाई चोट पुगिरहेको छ भने त्यसबाट यो खालको बेमेल अनि यो टुटको अवस्था, सम्बन्ध बिग्रिने अवस्था त्यहाँ उत्पन्न हुन्छ, त्यो परिस्थिति पैदा हुन्छ। तर बाइबलले भन्दछ, बुद्धिमानीको बोलीले निको पार्छ। धेरै पटक मानिसहरूले आफू वा आफ्नो अवस्थाको बारेमा लापरवाह कुरा गर्दछन्, यसले कति भयानक हानि पुर्याउँदैछ भन्ने कुरा चाहिँ तिनीहरूले बुझ्दै बुझेका हुँदैनन्। उदाहरणका लागि, कसैलाई मेरो वास्ता छैन, मैले ब्याङ्कबाट लिएको ऋण कहिल्यै तिर्न सक्दिन, वा हरेक वर्ष म बिरामी हुँदै गइरहेको छु, म कहिल्यै स्वस्थ हुँदैन, यस्ता नकारात्मक कुराहरू मानिसहरूले स्वीकार गरिरहेका हुन्छन्। हाम्रो यो एकदम नेपाली समुदायमा धेरै भन्ने चलन छ, के छ हालखबर भनेर बुझ्दाखेरि, सोद्धाखेरि कसैले जहिले पनि त्यही कुरा, कहिले पनि सकारात्मक कुराहरू नगर्ने, सधैँ मेरो लागि यस्तो छ, म यस्तो छु, म उस्तो छु, जहिले पनि नकारात्मक मात्रै आफ्ना बारेमा त्यो कुराहरू भनिराख्दाखेरि त्यो शब्दले, त्यो वाक्यले पक्कै पनि काम गर्छ। त्यस्तै मानिसलाई सकारात्मक होइन तर नकारात्मक प्रभाव पारिरहेको हुन्छ। आत्मिक दृष्टिकोणबाट हेर्ने हो भने यी कुराहरू स्वीकार गर्नु अत्यन्तै खराब कुरा हो। हामी कहिलेकाहीँ के छ हालखबर भन्दाखेरि, ए मेरो त यस्तो छ, उस्तो छ, मेरो त जहिले पनि म दुःखको घडी भएर नै जानु परेको छ, मेरो जीवनमा कहिले पनि आशिष छैन, यहाँ पनि समस्या छ, त्यहाँ पनि समस्या छ, मेरो श्रीमानमा यो समस्या छ, मेरो श्रीमतीमा यस्तो समस्या छ, मेरा छोरा छोरीहरू यस्तो छन्, उस्तो छन्। त्यो नकारात्मक कुराहरू मात्रै तपाईँ र मैले बोलिरहन्छौ अनि त्यो कुरा आफ्नो हृदयमा तपाईँहरू हामीले त्यसलाई स्वीकार गर्छौ, त्यही कुरा ठानिरहन्छौ भने त्यो कुराले कहिले पनि हाम्रो जीवनमा आशिष ल्याउँदैन। कति मानिसहरू विभिन्न खालका समस्या खाँचो भएर जानु परेको अवस्था छ, तर तपाईँ त्यो परिस्थितिमा हुनुहुँदैन। हरेक परिस्थितिमा तपाईँ धन्यवादी भएर केवल सकारात्मक वाक्य मात्रै प्रयोग गर्न थाल्नुहोस् प्रियहरू। त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि सकारात्मक ऊर्जा दिन्छ, त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि त्यो एउटा आशिषको कामहरू शुरू हुन्छ। हामी हाम्रो जीवनमा कस्तो आशिष ल्याउन चाहन्छौं, अथवा हाम्रो जीवनबाट हामीले मानिसहरूलाई के सन्देश दिन चाहन्छौ, आफ्नो जीवनलाई कता लैजाने, त्यो तपाईँको बोलीमा भर पर्छ, तपाईँको आफ्नो शब्दमा भर पर्छ। तपाईँले के सोच्नुहुन्छ, तपाईँले के बोल्नुहुन्छ, त्यो कुरा निकै महत्वपूर्ण हुन्छ। प्रियहरू, तपाईँले बाइबलमा गरिएका प्रतिज्ञाहरूको विपरीत कुराहरू स्वीकार गरिरहनु भएको मात्र होइन, तर तपाईँ आफैलाई शराब्दै हुनुहुन्छ। तपाईँको जीवनमा यी हानिकारक कुराहरू स्थापित गर्न शैतानलाई अधिकार दिँदै हुनुहुन्छ। जब हामी यस्ता नकारात्मक कुराहरू बोल्दै जान्छौं आफ्नो बारेमा, आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा, तपाईँले डियाबलसलाई त्यो एउटा कुरा आफ्नो जीवनमा अझै निम्ताउनको लागि तपाईँले स्थान दिँदै हुनुहुन्छ, त्यो अधिकार तपाईँले दिँदै हुनुहुन्छ। हामीले अरूलाई के भन्छौ भन्ने कुरामा हामी त्यति ध्यान दिनु आवश्यक छ भन्ने कुरा, तर म तपाईँलाई उत्साह दिन्छु, जहिले पनि सकारात्मक बोल्नुहोस्, सकारात्मक कुराहरूको मात्रै चर्चा गर्नुहोस्। नकारात्मक कुराहरू छन् तर त्यसलाई भन्ने बताउने एउटा निश्चित समय हुन्छ, तर जो सुकैको अगाडि पनि जसको मानिसहरूको जुन मान्छे भेटियो जसको जो पाए उसको अगाडि चाहिँ तपाईँ आफ्नो परिवारको बारेमा आफ्नो जीवनको बारेमा नकारात्मक कुरा मात्र गर्नुहुन्छ अनि त्यो कुरालाई आफूले आफ्नो हृदयमा तपाईँले स्वीकार गर्नुहुन्छ भने तपाईँको जीवनमा यस्तै नकारात्मक कुरा मात्रै हुन्छ। सकारात्मक ऊर्जाको लागि तपाईँले जहिले पनि सकारात्मक कुरा बोल्नुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, धन्यवादी बन्नुहोस् प्रियहरू। अर्को कुरा, हामीले अरूलाई के भन्छौं भन्ने कुरामा हामी निकै एकदम सावधान हुनुपर्ने कुरा छ। हामी जब कसैमाथि हामी रिसाउँछौं हामी उनीहरूलाई नराम्रो कुराहरू बताउँदछौं। त्यस्तै अर्को कुरा प्रियहरू, हामीले अरूलाई के भन्छौ भन्ने कुरा पनि हामी निकै सावधानी त्यसमा अप्नाउनु पर्ने देखिन्छ। हामी मानिसहरूको बीचमा उनीहरूलाई के कुरा कस्तो शब्द हामीले प्रयोग गरिरहेका छौं, जब हामी रिसाउँछौ उनीहरूलाई नकारात्मक कुरा मात्रै बोलिरहेका हुन्छौं, यसबारेमा हामीले चाहिँ धेरै सावधानी अप्नाउनु पर्ने देखिन्छ। त्यसकारण जब तपाईँ कसैसँग रिसाउनुहुन्छ, जब तपाईँ कसैसँग केही नमिठो कुराहरू, तपाईँको सम्बन्ध अलिकति बिग्रिन लागेको जस्तो कसैसँग तपाईँ रिसाउनुहुन्छ भने तपाईँले त्यो समयमा चाहिँ केही कुरा बोल्नुभन्दा अगाडि एकपटक आफूलाई शान्त पार्नुहोस्। तपाईँले आफूले आफूलाई तपाईँले नियन्त्रण सो नियन्त्रण तपाईँले गर्न सक्नुभयो, तपाईँले आफूले आफूलाई अलिकति संयमित पार्न सक्नुभयो भने तपाईँको जुन त्यो बेलामा रिसमा उठेका हरेक शब्दहरू छन्, विभिन्न खालका भडासहरू, ती सबै कुराहरू आक्रोशमा हामीले के बोल्छौं भन्ने कुरा हामीलाई थाहा हुँदैन, तर जब तपाईँ आफूले रिस उठेको बेलामा तपाईँ शान्त रहन सक्नुहुन्छ, त्यति बेलामा धेरै कुराहरू परिवर्तन हुन्छन्। हेर्नुहोस्, सम्बन्धहरू टुटेर जाने समस्याहरू समाधान भएर जान्छन्। तपाईँले जुन अवस्थामा तपाईँ रिसाउनु भएको छ, तपाईँको विपक्षमा रहेका ती व्यक्तिहरूसँगको जुन एउटा ठूलो एउटा झगडा हुन सक्ने अवस्था, ठूलो द्वन्द हुने स्थिति, त्यो समाधान भएर जान्छ। वचनले भन्दछ हामी शान्त रहनु पर्दछ। पहिलो पत्रुस 3:10 यसरी बताउँदछ, किनकि जसले जीवनलाई प्रेम गर्दछ र असल दिनहरू देख्ने इच्छा गर्दछ त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। आमेन। आफ्नो बोलीले मानिसहरूलाई धोका नदिनुहोस्। त्यो तपाईँको त्यो यस्तो ठाउँ हो जहाँ हामी कसैलाई पनि भन्छौं कि हामी उनीहरूको लागि केही गर्नेछौं, तर हामी वास्तवमा त्यो गर्दैनौं, वा हामी उनीहरूलाई भन्छौं कि हामी कुनै कार्यक्रममा उपस्थित हुनेछौं। त्यसकारण प्रियहरू, तपाईँको मुखबाट निस्किने शब्दहरूमा तपाईँ इमानदार हुनुपर्दछ। तपाईँले भन्नुभएको हरेक कुराको अर्थ हुनुपर्दछ। बिना अर्थ जे मन लाग्यो ती तपाईँ नबोल्नुहोस्। मत्तीको पुस्तक 18:37 पनि यसरी बताएको छ, किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ। हामी आफूले मन लाग्दी जे मन लाग्यो त्यही बोल्ने गर्दछौं। कतिपय समयमा मलाई केही कुरा बोल्ने इच्छा भयो, हामी बोलिदिन्छौं मानिसहरूको अगाडि। बोल्ने कुरामा हामी तत्परता देखाउँदछौं। यदि त्यस्तो हो भने हामीहरू शब्दको, हामीले बोलेका ती वचनको हामी भागीदार हुनुपर्दछ, हामी त्यसको जिम्मेवार हुनुपर्दछ। वचनले के भन्दछ, यदि हामीले बोलेको ती वचनहरूले त्यसबाट हामी निर्दोष पनि ठहरिन सक्दछौ र त्यसबाट हामी दोषी पनि ठहरिन सक्दछौ। खराब भाषा प्रयोग गर्ने तेस्रो र अन्तिम वर्गमा हामीले हेर्ने हो भने मानिसहरूको आलोचना गर्नु र उनीहरूलाई नराम्रो देखाउनु पनि रहेको छ। मानिसहरूको बारेमा कुरा काट्नु, मानिसहरूलाई खराब देखाउने, भनिन्छ नि इङ्ग्लिसमा ब्याक बाइटिङ, अथवा कुनै मानिसहरूको बारेमा उसको ऊ नहुँदाखेरि उसको पिठी पछाडि हामी कुरा गर्ने विभिन्न हाम्रो मानवीय स्वभाव छ। यसका बारेमा बाइबलले स्पष्टसँग बताउँदछ कि यो परमेश्वरका जनहरूको लागि निकै नै हानिकारक छ। हितोपदेश 11:13 यसरी बताउँदछ, कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँदछ तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्दछ। केही मानिसहरूले आफ्नो समुदायमा गफ फैलाउनको लागि अर्को व्यक्तिले गरेको नराम्रो काम खोज्ने प्रयास गर्दछन्। तिनीहरू प्राय सत्यलाई बढाई चढाई गर्ने वा त्यो व्यक्तिले गरेको कामको बारेमा झूठो कुरा फैलाउने छनौट गर्दछन्। जब हामी कसैको आलोचना गर्न शब्दहरू प्रयोग गर्दछौं, हामी परमेश्वरले हाम्रो मुखमा निस्कन चाहनु भएको दया र प्रेम प्रकट गर्ने विपरीत गरिरहेका हुन्छौं। एउटा पुरानो भनाइ छ, यदि तपाईसँग कसै बारेमा भन्नको लागि केही कुरा छैन भने केही पनि नभन्नुहोस्। त्यसकारण बदख्वाई गर्ने कुराहरूमा, मानिसहरूको कुरा विभिन्न किसिमले आलोचना गर्ने, क्रिटिसाइज गर्ने, मान्छेलाई न्याय गर्ने, हामी धेरै समय परमेश्वर न्यायकर्ता हुँदा हुँदै पनि तपाई र हामी न्यायकर्ता भइरहेका हुन्छौं। तपाई र हामीले मानिसहरूको पाप अधर्म छुट्याइरहेका हुन्छौं। त्यसकारण आज विश्वासी जीवनमा यो कुरा हाम्रो जीवनबाट हटेर जानुपर्दछ। यो खालको अशुद्धताबाट, यो खालको अपवित्रताबाट, यो किसिमको खराब आचरणबाट तपाईँ र म निस्किनु जरुरी छ। प्रियहरू, लुका 6:28 यसरी लेखिएको छ, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यहाँ परमेश्वरले हामीलाई दुर्व्यवहार गर्नेहरूलाई आशीर्वादका शब्दहरू बोल्न आज्ञा दिँदै हुनुहुन्छ। हाम्रा शब्दहरूले हामीसँग दुर्व्यवहार गर्नेहरूलाई हामी प्रति व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन प्रभाव पार्न सक्छौ र हामी प्रति खराब व्यवहार गर्नेहरूका लागि हाम्रो प्रार्थनाले उनीहरूको हृदयमा परमेश्वरको प्रेम र करुणाको सेवा गर्न ढोका खोल्न मदद गर्न सक्छौ। हामी धेरै समयमा कसैले हामीलाई दुर्व्यवहार गर्यो भने हामी त्यसको प्रतिकारमा हामी उत्रिन्छौं। हामी कसैले हामीलाई गाली गर्यो भने त्यसको प्रतिकारमा हामी गाली बेजत गर्न हामी चाहिँ उत्रिन्छौं। तर बाइबलले के भन्दछ भने सराप्नेहरूलाई आशीर्वाद दियो। हामीहरूलाई मानिसहरूले सराप्न सक्छ, भोलि त यस्तो क्रिस्चियन अथवा यो धर्म बाहिर विदेशी धर्म यो त्यो भनेर अनेक शब्दहरू हामीलाई चाहिँ मानिसहरूले थुतू दूर दूर गर्न सक्छ। त्यस्तो श्राप गर्ने मान्छेहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्। हितो उपदेशको पुस्तक 12:8 पनि यसरी लेखिएको छ, मानिसलाई त्यसको बुद्धि अनुसार प्रशंसा गरिन्छ, तर बाङ्गो टेढो मन भएको मानिस तुच्छ ठहरिन्छ। मानिसले हाम्रो जिब्रो प्रयोग गर्ने सकारात्मक अवसरहरू खोज्नु पर्दछ। हामीले हाम्रो जिब्रो प्रयोग गर्ने सकारात्मक अवसरहरू खोज्नु पर्दछ। मानिसहरूलाई निर्माण गर्न, उनीहरूलाई चाहिँ प्रोत्साहन गर्न, उनीहरूमा देखिएको कुनै पनि व्यवहारहरूको प्रशंसा गर्न, राम्रा असल व्यवहारको प्रशंसा गर्न, जब हामी कुनै व्यक्तिले गरिरहेको राम्रो कामहरूलाई चाहिँ औल्याउँछौ, उनीहरूलाई आफूलाई सकारात्मक प्रशंसा चाहिँ हेर्न मदत रहेको हुन्छ, उनीहरूलाई हामीले चाहिँ प्रशंसा गर्छौं, उनीहरूको कामको हामी तारिफ गर्छौं भने त्यसले उनीहरूलाई सकारात्मक ऊर्जा दिन्छ। प्रियहरू, त्यसले उनीहरूको आत्मविश्वास पनि बढेर जान्छ र यसले उनीहरूलाई अरू प्रति चाहिँ अझै दयालु हुन, सकारात्मक हुन निकै नै मदत गर्दछ। यो एउटा प्रेरणादायी शक्ति तपाई र मेरो ओठमा लुकेको हुन्छ, तपाई र मेरो जिब्रोमा त्यो कुरा लुकेको हुन्छ, ताकि परमेश्वरको आश्वासन र छुटकाराको सन्देश एक मुखबाट अर्को मुखमा फैलिन थालोस्, जसले ठूलो प्रभाव पार्नेछ। प्रियहरू, रोमीको पुस्तक 8:37 पनि यसरी बताएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। परिस्थिति निराशजनक छ भनेर स्वीकार गर्नुको सट्टा परमेश्वर सिंहासनमा हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस्। म मेरो परिस्थितिलाई जित्नेछु किनभने परमेश्वरले मलाई विजयी हुन सुसज्जित गर्नुभएको छ। जब म उहाँको बुद्धि र शक्ति प्रयोग गर्दछु म विजयी हुनेछु भन्ने कुराको संकल्प तपाईँले गर्नुपर्दछ। फिलिपी 4:13 अझ यसरी भन्दछ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु। आज धेरै समय तपाईँ हामी निराश हुन्छौ, धेरै समय हामी विभिन्न खराब परिस्थितिबाट गुज्रिरहनु परेको अवस्था हुन सक्छ। त्यसले हामीले आफूले आफूलाई ती नकारात्मक कुराहरू मात्रै औल्याउँदै, ती नकारात्मक कुराहरू मात्रै सम्झिँदै, अनि ती निराशपूर्ण कुराहरूलाई मात्रै मानिसहरूको समक्ष त्यसलाई चाहिँ व्यक्त गर्दै बस्ने भन्दा पनि हामीले परमेश्वरमा भरोसा राख्नु पर्दछ। परमेश्वरमा ती बिन्तीहरू, ती हाम्रा सबै समस्याहरू बिसाउनु पर्दछ, अनि उहाँ जो हामीलाई शक्ति दिनुहुन्छ उहाँमा हामी सबै कुरा गर्न सक्छौ भन्ने त्यो संकल्प तपाईँ र मैले लिनुपर्दछ। ठूलो आत्मविश्वास र साहसका साथ तपाईँले भन्नुहोस्, यो समयमा प्रियहरू, मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ, किनकि म येशू ख्रीष्टसँग एकतामा छु र उहाँले मलाई शक्ति दिनुहुन्छ। शैतानले तपाईँलाई देखाउन र विश्वास गर्न लगाउन खोजिएको कुरामाथि विश्वास नगर्नुहोस्। मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ, किनकि म येशू ख्रीष्टसँग एकतामा छु र भन्नुहोस् उहाँले मलाई शक्ति दिनुहुन्छ। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरा सत्य हो भनेर विश्वास गर्नुहोस् प्रियहरू, अनि सिकाउनुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्, आफ्नो जीवन समर्पित गर्नुहोस्। परमेश्वरले तपाईँको आफ्नो जीवनमा गर्नुभएको सकारात्मक कामको चर्चा गर्नुहोस्। प्रियहरू, आजैबाट त्यो कुरा थाल्नुहोस् अनि तपाईँ त्यो कुरामा अझै बढी विश्वास गर्नुहोस्। त्यो कुरा मानिसहरूलाई स्वीकार्नुहोस्। मानिसहरूको बीचमा सकारात्मक परमेश्वरले दिनुभएको त्यो अनुग्रहलाई घोषणा गर्नुहोस् र स्वीकार्नुहोस्। आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। परमेश्वरले तपाईँबाट मानिसहरूलाई त्यो ज्योति, त्यो प्रकाश बाँड्न चाहनुहुन्छ। परमेश्वरले तपाईँमा ख्रीष्टको त्यो सन्देशलाई झल्काउन चाहनुहुन्छ अनि तपाईँद्वारा धेरै मानिसहरूलाई उहाँले त्यो सुसन्देश प्रचार गर्न चाहनुहुन्छ। यदि तपाईँ निराशमा हुनुहुन्छ, यदि तपाईँ आफ्नो जीवनमा संघर्ष गरिरहनु भएको छ, तपाईँ परमेश्वरको सामु आउनुहोस्। आफ्ना बोझहरू तपाईँले परमेश्वरको सामु राख्नुहोस्। उहाँ हाम्रो शक्ति हुनुहुन्छ, उहाँ हाम्रो विजयको झण्डा हुनुहुन्छ। आजको वचनबाट परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। वचनको भाग यही राख्दै म बिदा हुन्छु। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौँ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनु भएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855752555 र 0557516655 टोल फ्री नम्बर 16605152107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल, जापान। उज्जवल भविष्यको बलियो आधार।
3: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: किन आँखा मिचेकुमिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764। मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीवी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
10: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरिज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
5: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9851063802 9851063802।
11: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
12: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
13: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
11: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
13: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
12: किन नि बाबा?
13: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
12: हस् बाबा।
14: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
5: सम्पर्क मोबाइल 9741031429। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
15: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 मा भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
16: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553। गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
17: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828059215215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस् प्रोपराइटर वीरबहादुर श्रेष्ठको लागि 9843004737 र 010590093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपराइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004737। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, Vivo sako warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitta barambar.
2: Manju, timi ta bidesh jana lagyau re. Ho didi, titika dukha garera shuru gareko pasal pani chalena. Aile ta ghar chalauna saharai garo bho. Bidesh gayepachi ta yesto dui char paisa kamai huncha ki bhanera ni didi. Bidesh jaudema kaha ramro huncha ra Manju. Asti bharkhar Ram Bahadur kaka ki chori Anjali lai bidesh gayeko ek haftamai uddhar garera lyaeko thaha chaina timlai. तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
3: खै के गर्ने गर्ने दिदी
4: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बाल रोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आयरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा चारो बहस नेपाली बहस।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस तपाईँ देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत नेपाली बहस एकैसाथ विश्वभर प्रसारण भइरहेको छ र नेपाली बहस काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपालीहरूले हामीले विभिन्न विषयहरूमा छलफल गर्ने गर्दछौ र नेपालीहरूका समस्याहरूलाई उठान गर्ने गर्दछौ र राजनीतिक दल सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक पाटोका विषयमा पनि हामी सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ शेरबहादुर देउवा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर भएको छ, रेड नोटिस पनि फेरि अस्वीकार भएको छ। पक्राउ पूर्जीको विधि र ढाँचा नै नमिलेको सर्वोच्चको भनाइरहेको छ। देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश समेत दिइएको छ। यो हतारमा निर्णय गर्दाखेरि कमजोर अन्तर्राष्ट्रिय रूपमा इन्टरपोलमा दुई पटक समेत पत्र पठाउँदाखेरि पक्राउ अस्वीकार गर्नुले देशको सुरक्षा प्रशासनको पनि बेइज्जत भएको छ। अन्तर्राष्ट्रिय जगतमा हामी कस्ता तथ्यहरू कस्ता प्रमाणहरू पेश गर्दैछौ र कसरी इन्टरपोलले अस्वीकार गरिरहेको छ, यसको विषयमा आज हामी चर्चा गर्न चाहन्छौ। नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै गत साता इन्टरपोलद्वारा दोस्रो पटक पनि पत्र फिर्ता भएको खबर प्राप्त भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। यति बेला राजनैतिक विषयमा छलफल र बहस गर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने भारतसँगको चिसोपनलाई तातो पार्नका निम्ति न्यानो पार्नका निम्ति भारत भ्रमण जाँदै हुनुहुन्छ। भारत भ्रमण तय भएको छ र पेश गर्दैछौ र कसरी इन्टरपोलले अस्वीकार गरिरहेको छ, यसको विषयमा आज हामी चर्चा गर्न चाहन्छौ। नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै गत साता इन्टरपोलद्वारा दोस्रो पटक पनि पत्र फिर्ता भएको खबर प्राप्त भएको छ।

0: भेटीमा छलफल हुन्छ र संस्थागत ढंगले नै अब पुनर्गठनको आवश्यकता भनेको हिजो व्यक्तिको विश्लेषणमा आधारित थियो, अब चाहिँ सिंहै पार्टीले त्यसलाई ग्रहण गर्यो र त्यसलाई संस्थागत ढंगले नै समाधान खोज्ने बाटोमा नेकपा एमाले
1: होइन पार्टी अध्यक्षले त के भन्नुभएको छ भने महिला मलाई कसरी हटाउनुहुन्छ, म हट्ने बाटो के हो, मतलब भर्खर एघारौं महाधिवेशनबाट अध्यक्षमा विजय भएर आएको व्यक्ति म किन छोड्ने, मेरो गल्ती के हो भन्नुभएको छ क्या उहाँले चाहिँ?
0: होइन, उहाँका गल्तीका निम्ति छोड्ने भन्ने होइन, हामीले जुन मूल्य जुन मान्यता स्थापित गरेका छौं जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको जुन मान्यता हामीले स्थापित गर्यौं त्यसमा दुई कार्यकाल र 70 वर्षको उमेरको प्रबन्ध पनि गर्यौं। उहाँले आजको मात्रै सन्दर्भ होइन, उहाँले पहिले नै छोड्नु पर्थ्यो, उहाँले अगाडि नै छोडेर पार्टीलाई ठिक दिशामा जान दिनु पर्थ्यो, पार्टीको कमिटी प्रणालीलाई उहाँले कमजोर बनाइदिनुभयो, सम्पूर्ण अधिकार चाहिँ एउटा व्यक्तिमा केन्द्रित गर्ने अभ्यास व्यवहारमा त्यो मान्छेले देख्न पर्यो, बेहोर्न पर्यो, जसका कारणले हामीले जुन मान्यता स्थापित गरेका थियौं नि बहुपदीय प्रणालीमा हामी गयौं, हरेक व्यक्तिको परिभाषित जिम्मेवारी छ त्यहाँ, कुनै परिभाषित जिम्मेवारी अन्तर्गत मान्छेले काम गर्न नपाउने खालको परिस्थिति बन्यो, तलका कमिटीहरू त्यसको सान्दर्भिकता समाप्त भयो, जनवर्गीय संगठन सञ्चालन गर्ने सन्दर्भमा आदेश प्रवाहबाट नेता नेतृत्व चुनिनु पर्ने स्थिति भयो र जसकोले उनीहरूले आफ्नो पहिचान गुमाए, सान्दर्भिकता गुमाए, यी समग्रतामा पार्टी जीवनलाई तहस नहस पार्ने र त्यसको चाहिँ केन्द्रमा आफू मात्रै रहने प्रकारको अभ्यासबाट अगाडि बढेको परिस्थितिलाई अहिले सबैले के स्वीकार गर्यो भन्दा यी सबै विषयमा अब संस्थागत ढंगले नै फैसला गर्नुपर्छ, उहाँले व्यक्तिले के भन्नुहुन्छ भन्ने प्रकारको कुरा भएको तर्क हो।
1: भनेपछि अबको विकल्प भनेको चाहिँ केपी शर्मा ओली पार्टी अध्यक्षबाट उहाँले मार्ग प्रशस्त गर्ने र अनि कसको नेतृत्वमा एमाले अगाडि बढ्ने हो त्यसको त्यसपछि?
0: होइन, नेतृत्व कसकोमा बढ्ने भन्ने सन्दर्भमा चाहिँ हाम्रो विधि छ, त्यो विधिले नै तय गर्छ,
1: कार्यकर्तालाई
0: सम्पन्न बनाएका छौं, त्यो अभ्यासमा नै हामीले त्यसलाई अगाडि लैजानुपर्छ भन्ने मलाई लाग्छ। अहिलेका सन्दर्भमा पार्टीको अध्यक्ष कमरेड केपी शर्मा ओली नै भएको हुनाले उहाँले समाधान दिनुपर्छ, उहाँले आफ्ना निम्ति कुनै किसिमका तर्कहरू गरेर आफ्नो समयावधि लम्ब्याउने खालको काम चाहिँ अब निरर्थक छ, त्यस्तो काममा लाग्नु हुँदैन भन्ने कुरामा पार्टी चाहिँ त्यस ठाउँमा पुग्यो अहिले।
1: होइन, तपाईँको लाइनमा गयो नि त पार्टी त, विद्यादेवी भण्डारीलाई सदस्यता नवीकरण भइ नै सक्यो, अब उहाँ पनि सक्रिय राजनीतिमा आउनुभयो, अबको विकल्प उहाँ नै हो?
0: मैले पहिलेदेखि उठाउँदै आएका विषयहरू अहिले सबैले त्यसलाई ग्रहण गर्दै जानुभएको छ, किनकि त्यो त्यस बेलै उल्लङ्घन गर्नु हुँदैन थियो, पार्टीलाई सञ्चालन गर्ने भनेको पार्टी हितलाई केन्द्रमा राखेर देशको हितलाई केन्द्रमा राखेर त्यसमा पार्टीले भूमिका खेल्ने हो, व्यक्तिलाई केन्द्रमा राखेर जब हेरिन्छ त्यसपछि चाहिँ त्यसबाट कुनै परिणाम प्राप्त हुँदैन। हामी त समाजका निम्ति योगदान गर्न राजनीतिमा लागेका हौ नि त, नेकपा एमालेको अर्थ र औचित्यता भनेको नेकपा एमालेको नेता बन्ने त्यस मार्फत चाहिँ शासन सत्तामा जाने त्यो उद्देश्य होइन नि त, हामी त परिवर्तनको उद्देश्यले, न्यायको उद्देश्यले, समानताको उद्देश्यले, आत्मनिर्भर नेपाल बनाउने उद्देश्यले, एउटा समृद्ध नेपाल बनाउने उद्देश्यले पार्टीमा लागेको यो आन्दोलनमा लागेका हौ नि त, त्यो उद्देश्यहरू पनि भुल्यौं हामीले, यो बीचमा हाम्रा कमजोरीहरू थिए त्यसको समीक्षा हामीले नोक्सान नहुँदै गर्नु पर्थ्यो र त्यसलाई ग्रहण गर्नु पर्थ्यो, त्यसलाई चाहिँ मान्नु पर्थ्यो, अब यो नोक्सानी बेहोरिसकेपछि पनि नमान्ने कुरा भनेको यो चाहिँ अनावश्यक प्रकारको जिद्दी हुन्छ र समयको बर्बादी हुन्छ, त्यसकारणले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले जे जति भूमिका खेल्नुभयो उहाँले खेलेको राम्रो भूमिकाको सम्मान गरौं, उहाँले पद्धति बिगार्नु भएको, पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउनु भएको जुन पक्ष छ या देशमै पनि कसैको कुरा पनि नसुनिकन आफूलाई नै केन्द्रमा राखेर मैले जे भन्यो त्यही अन्तिम सत्य हो भन्ने ढंगको अभ्यास त उहाँले गर्नुभयो नि त, त्यो त कमजोरी थियो नि, त्यो कमजोरीका लागि पनि हामीले उहाँको प्रशंसा गर्नुपर्ने, जुन बिचमा
1: हैन तर एउटा कुरा के छ भने केपी शर्मा ओली सकेसम्म चाहिँ गलाउने हैन गलाउने नीति थियो उहाँको चाहिँ तर अब चारै जना उपाध्यक्षबाट एकै स्वरमा अब विकल्प चाहिन्छ भनेर आवाज उठिसकेपछि अब ब्रह्मदत्त थापा बादलको नेतृत्वमा त्यसको छलफलका निम्ति एउटा समिति बनेछ अब यो समितिले के निचोड निकाल्छ भन्ने कुरा त अर्को पाठ होला किनभने उहाँले पनि अहिले नेतृत्वको विकल्प खोज्ने बेला भएको छैन भनेर उपाध्यक्षज्यूले भन्नु पनि भएको स्थिति हो भन्दै गर्दाखेरि अब पार्टीलाई

0: एक डिका बनाएर लैजानका निम्ति अबका विकल्पहरू, अबका बाटाहरू, अबका शर्तहरू चाहिँ के हुन् खास अनि त्यसो भए?
1: पार्टी एकताबद्ध पार्नका निम्ति हाम्रा नीतिहरू छन्, हाम्रा मूल्यहरू छन्, हाम्रा मान्यताहरू छन्, हाम्रो विधि छ, हाम्रो विधान छ, त्यसलाई केन्द्रमा राख्यो भनेपछि पार्टी एकताबद्ध ढंगले अगाडि बढ्छ। लक्ष्य उद्देश्यहीन पार्टी होइन नि त, एउटा लक्ष्य र उद्देश्य भएको पार्टीमा त्यो लक्ष्य र उद्देश्यतर्फ सबै हिँड्यो भने अनि त्यस अनुसारका गतिविधि गर्यो भने, त्यस अनुसारको आचरण गर्यो भने, त्यस अनुसारको कार्यशैली र व्यवहार गर्यो भने यसै पार्टी एकता हुन्छ। पार्टी एकता भनेको चाहिँ कुनै व्यक्तिका नाममा केन्द्रित भएर पार्टी एकता हुने होइन, एकता भनेको विचारमा हुनु पर्यो, विश्लेषणमा हुनु पर्यो, बुझाइमा हुनु पर्यो। त्यसकारणले गर्दाखेरि पार्टीको एकता भित्रको समस्या होइन, अहिले पार्टीले राष्ट्रका अभिधारालाई पूरा गर्न सक्यो कि सकेन, जनताको भावनालाई कदर गर्न सक्यो कि सकेन, अनि त्यो त्यस अनुरूप हामीले जे व्यवहार गर्यौं जनताले त्यो विश्वास गरे कि गरेनन्, जनताको विश्वासको स्थिति के हो आज, त्यो चिजलाई हामीले हेर्नुपर्छ। त्यसका निम्ति पार्टी अध्यक्ष गभर्नमेन्ट स्वयंले के गर्नु पर्यो भने, उहाँ समाधान दिने ठाउँमा हुनुहुन्छ, उहाँले समाधान दिनुपर्छ। उहाँ कुनै त्यो हलो अड्काउने ठाउँमा हुनुहुन्न, हलो अड्काएर गोरु चुट्ने होइन नि। अहिले
0: समाधान भनेको चाहिँ अब सिधै राजीनामा दिने,
1: हजुर,
0: अब राजीनामा दिने होइन समाधान भनेर चाहिँ सिधै अब मार्ग प्रशस्त गर्ने।
1: उहाँले त राजीनामा दिने खालको कुरा त यदि जनमतको कदर गर्ने हो भने त झापा निर्वाचन क्षेत्र पाँचबाट पाँचको परिणाम आएको दिनमा दिँदा चाहिँ असाध्यै राम्रो हुन्थ्यो, किनकि त्यो त एउटा उहाँले जवाबदेही राजनीति गर्नुभयो भन्ने प्रकारको हुन्थ्यो नि। मेरो आफ्नो विश्लेषणमा त हाम्रो पार्टीको विधान महाधिवेशन अगावै उहाँले घोषणा गर्नुपर्थ्यो कि अबको म नेता होइन, अब मैले जे विधि स्थापित गरेका छौं त्यो विधि स्थापित गरेको चिजलाई कार्यान्वयन गर्नुपर्छ, त्यो विधि बनाउनका निम्ति हामीले 10 वर्ष पार्टीमा संघर्ष गरेका छौं, त्यस कारणले चाहिँ अब चाहिँ अरू मान्छेहरू आउनुहुन्छ भन्ने उहाँले भन्नुपर्थ्यो। त्यो भनेको भए आजको दिन त देख्नु पर्दैन थियो नि त हामीले।
0: यसको मतलब अब विद्यादेवी भण्डारीकै छारीमा बस्नुको विकल्प छैन होइन? महासचिव र उपाध्यक्षले पनि दौडधुप गरिरहनु भएको छ, शंकर पोखरेल र हाम्रो विष्णु पौडेलजीका पनि गतिविधिहरू व्यापक रूपमा सक्रिय छन्, तर अब एक टिका बनाउनका निम्ति उहाँहरूको चाहिँ आवश्यकता अहिले कतिको हुने, कसरी मिलाउने, वा चाहिँ विभाजनकै सङ्घारमा जाने कि होइन भन्ने खालको पनि त चिन्ता छ नि त होइन?
1: होइन, अहिले कुनै पनि चिज व्यक्ति केन्द्रित भएर नसोचौं, हामीले सुधार्नुपर्ने कुराहरू, हामीले लिनुपर्ने बाटोहरू त्यो नीतिसँग सम्बन्धित छन्, त्यो विचारसँग सम्बन्धित छन्, त्यो राजनीतिक विचारधारासँग सम्बन्धित छन्, ती चिजलाई हामीले 48 सालभन्दा यताको सम्पूर्ण हिसाबले हामीले समीक्षा गर्नुपर्नेछ, तथ्यहरू अगाडि सार्नुपर्नेछ। त्यसैले यो व्यक्तिमा केन्द्रित गरेर यसको महत्वलाई घटाउने काम नगरौं, किनकि हामी समीक्षा गर्छौं भने हाम्रा टोटल कामहरूको समीक्षा गर्नुपर्छ, त्यसपछि मात्रै हामीले एउटा दिशा प्राप्त गर्छौं।
0: अब नेकपा एमालेको आजको जुन गति छ, जुन निर्वाचनमा चाहिँ तपाईँहरूले नराम्रो गरी पराजय ब्यहोर्नु पर्यो होइन, यसको त नेतृत्वको मात्रै त दोष होइन नि त, यो त सबैलाई लाग्ला नि त यसको दोष होइन? अब जस सबै
1: नेतृत्वको प्रमुख जिम्मेवारी हुन्छ, सफलता र असफलतामा नेतृत्वको प्रमुख जिम्मेवारी हुन्छ, नभएपछि त यसमा कमजोरी तपाईँले भने जस्तै धेरैको होला, कमी कमजोरीहरू थुप्रै होला। अनि नेतृत्वले के गर्नुपर्छ त भन्दाखेरि, हिजो यो पार्टी ठिक ढंगले अगाडि बढ्दा, यसको विकास हुँदा या जनसमर्थन बढ्दा, हामीले त्यसको के अरे जस, त्यसको चाहिँ प्रमुख के अरे अगुवाई हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो भनेर हामीले भनेका छौँ नि त, उहाँले मात्रै गर्नुभएको थियो त, गर्नु त सबैले गरेका थिए नि त। त्यस कारणले गर्दाखेरि यसमा प्रमुख जिम्मेवारी भनेको चाहिँ नेतृत्वको हुन्छ, देशको सन्दर्भमा पनि जसले जिम्मेवारी लिइरहेको हुन्छ, देशको प्रधानमन्त्री, गर्न त आम जनताले गरेका हुन्छ नि, चाहे त्यो आन्दोलनको कुरा गर्नुहोस्, दुनियाँमा जति पनि परिवर्तनहरू भएका छन्, गान्धीको बेलामा गान्धीले मात्रै गर्नुभएको थियो त, चिनिया क्रान्तिको बेलामा माओ सेतुङले मात्रै गर्नुभएको थियो त, अरू सबैको चर्चा हुन्छ कि हुँदैन त, लेनिनले मार्क्सले मात्रै गर्नुभएको थियो त कुनै ठाउँमा, या जति पनि दुनियाँका घटनाहरू हुन्छन् त्यसको अगुवाई गर्ने कुरा हुन्छ। नेपालको एकीकरणको कुरा गर्दाखेरि नेपालका सबै मान्छेले, हजारौं मान्छेहरूको देशमा योगदान छ, तर पृथ्वीनारायण शाहले अगुवाई गर्नुभयो भनेर उहाँलाई एउटा मानकका रूपमा, नेताको रूपमा हेरिन्छ नि त। यो यहाँ कुनै नयाँ चिज होइन नि त, यसमा कुनै तर्क वितर्क गर्नुपर्ने कुरै छैन। स्वीकार गरिन्छ, सफलताका निम्ति पनि त जिम्मेवारी लिनुपर्छ।
0: अब अर्को प्रसङ्गमा जाउँ कर्ण थापाजी, अब तपाईँकै क्षेत्रमा तपाईँको जिल्लामा बाजुरा र हुम्ला बीचको सिमाना रानी साइनमा जुन किसिमको अमानवीय व्यवहारहरू देखिए, जुन किसिमका चाहिँ एउटा दर्दनाक दृश्यहरू देखिए, त्यहाँ चाहिँ पर्यटक का रूपमा गइरहेका नागरिकहरू लखेटिनु पर्यो, चौकीमा काम गर्ने कामदारहरू लखेटिनु पर्यो, घरमै आएर होइन जनप्रतिनिधिहरूमाथि चाहिँ हातपात भयो, त्यहाँ गुण्डा शैलीमा 300-400 जनाको हुल आएर हुम्लाबाट खारफुनाथ र सार्केघाटबाट नागरिकहरूलाई लामपाटावासीहरूलाई कुटपिट गरेका खबरहरू पनि सार्वजनिक भए, हामीले यसबारेमा हिजोदेखि पनि उठाइरहेका छौं। तपाईँ त बोल्नै भएन यसको बारेमा, खै कर्ण थापाजी कहाँ हुनुहुन्छ भनेर खोज्दैछन् अडियन्सहरूले।
1: सबभन्दा पहिले यो प्रश्न गरिदिनु भयो तपाईँलाई धन्यवाद भन्छु, किनकि अहिले जे जे घटनाहरू भयो तपाईँले भन्नुभयो एकदम सत्य हिसाबले त्यो भएका छन्। र पहिलो म कुरा के भन्न चाहन्छु भने यो घटनामा जो संलग्न छन्, जो आपराधिक घटनाहरू भएका छन्, त्यसमा दोषीहरूका विरूद्धमा हिजो मात्रै त्यो बाजुराको सिमानामा, सिमाना होइन कि बाजुराको क्षेत्रभित्र त्यो घटना भएको हुनाले हुम्लाले के भनेको थियो भन्दाखेरि अहिलेसम्म किन यो मान्छेहरूलाई दोषीहरूलाई पक्राउ गरिएन, कारवाही गरिएन भन्दाखेरि हुम्लाले त्यो घटना बाजुरामा भएको हो भनेर हुम्लाकै प्रशासनले भनेको छ। त्यस कारणले गर्दाखेरि त्यहाँको बाजुराको त्यो इलाकाभित्र, बाजुरा क्षेत्रभित्र घटना भयो भन्नुको मतलब लामपाडादेखि लिएर रानीसिनको त्यो जति एरिया छ त्यो बाजुराको सीमामा पर्छ भन्ने कुरामा विवाद रहेन, जसका कारणले के हो त भन्दा कारवाही गर्न ढिलो भयो। आज 2 दिन भयो त्यहाँ जाहेरी दरखास्त परेको छ र ती सबै जो अपराधमा संलग्न हुनुहुन्छ, चाहे कुटपिटमा, चाहे हुल्लङ्गामा, अनेक जे जेमा हुनुहुन्छ, या प्रहरी चौकी बनाउन नदिने घटनामा संलग्न हुनेहरूलाई सबभन्दा पहिले कानुनी दायरामा ल्याउनुपर्छ र उनीहरूलाई दण्डित गर्नुपर्छ, कारवाही गर्नुपर्छ। पहिलो कुरा म त्यो भन्न चाहन्छु। अर्को चाहिँ अलिकति म शुरूमा तपाईँले सच्याउन चाहन्छु, यो नेपाल सरकारले यहाँ माथि पनि के भन्यो भने बाजुरा र हुम्लाको सिमाना रानी छैनमा सिमाना सम्बन्धी विवाद भनिरहनु भएको छ, सिमाना सम्बन्धी विवाद छैन, त्यो रानी सैनको त्यो एउटा ठूलो इलाका छ, त्यो इलाका भनेको बाजुराको सिमानामा होइन। सिमाना त हाम्रो कुवाडीदेखि लिएर माथि ठूलो बीचमा कुवाडी खोला छ, नदी छ, होइन, त्यहाँ त्यो हो सिमाना के, पारिपट्टि हुम्ला छ, वारिपट्टि बाजुरा छ, त्यो चाहिँ सिमाना हो। तर अहिले यो जो विवाद ल्याउन खोजिएको ठाउँ चाहिँ त्यो बाजुराको इलाकामा पर्छ, त्यो कुनै सीमा विवाद त्यसमा छैन। त्यो भएको विषय के हो त भन्नुहुन्छ भने
0: घरभित्र बसेको मान्छेहरू कुटपिट भए, पर्यटकहरू खेदिए, लखेटिए गुण्डा शैलीमा, यसमा चाहिँ कसले कसले यो काम गरायो त्यहाँ त्यो ठाउँमा?
1: त्यसको म घोर भर्सना गर्छु र त्यसमा कुनै पनि व्यक्तिले जो जस्तो व्यवहार चाहिँ देखाइएको छ अमानवीय व्यवहार, त्यो कुनै शब्दबाट चाहिँ त्यसको चाहिँ विरोध गरेर पुग्दैन, त्यति हदसम्मको उहाँहरूले काम गर्नुभएको छ। म यसमा के भन्न चाहन्छु भने
0: माथि उद्योगहरू पनि छन्, हिजोका दिनमा कतिपयले चाहिँ त्यहाँ व्यापार सञ्चालन पनि गरेका थिए अरे, होइन, त्यो सुर्खेतमा गएर पूर्व मुख्यमन्त्रीहरूले चाहिँ त्यहाँ 1-2 रात चाहिँ त्यहाँ बिताउने, यसो रिल्याक्स गर्ने खालको ठाउँहरू पनि थिए अरे, छक्कलामाजीको त उद्योगै छ त्यहाँ, के कुनै कम्पनी छ भनेर हामीका जानकारी पनि आएको छ। तपाईँलाई थाहा छैन त्यो कुरा, प्रतिनिधि भएर त्यहाँको त्यो ठाउँको?
1: त्यो त यस्तो हो नि त, त्यो जस्तो अछाम र बाजुराका बीचमा, कालीकोट र के अरे बाजुराका बीचमा जो एउटा सँगै जोडिएका भूमिहरू हुन्छन् नि, त्यो कस्तो भइदिन्छ भन्नुहुन्छ भने कालीकोटका मान्छेहरूको पनि कतिपय जग्गा जमिन भनेको बाजुरामा हुन्छ, बाजुराका मान्छेको कालीकोटमा पनि हुन्छ, अथवा सिमानै पनि कस्तो थियो भने हाम्रो अहिले स्वामी कार्तिक गाउँपालिका भन्ने छ, कुनै बेलामा थियो कालीकोटमा थियो, कुनै बेलामा त्यो जुम्लामा थियो, त्यसै गरिकन बाजुरा र अछामको कुरा गर्नुहुन्छ भने हाम्रो सतारा भन्ने ठाउँ छ, त्यो अछाममा थियो कुनै बेलामा, र अछाम र बाजुराका बीचमा पनि त्यहाँ त्यो भूगोलको उपयोग गर्ने जुन कुरा हुन्छ नि, वारीको मान्छेले पारी, पारीको मान्छेले अलि गर्छन्, अहिले पनि रानी साइडमा पहिलेदेखि हुम्लाका मान्छेहरूले पनि त्यो ठूलो इलाका छ, त्यहाँ भेडा पालन गर्ने या चौरी पालन गर्ने या कुनै व्यवसाय गर्ने सन्दर्भमा हिजोदेखि त्यो त्यो चरिचरण भोग चलन भएको हुनसक्छ वारीको पारी पारीको वारी तर सिमाना कहाँको हो त भन्दाखेरि बाजुरा हो भन्ने कुरामा चाहिँ विवादै छैन त्यसमा विवाद गर्नुपर्ने विषय नै होइन तर उहाँले जुन किसिमको गतिविधि गर्नुभयो त्यो भनेको त कानून विपरीतका कामहरू कसैले पनि गर्न पाइँदैन नि त त्यहाँ बाजुराको इलाकाको धेरै ठूलो इलाकामा सुरक्षाको आवश्यकता छ पहिलेदेखि नै भनेका थियौँ हामीले त्यहाँ प्रहरी चौकी बन्दै थियो अनि प्रहरी चौकी बन्न नदिने पनि गर्न मिल्छ त अनि पर्यटकहरू गइराखेका थिए पर्यटकलाई के थाहा छ कि त्यो कुन हो के हो उनीहरूको सङ्गत विवादको कुनै पनि उनीहरूलाई सरोकारको विषय छैन नि त उनीहरूमाथि गरेको व्यवहार हेर्नुहोस् कुटपिट गरेर लखेट्ने खालको कामहरू गर्नुभएको छ त यस किसिमको काम चाहिँ यो उचित भएन
0: ध्यान आकर्षण
1: गराएर अहिले समिति भन्यो म त्यो समितिका मान्छेहरूलाई के भन्न चाहन्छु भने हामीले व्यक्तिगत रूपमा पनि भनेका छौँ मन्त्रालयमा गएर पनि हामीले भनेका छौँ उहाँहरूले गएर हेर्नुहोस् जाँच्नुहोस् यथार्थ जे हो
0: त्यो त पर्यटकीय स्थल हो
1: उहाँहरूले निर्णय गर्नुहोस्
0: पर्यटकीय स्थल हो
1: प्रयोगको चाहिँ यहाँ कुनै पनि अर्थ छैन
0: त्यो त पर्यटकीय स्थल हो रानी छैन जति प्रचार प्रसार भयो जति नागरिकहरू त्यहाँ आन्तरिक पर्यटन भर्न गए बाह्य पर्यटनहरू भर्न गए त्यसको त दुवै जिल्लाका लागि त्यो त फाइदा हुन्छ तर त्यहाँ चाहिँ कुनै एउटा बिचौलियाहरूको कब्जामा छ भन्ने कुरा सुनिरहेछ क्या त्यो कतिको सत्य हो
1: होइन त्यहाँ सुरक्षा अङ्ग पनि उसको पहुँच नपुगेको केही सीमित मान्छेहरूले पहिलेदेखि नै त्यहाँको जुन
0: हिल्सा नाका नजिक छ अरे होइन कर्ण थापाजी
1: हजुर
0: चाइनाको हिल्सा नजिक छ होइन
1: त्यो हिल्सा नाका जानका निम्ति सबभन्दा छोटो बाटो अहिले हामीले नेपाललाई आधार मान्ने या सुर्खेतलाई मान्ने हो भने बाजुराको गुम्बा हुँदै त्यो रानीसेन जाने र त्यहाँबाट चाहिँ हिल्सासम्म पुग्ने सबभन्दा छोटो र उपयुक्त बाटो हो हामीले त्यसका निम्ति लगातार भनिआएका छौँ
0: त्यहाँ निकै ठुलो तस्करी पनि हुन्छ अरे त्यहाँ होइन ओसार पसार हुन्छ अरे अवैध रूपमा मदिरा समेत त्यहाँ आयात निर्यात हुन्छ भन्ने कुरा पनि आएको छ कि
1: मदिरा आयात निर्यात हुने मात्रै कुरा भएन त्यहाँ त अहिलेसम्म त राज्यको त्यो पहुँचमा नभएको हुनाले त हामी त्यो राज्यको पहुँच बढाउनु पर्यो त्यहाँ केही बाटो पनि लिएर जानु पर्यो सुविधा पनि बढाउनु पर्यो भनेर त हामीले लामो समयदेखि विषयहरू उठान गर्दै आएको नपुगेको परिस्थिति हो नि त त्यसैले त्यो भूगोल भनेको बाजुरामा पर्छ बाजुराको अनेक किसिमका प्रमाणहरूले पनि त्यो पुष्टि गर्छ तर त्यो चाहिँ अर्को कुरा के हो भन्दाखेरि हुम्लावासीहरूले पनि त्यसलाई चाहिँ चरिचरणका रूपमा उपयोग गर्दै चाहिँ आएको ठाउँ हो त्यो त्यसैले उहाँहरू त्यो त्यसलाई व्यवहारमा कसरी किन हामीले मिलाउने त्यो भनेको त एउटा बाजुरा र हुम्ला भनेर अलग अलग गर्नुपर्ने त्यहाँका जनता लड्नुपर्ने कुरा होइन नि त उपयोग र उपभोग कसरी गर्ने भन्ने सन्दर्भमा त बसेर समझदारी गर्नु पर्यो त्यो अमानवीय प्रकारको व्यवहार गर्नु भएन नि त यो जनता लडाउने र त्यसबाट केही आफ्ना हितहरू परिवृत्ति गर्ने प्रकारको मनस्थिति र मानसिकता पनि मैले यो घटनामा देखिरहेको छु त्यसैले म यसमा संयमताका साथ काम गरौं छलफल र बहसबाट तथ्य प्रमाणहरूलाई अगाडि सारेर त्यसै निष्कर्षमा पुगौं भन्ने मेरो मत छ
0: यहाँको महत्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेकपा एमालेका नेता कर्ण थापा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 विश्वजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
4: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
5: यतिखेर हाम्रो बीचमा सुदन गुरुङमाथि छानबिन गर्न सरकारले निर्माण गरेको समितिका अध्यक्ष पूर्व न्यायाधीश श्रीमान अच्युत प्रसाद भण्डारी हुनुहुन्छ। भण्डारी सर, नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। तपाईँहरूले अब सुदन गुरुङमाथि जुन किसिमको छानबिन गरेर 15 दिनभित्र रिपोर्ट बुझाउन भनेको छ सरकारले, कहाँसम्म पुग्यो छानबिन, कसरी छानबिन गरिरहनु भएको छ, प्रमाण तथ्यहरू कसरी केलाइरहनु भएको छ?
6: पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य जो हुनुहुन्छ माननीय सुदन गुरुङ, उहाँलाई नेपाल सरकारको गृहमन्त्री हुँदा र सोपछि उठेका सार्वजनिक सेवा सरकारका विषयहरूमा सम्बन्धमा हामीले सत्य तथ्य बुझी सिफारिस गर्ने म्यान्डेट हामीलाई दिइएको छ। त्यो म्यान्डेट अनुसार अहिले हामी के गरिरहेका छौँ भने, अब हामीले आवश्यकता अनुसारका सम्बन्ध व्यक्तिहरूलाई बुझ्ने, संस्थासँग सोधपुछ गर्ने, लिखित प्रमाण पेश गर्न लगाउने, प्रमाण बुझ्ने जस्ता कार्यहरू अहिले हामीले गरिरहेका छौँ र त्यो जति बेला उहाँलाई सार्वजनिक सरकारको कार्य जति पनि विषयहरू छन् गृहमन्त्री हुँदा र सो पछि उठेका सार्वजनिक सभाको विषयहरू जुन यहाँलाई पनि थाहा छ पत्र पत्रिकामा निकै आएका छन् क्षेत्रका कुराहरूमा दीपक भट्टसँग जोटी जोडिएका छ सन्दर्भमा यी सबै कुराहरूको छानबिन गर्न अलिकति टाइम लागिरहेको छ. हामीले अब विभिन्न ठाउँबाट यो प्रमाणहरू सङ्कलन गर्नुपर्ने हुन्छ जस्तो स्टक एक्सचेन्जका कुराहरू छ तपाईँको त्यसपछि गएर उहाँको ब्याङ्किङ सवालमा छ उहाँको सम्पत्तिको कुरा सवालमा छ मन्त्री हुँदा उहाँले अथवा मन्त्री भइसकेपछि पछाडि किन्नुभएको जग्गाको सवालको कुरा छ. यी सबै यावत कुराहरू जति पनि अहिले बाहिर आएका छन् पत्र पत्रिकामा आएका छन् जति पनि विषयहरू उठेका छन् ती सबैको हामीले छानबिन गर्दैछौँ. त्यो छानबिन अहिले नै हामीले भन्न सक्ने स्थिति छैन किनभने प्रमाण बुझ्दैछौँ हामीले बोल्ने होइन प्रमाणले बोल्ला
5: होइन. उहाँमाथि त धेरै किसिमका प्रश्नहरू आएका छन् होइन सामाजिक सञ्जालमा
6: कता हुन्छ त्यसै अनुसार मात्रै हामीले निर्णय एउटा चाहिँ राय
5: होइन उहाँमाथि धेरै प्रश्नहरू उठेका छन् श्रीमान होइन जस्तो उहाँहरूले चाहिँ हिजो उहाँको बुवाका अन्तर्वार्ताहरू पनि आएका छन् मैले भारी बोकेर पढाएको छोरा हो भन्नेदेखि लिएर मजदूरी गरेर पढाएको छोरादेखि लिएर तर चाहिँ हदबन्दी भन्दा बढी जग्गाका विषयहरू छन् होइन बिचौलिया व्यापारीहरूसँगका साँठगाँठका विषयहरू छन् विभिन्न इन्सुरेन्सहरूमा चाहिँ उहाँका लगानीदेखि लिएर चाहिँ अकुत रूपमा सम्पत्ति कमाएको हुँदाहुँदा फेवातालको जग्गा समेत चाहिँ होइन लिजमा लिएको विषयहरू उठिरहेका छन्. यसमा चाहिँ तपाईँहरूले सूक्ष्म रूपमा अध्ययन गरेर दुधको दुध पानीको पानी छुट्याउन सक्नुहुन्छ किनभने तपाईँ त न्याय प्रशासनमा लामो समय काम गरेको पूर्व न्यायाधीश पनि.
6: अब यसमा के छ सर भने युवा तपाईँले उठाउनु भएका सवालहरू सबै उठेका छन् ती सबैलाई हामीले एक एक गरेर सूक्ष्म रूपले हामीले त्यसलाई चित्रण गर्दैछौ. अब हामीले यही सिलसिलामा विभिन्न निकायहरूबाट जस्तो अघि मैले यहाँलाई निवेदन गरे जस्तो स्टक एक्सचेन्जका सवालहरूमा ब्याङ्किङ सवालहरूमा हरेक ठाउँबाट हामीले रिपोर्ट मागिरहेका छौँ केही रिपोर्टहरू हामीलाई प्राप्त पनि भइसकेका छ. अब त्यो सबै कुराहरू के देखिन्छ भन्नुहुन्छ भने अहिले नै त्यो मेरिटमा हामी प्रवेश गरिसकेको अवस्था छैन. अहिले नै हामीले फाइनल रिजल्ट यस्तो हुन्छ भन्ने सक्ने स्थिति त हामी छैनौँ किनभने त्यो वस्तुनिष्ठ हुन्छ हाम्रो निर्णयहरू हाम्रो सिफारिसहरू त्यो निर्णयहरू आत्मनिष्ठ रूपले अहिले हामीले बोल्न सक्दैनौँ. फेरि त्यो के हुन्छ भन्नुहुन्छ भने अहिले हामी छानबिनको चरणमै छौँ एक हप्ता भएको छ बल्ल होइन. अब हामीले 4 गतेदेखि काम सम्पर्क सुरु गरेका हौ. अब हामी सकभर हामी दिएको म्यान्डेटभित्र नै काम सम्पन्न गर्ने पक्षमा छौँ. हामी जे देख्छौ त्यही गर्छौ तर बुझ्ने कुरामा कुनै पनि हामीले कसर भागिराखेका छैनौँ. एक एक गरेर हामीले तपाईँको निर्वाचन आयोगदेखि सम्पत्ति विवरणदेखि जहाँ जहाँ माग्नु पर्ने हो सबै मागेर हामीले करिब करिब संकलनको अन्तिम चरणमा छौँ. अब त्यति भइसकेपछि हामीले त्यसैको आधारमा हामीले प्रमाण सङ्कलन गरेर प्रमाणले जे बोल्छ त्यही अनुसार हामीले चाहिँ एउटा निचोडमा हामी पुग्छौँ. र अहिले नै हामीले भन्न सक्दैनौँ भने इन्भेस्टिगेसनको पिरियडमा नै यो भएको हुनाले कुनै पनि कुरालाई इन्भेस्टिगेसन गर्नुभन्दा पहिले राय दिनुभन्दा पहिले कुनै कुरा बोल्नु त्यो उपयुक्त हुँदैन. त्यसलाई हामीलाई म्यान्डेट पनि छैन. अर्को कुरो के हो भन्नुहुन्छ भने अनुसन्धान पिरियड जहिले पनि केही प्रमाणहरू जो बुझिएका छन् त्यो गोप्य नै रहन्छन्. त्यो अहिले एउटा तपाईँ कुरा मलाई एउटा म तपाईँलाई एउटा कुरा के ढुक्क गर्न चाहन्छु भन्नुहुन्छ भने नि प्रमाण जे बोल्छ त्यही हुन्छ. वस्तुनिष्ठ ढङ्गले हरेक कुराको पुष्टि गरेर हामीले प्रमाण स्रोत समय त्यहाँ सङ्कलन गरेर राख्छौँ होइन. हामीलाई त्यसको डर त्रास छैन. स्वतन्त्र रूपले हामी स्वतन्त्र रूपले हामी आफ्नो रायलाई प्रस्तुत गर्छौँ
5: होइन. श्रीमान तपाईँले बयान लिनु भएको छ सोधपुछ गर्नु भएको छ पूर्व गृहमन्त्री सुदन गुरुङसँग
6: चरणमै छौँ. अझै सबै टुङ्गिसकेको अवस्था छैन. बयानको चरण अब सुरु हुन्छ. अझ
5: अब बयानमा चाहिँ तपाईँहरूले कसरी तयारी गर्नु भएको छ.
6: अब बयानमा जति पनि हामीले पहिले त हामीले अब त्यो एउटा तपाईँ केही क्वेसनहरू त पूर्व निर्धारित क्वेसनहरू नै हुन्छन् सामान्य क्वेसनहरू हुन्छन्. त्यसपछि जति पनि सवालहरू उठेका छन् त्यो यस्तो हुँदै जान्छ. हजुरको बयान भन्ने कुरो अहिले नै प्रिपेयर सबै कुरा हुँदैन. केही खाका तयार हुन्छ. त्यो खाकाको आधारमा क्वेसनहरू सोध्दै जाँदा जति पनि अहिले जो सार्वजनिक सरकारका विभिन्न विषयहरू उठेका छन् त्यसमा बढी हामी केन्द्रित हुन्छौँ र केन्द्रित हुँदा उहाँसँग बोलाउँदै बयान गराउँदै जाँदाखेरि जति पनि अरू क्वेसनहरू उठ्छन् त्यही नै हामी फेरि अरू क्वेसनहरू क्रिएट गरेर उहाँलाई क्वेसनहरू सोध्दै हामीले खोजेको कुरा उहाँहरूबाट हामी लिएर अनि मात्रै हामी आफ्नो चाहिँ राय लेख्ने सर्व लाग्छ.
5: तथ्य र प्रमाणहरू चाहिँ कसरी संकलन भइरहेको छ श्रीमान.
6: तथ्य र प्रमाण यस्तो छ हेर्नुहोस् अब हामीले प्रमाणहरू जहाँ जति पनि अहिले तपाईँको जति पनि यो उठे सवालहरू सार्वजनिक सरकारका विषयहरू जति पनि उठे ती विषयहरू कोसँग सम्बन्धित छन् जस्तो भन्नुहोस् न सम्पत्ति सम्बन्धी उहाँले भरेका फारमहरू होलान् त्यहाँ हामीले बुझ्नुपर्ने होला त्यहाँ उहाँको जहाँ जग्गा देखाइएको छ त्यहाँ गएर तपाईँको त्यो हामीले जस्तो अहिले भूमि प्रशासन भन्छ हिजोको मालपोत कार्यालय जसलाई अहिले हामी भूमि प्रशासन भन्छौँ त्यो भूमि प्रशासन कार्यालयहरू जस्तो धनकुटाबाट माग्ने कामहरू भइसकेको छ, चितवनबाट माग्ने कामहरू भइसकेको छ, गोर्खाबाट माग्ने कामहरू भइसकेको छ, यी सबै सञ्चालन हामीले गरिसकेका छौँ। त्यसको अलावा हामीले केन्द्रमा अहिले के हुन्छ भने नागरिकता नम्बर हानियो भने तपाईँको जग्गा कहाँ छ के छ त्यो सबै कारोबारहरू हामीले अब के केन्द्रीय भूमि प्रशासन यो विभागबाट पनि लिएका छौँ हामीले त्यो पनि त्यसरी पनि हामीले सञ्चालन गरिराखेका छौँ। उहाँको अर्थको सिलसिलामा हामीले कहाँबाट एसएमएस आयो कहाँबाट रिमिटेन्स आयो त्यो सबै सङ्कलन गरिराखेका छौँ। र केही कुरा त के हुँदो रहेछ भन्नुहुन्छ भने यो जो हाम्रो यो महालेखा नियन्त्रकको कार्यालय हुन्छ केही रिकर्ड त्यहाँ पनि हुँदो रहेछ, यो सबै रिकर्डहरू हामीले अहिले सङ्कलन गरिरहेका छौँ। र जस्तो गाडीको सिलसिलामा तपाईँको यातायातसँग बुझिरहेका छौँ। अब यसै सिलसिलामा जस्तो उहाँ ऋणका कुराहरू गर्नुभएको छ अथवा ऋण दिएका कुराहरू पनि उहाँले वडाबाट प्रमाणित गरेर राखेको छ कि छैन ती सबै कुराहरू सम्बन्धित व्यक्तिलाई पनि हामी बुझ्ने चरणमै छौँ। एक दुई दिनभित्र सायद बुझेर सकिन्छ होला अनि त्यसपछि हाम्रो राय लेख्ने चलन हामी अगाडि बढ्छौँ।
5: अब एउटा कुरा के छ भने नि यो 15 दिनभित्र यहाँहरूलाई चाहिँ ब्यान्डेट दिएको छ तर प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जुन किसिमका समाचारहरू आइरहेका छन् होइन सम्प्रेषण भएका छन् जुन किसिमको उहाँमाथि आरोप लागेको छ त्यसका केही सिम्टमहरू छन् श्रीमान के भन्न मिल्छ?
6: अहिले यस्तो छ प्रमाण संकलनकै आधारमा भएको हुनाले हामीले अहिले मेरिटमा प्रवेश गर्दैनौँ हजुर, किनभने छहर कुराहरू राय दिने कुराहरूलाई अहिले पहिले नै बोल्न मिल्दैन। त्यसरी बोल्दा के हुन्छ भने हजुरको यो कसैप्रति बायस भयो
5: तर संचार माध्यममा चाहिँ बयान सुरु भनेर पनि आयो तर बयान चाहिँ सुरु भएको
6: छैन। क्लियर के गरौँ भन्नुहुन्छ भने प्रमाण बुझ्दै जाउँ, जता पल्ला भारी हुन्छ त्यतै निर्णय आउँछ,
5: निष्पक्ष हुन्छ अनुसन्धान।
6: अहिले नै यो हुन्छ ऊ हुन्छ भन्ने सक्ने अवस्थामा आयोगको समिति छैन। किन छैन भन्नुहुन्छ भने त्यहाँ केही म्यान्डेटहरू पनि छ, केही कुराहरू गोप्यता राख्ने कुराहरू पनि छ। हामीले एउटा कुरा यहाँलाई के भन्छौँ भने हामीले हाम्रो रिपोर्ट दिँदा बिना पुष्टिको रिपोर्ट चाहिँ हुँदैन, कुनै पनि दफाको कुनै पनि शीर्षकको कुनै पनि विषयको हामीले त्यसलाई पुष्टि गर्छौँ।
5: होइन यहाँको बारेमा मलाई थाहा छ, यहाँले चाहिँ न्याय प्रशासनमा एकदम राम्रो काम गर्नुभएको छ हिजोका दिनमा होइन, दुधको दुध पानीको पानी तपाईँ हरेक कुराले चाहिँ एउटा भनौँ निष्ठावान हुनुहुन्छ। तपाईँको हिजोको छवि चाहिँ त्यो प्रकारको छ अच्युत प्रसाद पौडेल पूर्व न्यायाधीशको हैसियतले चाहिँ, तर आज चाहिँ जनताले जुन किसिमको छानबिन समितिको अध्यक्ष तपाईँ हुनुहुन्छ, सरकारले जुन तपाईँलाई जिम्मेवार दिएको छ त्यसमा चाहिँ निष्पक्ष छानबिन हुन्छ अनुसन्धान हुन्छ होइन?
6: एउटा कुरो के छ भन्नुहुन्छ भने नि अब हामी म पेन्सनवाला न्यायाधीश हो
5: है,
6: अब तपाईँको मलाई कसैको डर छैन कसैको ऊ पनि छैन हेर्नुहोस्, किनभने मेरो सेवामा बुझ्न सक्नुहुन्छ कि मैले मेरो सेवामा मलाई कसैले पनि कहिले औँला खाडाउन सकेन, चाहे झगडेले होस् चाहे हाकिमले होस् चाहे कसैले पनि, यो मेरो इतिहास हो। तपाईँ म बसेको कुनै पनि जिल्लामा गएर मेरो
5: तपाईँको बारेमा थाहा छ एकदम निष्ठावान।
6: त्यसैले एउटा कुरो म यहाँलाई के स्पष्ट रूपमा भन्न चाहन्छु भने नि समितिले स्वतन्त्र भएर निष्पक्ष भएर व्यावसायिक ढङ्गले काम गर्छ हेर्नुहोस्, यो कसैको दबाव र प्रभावमा पर्दैन। यो कुरामा तपाईँलाई म अहिले पनि भन्छु, मेरो भोलि निर्णयहरू तलमाथि केही छ भन्ने कुराहरूलाई कुनै पनि कागजले बोलेन भने कुनै पनि प्रमाणले त्यहाँ बोलेन भने कुनै पनि त्यो चाहिँ विषयलाई वस्तुनिष्ठ ढङ्गले हामीले त्यहाँ पुष्टि गर्न सकेनौँ भने त्यति बेला यहाँले मलाई भन्नुहोला र यो हामीले अहिले नै यसै गर्छौँ भन्न सक्ने स्थिति चाहिँ छैन, किनभने हामी अहिले बोल्ने बुझ्दै चरणमै छौँ। जता पल्ला मैले भनिहालेँ यहाँलाई नि जता पल्ला
5: होइन, यहाँलाई त थाहा छ नि त, तपाईँ त पञ्चायतदेखि चाहिँ पञ्चायतदेखि न्यायालयमा होइन आज गणतन्त्रसम्म देख्नुभयो यहाँले चाहिँ
6: इतिहास भन्नुहुन्छ भने मेरो बाजेदेखि नै यो यो न्याय सेवामा बस्दै आएको हो हेर्नुहोस्, मेरो पनि बाजे जमानाको दीक्षा हो, त्यति बेलाको राजा भन्थे होइन, त्यति बेलाको राजाले राख्ने त्यहाँ चाहिँ न्यायाधीश भन्थे होइन, अब त्यसपछि मेरो अब मेरो डाइट पनि सुप्रिम कोर्टमै थिए, म पनि हाइकोर्ट
5: 5 वर्ष उहाँले सुप्रिम कोर्टमा काम गर्नुभयो नि त पुरुषोत्तम भण्डारी होइन,
6: सुप्रिम कोर्टमा अब मैले हेर्नुहोस् है मेरो आफ्नो जागिरीको दौडानमा मैले वीरगञ्जको 1 नम्बर भएको चलाएँ हेर्नु जहाँ यो पाटन पछिको ठुलो अदालत हो, तर अब मैले सुप्रिम कोर्टमा आउने मौका पाइनँ, तर सुप्रिम कोर्टमा मौका आउन नपाए पनि मैले त्यहाँ प्रधान न्यायाधीशको बेन्च असिस्टेन्ट भएर धेरै वर्ष बसेको छु, अनि कहिले तल 5 नम्बर बेन्चमा कहिले उप रजिस्ट्रार भएर मेरो 5-7 वर्ष मेरो सर्वोच्च अदालतमै छ, मेरो भ्यालीमै तपाईँको हेर्नु हो भने 14-15 वर्ष मेरो भ्यालीमै छ पाटनको न्यायाधीश भएँ, अनि तपाईँको यो काठमाडौँ जिल्ला अदालतको तहसिलदार भएँ 2-3 वर्ष त्यहाँको सेसदार भएर बसेँ, 2.5 वर्ष त्यहाँको जिल्ला न्यायाधीश भएर बसेँ। मैले भ्यालीमा सबै कुरो चाहिँ के हुँदो रहेछ भने अलि भ्यालीमा बस्दाखेरि धेरै केसहरू पनि पर्ने मान्छे अलि थारिने अलि जान्ने मौका पनि मिल्दो रहेछ के, त्यस कारणले म फेरि यहाँलाई भन्छु हाम्रो स्वतन्त्रता हाम्रो निष्पक्षता र हाम्रो व्यावसायिकतामा कोही उठ्नुला जस्तो मलाई लाग्दैन, किनभने हामी ले निर्णय गर्दा अथवा राय दिँदा यो र त्योको बहानामा हामीले चाहिँ अनैतिक रूपमा अथवा तपाईँको त्यो निर्णयको बिन्दुमा पुग्ने कुनै आधार दिन हामी चाहिँ कुनै पनि राय दिँदैनौ। राय यस्तो आउँछ तपाईँहरू आफै पनि मन्त्री परिषदमा गएर त्यो दियो छ भने त्यसलाई तपाईँको पब्लिकेसन गरेछ भने सार्वजनिक मन्त्री परिषदले गरेछ भने त्यहाँ हेर्नुहोला। अरू जस्तो हाम्रो त्यो चाहिँ हुँदैन। हरेक
5: दबाब छ श्रीमान, कतैबाट दबाब छ,
6: व्यक्तिले कसरी दियो, त्यो व्यक्तिले दिएको पैसा पनि कसरी प्रमाणित भएको छ वा छैन, यी सबै कुराहरू आधिकारिक रूपले हामी पुष्टि गरेर मात्र राखिन्छौँ।
5: जाँदा जाँदै श्रीमान, कसैबाट दबाब छ, कसैबाट त्यस्तो खालको थ्रेट छ?
6: यसको अहिलेसम्म मलाई एकजना हिजो एकजना साथी कुनै पत्रकारले चाहिँ सोध्नु भएको थियो एउटा क्वेसन, उहाँले कस्तो चलिरहेछ भन्नुभएको थियो, हामी चलिरहेछ यो अहिले तपाईँहरूसँग बोल्ने अवस्थामा हामी छैनौँ, हाम्रो प्रक्रिया भइसकेपछि हाम्रो कागज आफै बोल्छ, हाम्रो प्रमाण आफै बोल्छ, त्यही उल्लेख हुन्छ भनेर हामी भनिदिएका छौँ। तर अहिले मात्रै हजुरले क्वेसन गर्नुभएको छ, यो भन्दा मलाई सोध्या पनि कसैले छैन, प्रेसरको त पुरै छोडिदिनुहोस्।
5: यहाँको
6: गर्छु भने हामीलाई अहिले अस्ति तपाईँको यो सदनमा यो समितिलाई निगरानी राख्नुपर्छ भन्ने केही मान्यज्यूहरूले वास्तवमा बोल्नुभएको,
5: त्यो कुराहरू उठाएर
6: राख्नुपर्छ। त्यस कारण हामी हेर्नुहोला, अफिस जान्छौँ, आफ्नो घर आउँछौँ।
5: होइन, तपाईँप्रतिको त भरोसा पनि त छ नि त, होइन, नेपाली जनतालाई विश्वास छ, यहाँको 40 वर्षीय न्यायालयको इतिहास छ, होइन,
6: जहिले पनि हेर्नुहोस् आफू आफूले दिएको प्रतिवेदन आफूले गरेको कामप्रति सन्तुष्टि हुनुपर्छ।
5: होइन, यहाँ त 40 वर्ष न्यायालयमा बिताइसक्नु भएको छ, रिटायर लाइफमा हो तपाईँ, होइन, पूर्व न्यायाधीश हो तपाईँले, त सत्य तथ्य के हो, दुधको दुध पानीको पानी बाहिर ल्याउनुहुन्छ नि त, जनताको विश्वास छ नि त यहाँप्रति।
6: निश्चित रूपमा तपाईँको फेरि यस्तो छ, सत्य तथ्य ल्याउने भन्दैमा त्यसलाई बिना आधार बिना कारण बिना प्रमाण त्यतिकै आउँदैन, हरेक कुराको यो हो त्यो होइन, चाहे उहाँको विपक्षमा होस् चाहे पक्षमा होस्।
5: अनि यहाँलाई चाहिँ क्राइटेरिया कति छ दायरा चाहिँ? सम्पत्ति त स्वयं आफ्नो व्यक्तिले त सबै आफ्ना नाममा त हाल्दैन, वरपर आसेपासे छिमेकीका नाममा पनि हाल्छ होइन?
6: उहाँलाई दाएर मैले अघि यहाँलाई भने नि, उहाँलाई के छ भन्नुहुन्छ भने हामीलाई शीर्षकमै के भनिदिनु भएको छ अहिले भन्नुहुन्छ, पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य माननीय सुदन गुरुङ नेपाल सरकारको गृहमन्त्री हुँदा र है त्योपछि उठेका सार्वजनिक सरोकारका विभिन्न विषयहरूका सन्दर्भमा, यसको मतलब गृहमन्त्री हुँदा भनेको उहाँको ऐतिहासिक पृष्ठभूमि नहेर्ने भनेको होइन, उहाँको चाहिँ पैतृक सम्पत्तिहरू नहेर्ने भनेको होइन, उहाँ गृहमन्त्री हुनुभन्दा पहिले उहाँको नाममा कति सेयर छ, कति व्यवसाय छ, कति जग्गा जमिन छ, यो सबै नहेर्ने भनेको होइन, त्यो पनि हामी हेरिरहेछौँ। यो सबै हेरिसकेपछि र त्यसको स्रोतलाई पहिचान गरिसकेपछि कुन माध्यमबाट पैसा गएको छ त्यो कुराहरूलाई पनि हामी हेरिरहेका छौँ, र हामी सकभर सम्भव भएसम्म तपाईँको इमेल आएबाट देशबाट आएका इमिजेन्सीका कुराहरूलाई पनि हामी जस्ताको तस्तै राख्न सकेका छौँ, र उहाँहरूसँग अझै हामी अब यो बयानकै चरणमा छौँ, अब एक दुई दिनभित्रै हामी बयान गऱ्यौँ भने त्यसपछि बल्ल हामी चाहिँ एउटा अलिकति तपाईँको नेटवर्कतिर पुग्छौँ। अरू प्रमाणहरू सङ्कलन गर्ने कुराहरूमा हामी धेरै अगाडि बढिसकेका छौँ, हामीले अहिलेको अहिले नै त्यो जवाफहरू मागिसकेका छौँ, आजको आजै माग्छौँ, उहाँहरू दिइ पनि राख्नु भएको छ, हरेक कार्यालयले बहुत राम्रोसँग सहयोग पनि गरिराखेका छ, त्यो हो भने समितिले हेर्नु समयमा नै चाहिँ रिपोर्ट गरेर सक्ला अथवा कुनै बाँकी रहला जस्तो मलाई चाहिँ लाग्दैन, तर पनि हामी अब लेख्ने चरणमा चाहिँ अलिकति टाइम लाग्न सक्छ।
5: यहाँको अनुसन्धान र छानबिन सफल रहोस् शुभकामना, यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद श्रीमान, नमस्कार।
6: हवस्, तपाईँले पनि धेरै धेरै यहाँको यो चाहिँ संचारलाई पनि धेरै धेरै धन्यवाद, कमसे कम पहिलो पटक मलाई यो बोल्ने मौका दिनुभयो यसको लागि।
5: अनि यहाँको आवाज त लाखौँ जनताले सुनिरहेका छन् यतिखेर, किनभने हामी 300-400 रेडियोमा छौँ देशभरि रूपमा, होइन, अनलाइन डिजिटल प्लेटफर्म धेरैमा छौँ हामी नेपाली भाषामा।
6: हवस्, थ्याङ्क यू भेरी मच हजुर।
5: हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो पूर्व न्यायाधीश एवं गृहमन्त्री, पूर्व गृहमन्त्री सुदन गुरुङको छानबिन गर्न बनेको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डार।
7: आज त धारामा कति धेरै धमिलो पानी आएछ है,
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स हेयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा
3: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स
2: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहित का सामान पाइनुका साथै मरमत पनि गरिन्छ
3: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्
2: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ आठ सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ सम्पर्क नम्बर 9851063802 9851063802
9: बुढी हेर त लाउ
10: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
9: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि
10: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
9: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
4: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: यतिखेर हाम्रो बीचमा कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहाल हुनुहुन्छ दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
11: हजुर नमस्कार
5: होइन यो रवि लामिछानेजीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा जुन कास्की जिल्ला अदालतले संशोधन अभियोग संशोधन गर्न आदेश दियो सर्वोच्चमा विचाराधीन छ सम्पत्ति शुद्धिकरण जस्तो मुद्दा पनि अभियोग संशोधन हुन्छ यसलाई चाहिँ फैसलै गर्नुपर्ने होइन र भने
11: होइन अब त्यो जुन कानूनको दफा प्रयोग गरिएको छ त्यसको अधिकार चाहिँ जिल्ला न्यायाधीशलाई नै दिएको छ जिल्ला अदालतलाई नै दिएको छ है अब जिल्ला अदालतको माननीय न्यायाधीशले गरिसक्नु भएको फैसलाको बारेमा अब हामीले कानून व्यवसायी भएको हुनाले टिका टिप्पणी नगरौं त्यो वास्तवमा अधिकार नै जिल्ला न्यायाधीशकै हो त्यो सर्वोच्च अदालतको अधिकार होइन अब बिस्तारै त्यो कुरा गलत छ भने उच्च हुँदै सर्वोच्च आउला तर सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने विषय थिएन जिल्ला अदालतको नै अधिकार थियो जिल्ला अदालतले निर्णय गरिसक्यो
5: अब रवि लामिछानेजी प्रधानमन्त्री बन्ने बाटो पनि खुल्यो होइन
11: उहाँ चाहिँ निलम्बन हुनु परेन अब संसद अब अर्को अदालतमा पनि छ त्यस्तै अब सायद कास्की जस्तै हुन्छ कि हुँदैन होइन अब पाँचवटा जिल्ला अदालतमा उहाँको मुद्दा दायर भएर काम भइरहेछ त्यसमध्ये तीनटामा चाहिँ सम्पत्ति शुद्धिकरण पनि छ संयुक्त अपराध र सम्पत्ति
5: शुद्धिकरण
11: अब सबैतिर यो फिर्ता भयो भने उहाँको निलम्बन त नि हो होइन निलम्बन नभएपछि अब ठगी मुद्दा चल्दैमा उहाँ चाहिँ अयोग्य हुँदैन
5: अब अहिलेको अवस्थामा चाहिँ न्यायालयमा जुन किसिमको एक किसिमको परिवर्तन पनि भएको छ वरियता क्रम मिचिएको छ भनिन्छ क्रमभङ्गता पनि भयो पहिलो नम्बरमा रहनुभएका सपना प्रधान मल्ल कुमार रेग्मी हुँदै होइन हरि फुयाललाई छोडेर चौथो नम्बरमा डाक्टर मनोज कुमार शर्माजी होइन प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ यो अवस्थालाई हेर्ने हो भने नेपालको इतिहासमा दीपकराज जोशी जस्तो लाग्छ मलाई उहाँ संसदीय सुनवाईसम्म पुग्नुभयो त्यसपछि उहाँको केही विवादहरू आएर चाहिँ उहाँ ब्याग हुनुपर्ने स्थिति आएको थियो त्यो बाहेक पनि 47-48 बहुदल आउँदा पनि पुरानै न्यायाधीशहरूको निरन्तरता भएको थियो यो क्रमभङ्ग
11: अब यसलाई क्रमभङ्गता पनि भन्न मिल्दैन यो चाहिँ संविधान बमोजिम भएको काम हो नेपालको संविधानले 3 वर्ष पुगेको सर्वोच्च अदालतमा 3 वर्ष काम गरिसकेको जोसुकैलाई पनि प्रधान न्यायाधीश बनाउन सक्छ भन्ने व्यवस्था छ संवैधानिक परिषदलाई पूर्ण अधिकार दिएको छ संवैधानिक परिषदले योग्यता पुगेको व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्ति गरेका छ अब यसमा अब हामीले थप टिका टिप्पणी गर्नु चाहिँ किन ठिक हुँदैन भने संवैधानिक परिषदलाई हामीले अविश्वास गरेको ठहरछ अब संवैधानिक परिषदमा भनेको यो देशको सबभन्दा ठुला ठुला व्यक्तिहरू सबभन्दा चाहिँ के भन्छ संविधानले सबभन्दा माथि राखेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले गरेको निर्णय को बारेमा टीका टिप्पणी गर्ने भन्ने कुराले चाहिँ अब जो प्रधान न्यायाधीश भएर आउनु भएको छ उहाँलाई कमजोर बनाएको ठहर्छ. त्यसकारणले अहिले जो प्रधान न्यायाधीश भएर आउनु भएको छ उहाँलाई सबैले सहयोग गरौँ र कानुन क्षेत्रलाई अब चाहिँ स्वच्छ पवित्र बनाउने काममा हामी सबै लाग्यौँ भन्छु म.
5: होइन तर चाहिँ जुन किसिमले चाहिँ यो विवाद भएको छ अहिले पहिलो नम्बरमा वरिष्ठतम रहनुभएका सपना प्रधान मल्लजी उहाँ विधामा पनि बस्नु भएको छ होइन न्याय प्रशासनमा कतै यसले चाहिँ भित्र रूपमा यो भन्छ नि एउटा स्याडो वार त शुरू गर्दैन कतै?
11: यसले स्याडो वार शुरू गर्नु हुँदैन किनभने त्यहाँ धेरै बुद्धिमान श्रीमानहरू हुनुहुन्छ जजहरू हुनुहुन्छ सर्वोच्च अदालतमा. अब उहाँहरूले यसलाई स्याडो वारको रूपमा अथवा हिजो अस्ति सर्वोच्च अदालतमा चाहिँ देखिएको विभिन्न किसिमको बेमेलहरू इत्यादि कुराहरूमा उहाँहरूले परिणत हुन दिनुहुन्न र त्यसको लागि सबभन्दा मुख्य मान्छे भनेको अब सम्माननीय प्रधान न्यायाधीश मनोज कुमार शर्मा नै हो. उहाँले आफूलाई सही ढंगले प्रस्तुत गर्नुपर्छ र उहाँले सही ढंगले प्रस्तुत गर्दा गर्दै कसैले गलत कुरा भन्यो भने त्यो सबैलाई थाहा हुन्छ बाहिर. त्यस कारणले गर्दाखेरि प्रमुख अब चाहिँ के भन्दाखेरि नेतृत्वकर्ता चाहिँ सम्माननीय प्रधान न्यायाधीश नै हो. उहाँले आफूलाई सही ढंगले नेतृत्व गर्नुभयो भने यी कुराहरू बिस्तारै हराउँदै जान्छ.
5: होइन अब न्यायालयको चाहिँ अवस्था के छ? न्यायालय एउटा आफ्नै लाइनमा लिन्छ तर कतिपयले के भने भने नि अध्यादेशै ल्याएर कम्फर्टेबल बनाउन खोज्यो अहिलेको सरकारले पनि तीनजनाले नियुक्ति गर्न पाउने गरी चाहिँ जुन किसिमको अध्यादेश आयो यहीबाट चाहिँ शुरू भयो न्यायालयमा हस्तक्षेप गर्न.
11: अब हेर्नु अध्यादेश चाहिँ तपाईँको केपी ओलीले पनि त्यति बेला अध्यादेश ल्याएर बिहान अध्यादेश ल्याएर दिउँसो संवैधानिक नियुक्ति गर्नुभएको थियो. त्यसै गरी शेरबहादुर देउवाको पालामा तपाईँको एमाले पार्टी फुटाउनको लागि अध्यादेश ल्याएर माधव नेपाललाई पार्टी फुटाउनलाई सजिलो बनाइदिएर त्यो अध्यादेश पछि खारेज भएको थियो. दुईटै अध्यादेश खालि एउटा कुनै आफ्नो कामको लागि स्वात्र ल्याए स्वातन्त्रपछि खारेज भयो है. त्यो हामीले हिजो अस्ति देखेको हो. सर्वोच्च अदालतले त्यो दुईटै अध्यादेशलाई सदर गर्यो. त्यो त्यसलाई चाहिँ गलत हो भनेर सर्वोच्च अदालतले भनेन. त्यही सर्वोच्च अदालत हो. अब अहिले फेरि अध्यादेशको आधारमा काम भएको छ. म चाहिँ अध्यादेशको आधारमा काम चाहिँ हुनु हुँदैन भन्ने पक्षधर हुँ तर यो त हिजोदेखि चल्दै आयो र अहिले हेर्दाखेरि के छ भनेदेखि जो अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँको 182 सिट छ. उहाँले भोलि गर्ने पनि यही हो. अध्यादेशबाट गरे पनि भोलि चाहिँ रेगुलर हुँदा पनि हुने यही थियो. र लामो समयसम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीश खाली राख्नु हुँदैनथ्यो. त्यस कारणले गर्दाखेरि उहाँहरूले समयमा काम गर्नको लागि अध्यादेश ल्याउनु भयो. किनभने रेगुलर रूपमा गएको भए त्यो धेरै समय लाग्थ्यो. त्यस कारणले गर्दा उहाँहरूले समयमा प्रधान न्यायाधीश ल्याउनको लागि ल्याएको अध्यादेश भएको हुनाले र सर्वोच्च अदालतले यस्ता अध्यादेशहरू पहिला सदर गरिसकेका हुनाले त्यसलाई अन्यथा भन्न मिल्दैन.
5: अब अहिले जुन किसिमको अब अदालतबाट होइन यो कतिपय आदेशहरू आउँछन् फैसलाहरू आउँछन् निकै चर्चामा पनि रहन्छन्. पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र शेरबहादुर देउवालाई इन्टरपोलले दुई पटक चाहिँ अस्वीकार गरेर पठाइदिइसक्यो. सर्वोच्चले हिजो आदेश गरेछ पक्राउ नगर्नु भनेर. हामी कतै तथ्य र प्रमाणका आधारमा कमजोर त बन्दै छैनौ? न्यायालयले गरेका डिसिजनहरू त सबैलाई स्वीकार्य नै हुन्छ, सम्मान गर्नुपर्छ न्यायालयको. हामी कतातिर जाँदैछौ यो अवस्थालाई हेर्दा?
11: सर्वोच्च अदालतले गरेको जुन शेरबहादुर देउवा र उहाँको पत्नी भन्ने शब्द प्रयोग गरेर पक्राउ गरी जारी भएको थियो है. त्यो चाहिँ नि सम्पत्ति शुद्धिकरण विभागले काठमाडौँ जिल्ला अदालतबाट त्यो स्वीकृति लिएको रहेछ होइन. सम्पत्ति शुद्धिकरण विभागले चाहिँ विशेष अदालत बाहेक जिल्ला अदालतबाट लिन पाइँदैन. त्यस कारणले गर्दा सर्वोच्च अदालतले के भन्यो भने तपाईँले गरेको यो प्रक्रिया नै गलत छ. नाउँ पनि आरजु देउवा राणा भनेर लेख्नुपर्नेमा तपाईँले चाहिँ नि शेरबहादुर देउवाको पत्नी भन्नुभयो. त्यो शेरबहादुर देउवाको पत्नी भनेर चाहिँ कसैलाई पनि पक्राउ पुजी जारी गर्न मिल्दैन. त्यो एउटा गलत भयो. मान्छेको आइडेन्टिटी हुन्छ, नाउँ हुन्छ, त्यसमा तपाईँले जानु पर्थ्यो. दोस्रो कुरा चाहिँ नि तपाईँले जिल्ला अदालतबाट त्यसरी पक्राउ पुजी चाहिँ लिन मिल्दैन. तपाईँ चाहिँ सम्पत्ति शुद्धिकरण विभाग भएको हुनाले तपाईँले विशेष अदालतमा जानुपर्छ. यदि जिल्ला सरकारी वकिल कार्यालयले गरेका थियो भने त्यो जिल्ला अदालतबाट गर्नु पर्थ्यो. किनभने अहिले जिल्ला सरकारी वकिललाई पनि त्यो अधिकार दिएको छ. तर सम्पत्ति शुद्धिकरण विभाग चाहिँ जाने विशेष अदालतमा हो. तपाईँ गलत ठाउँमा जानुभयो भनेर एउटा बाटो देखाइदिएको मात्रै हो. यो चाहिँ नि तपाईँको खारेज गरेको होइन, यसरी चाहिँ नि पक्राउ पुजी जारी गर्नुहोस् है भनेर बाटो देखाइदिएको छ सर्वोच्च अदालतले.
5: अब भनेपछि अहिले सबै कुराहरू न्याय सम्पादनमा जुन किसिमका विषयहरू अगाडि आएका छन् चिन्ता गर्नुपर्ने अवस्था होइन. छ वर्षका लागि प्रधान न्यायाधीशमा डाक्टर शर्मा आइसके पछाडि न्याय चाहिँ एउटा समृद्ध सुसंस्कृत ढंगले अगाडि बढ्छ होइन.
11: मलाई लाग्छ सम्मानित प्रधान न्यायाधीश जो आउनु भएको छ, सम्माननीय प्रधान न्यायाधीश, उहाँले आफूलाई सम्हालेर लानुपर्छ. उहाँलाई हामीले जति चिनेका छौँ उहाँले आफूलाई त्यो ढंगले लिएर जानुहुन्छ. आफूलाई उहाँले आफू म महान हुँ भन्ने ठाउँमा राख्नुहुन्न र उहाँले राम्रोसँग काम गर्नुहुन्छ र उहाँले गरेको राम्रो कामको लागि हामी सबैले सहयोग गर्छौँ र उहाँले गलत गर्नुभयो भने खबरदारी पनि हामी त्यतिकै गर्छौँ.
5: हस्, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
11: नमस्कार.
5: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं कानूनका जानकार बाबुराम दाहाल आदरणीय श्रोता. नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64। शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिकाधीन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 98-45-55-66-56 98-28-049-215। ए पख्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 98-12-20-25-53 98-12-20-25-53।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर आएको
5: थिएँ, त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोप्राइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99, 98 41 65 64 99।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचाप औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी।

0: hello. Let's go.
1: 6.9 inch ko standard display, AI powered camera, Vivo sako warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
2: Power wala chasma, jasto bhanyo testai frame tatha bibhinna brand ka ghadi tatha chasma haru aba ekai thau ma.
3: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोरखा.
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनेटमै तयार गरिन्छ.
3: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ.
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062386 र 9810323754.
3: ए सुन्नुस् त, हाम्रो पसल पहिलाको भन्दा ठीक अगाडि सरेको छ, हेर्न नभुल्नु होला.
4: बाबा बाबा म चाँडै स्कुल जान्न.
5: म पनि स्कुल जान्न मम्मी.
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे. मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर.
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा.
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि.
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ. हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ. सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि.
8: प्रोपाइटर राम थापा मगर. सम्पर्क मोबाइल नम्बर 9861705454.
9: 9861705544.
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने. कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने. कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता.
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप. हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ.
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ. सम्पर्क नम्बर 9851108878 र 9808878778.
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.

0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
6: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साठ फेर पनि गरिन्छ।
6: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोभाइडर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि
5: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: बाबा बाबा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थालिन, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975547।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: आको अभ्यास
3: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहले आज विभिन्न देशका राजदूत र मिशन प्रमुखसँग छलफल गर्दै संसद बैठक बस्ने विभिन्न विधेयकमा छलफल गर्ने कार्यसूची।
0: सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानी वासी आन्दोलित। कपिल वस्तुमा बस दुर्घटना हुँदा 38 जना घाइते।
1: आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना। सतर्कता अपनाउन मौसम विभागको आग्रह।
0: सहमतिको चर्चाका बीच दक्षिणी इरानमा अमेरिकी आक्रमण। इरानी युरेनियम नष्ट गर्न चाहेको राष्ट्रपति ट्रम्पको दावी।
1: र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज बेंगलुरू र गुजरात भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल स्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा केही बेरपछि ईयू अन्तर्गत 22 देश तथा दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ तुल्याउने र सहकार्यका विविध विषय छलफल केन्द्रित हुनेछ। यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बताइएको छ। यसअघि गत चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बिहान 11 बजेदेखि जारी बैठकको आकस्मिक समयमा सांसदहरूले विभिन्न जिल्लामा हावाहुरीले पारेको प्रभावका बारे सरकारको ध्यानाकर्षण गराइरहेका छन्। आज बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री खड़गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथिको दफावार छलफल पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।
1: सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानी वासी आन्दोलित बनेका छन्। उनीहरूले हिजो दिउँसो देखि नै बीपी राजमार्ग अवरूद्ध पारेका छन्। डिभिजन वन कार्यालयको टोली हिजो दिउँसो बर्दिवास तीनको कालापानीमा बस्ती खाली गर्ने सूचना टास्न गएको थियो। त्यही बेला स्थानीयले उनीहरूलाई घेरा हालेर अवरोध गरेका थिए। राति वन कार्यालयको एउटा गाड़ीमा आगजनी समेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले पनि राजमार्गमा यातायात अवरूद्ध छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदीप यादव, डीएसपी एसपी श्याम कुमार सारू मगर, इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी गुरू प्रसाद तिमल सिन्हाल सहितको टोली अहिले पनि घटनास्थलमा रहेको र संवाद भइरहेको उहाँले बताउनुभयो।
0: कपिल वस्तुको महाराजगंजमा यात्रुवाहक बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन्। महाराजगंज नगरपालिका 4 बरैपुर स्थित तौली हवा बहादुरगंज हुलाकी सड़क खण्डमा काठमाण्डुबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1266 नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा यात्रा सवार 56 जना मध्ये 38 जना घाइते भएका छन्। घाइतेमध्ये 2 जनाको अवस्था गम्भीर छ। घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल बुटुवालमा उपचार भइरहेको छ।
1: आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिमा हावाहुरी चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज सूचना जारी गर्दै तीव्र हावाहुरी चल्ने भएकोले सतर्कता अप्नाउन अनुरोध गरेको छ। कोशी प्रदेशका झापा र मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने छ। यस्तै मध्य प्रदेशको बारा पर्सा सर्लाही र धनुषा सहित आसपासका जिल्ला बागमती प्रदेशका मकवानपुर र चितवन सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। गण्डकी प्रदेशको नवलपुर र तनहुँ सहित आसपासका जिल्ला र लुम्बिनी प्रदेशको रूपन्देही सहित आसपासका जिल्लामा हावाहुरी चल्नेछ। पश्चिम तराईमा आज पनि तातो हावाको प्रभाव कायमै रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा तातो लहर जारी रहेको महाशाखाले जनाएको हो। आज बिहानै 33 डिग्रीको हाराहारीमा तापक्रम रहेको यी भूभागमा आज अधिकतम तापक्रम 41 डिग्री भन्दा माथि पुग्ने अनुमान छ। पश्चिम नेपालको बाँके बर्दिया र कैलाली लगायतका जिल्लामा अत्याधिक गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढ़ेपछि भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको छ। गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेसँगै हिट स्ट्रोकको जोखिम बढ़ेपछि पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पताललाई 24 घण्टा हाई अलर्टमा राखिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालका अनुसार पछिल्ला केही दिन यता भेरी अस्पतालमा गर्मीजन्य रोगका बिरामी बढ़दै गएको छ। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या भएका बिरामीको संख्या निरन्तर बढ़िरहेको उहाँले बताउनु भएको छ।
0: रौतहटमा हिजो साँझ आएको हुरीले घर भत्किँदा थिचिएर एक महिलाको मृत्यु भएको छ। वृन्दावन नगरपालिका साथ धमौरा टोलका 35 वर्षीय फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहित कुमार शर्मा बढ़ाईले जानकारी दिनुभयो। उहाँका अनुसार गम्भीर घाइते फूलकुमारीको उपचारका क्रममा राति रौतहटको गरूडा स्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको हो। हुरीले रायको घरको टायलको छानो र बाँसको बार भएको एकतले कच्ची घर पनि भत्किएको थियो।
1: काठमाण्डुको खिचा पोखरीबाट ठूलो परिमाणमा विद्युतीय चुरोट भेप सहित एकजना पक्राउ परेका छन्। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेप सहित ललितपुरको महालक्ष्मी नगरपालिका 8 का 32 वर्षीय नवीन खड्कालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको स्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमाण्डु ट्रेडर्स प्रालीको गोदाममा खानतलासी गरिएको थियो। त्यसक्रममा विभिन्न कम्पनीका करिब 6 करोड़ मूल्य बराबरका 28,500 वटा बिल बिजक नभएका अवैध भेप बरामद गरिएको हो। पक्राउ परेका खड्का पसलका संचालक हुन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज जेठ महिनाको शुक्ल पक्ष दशमी तिथि गंगा दशहरा पर्व मनाइदिन्छ। पौराणिक मान्यता अनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ। तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलावको पूजा अर्चनाका साथ भगवान शिवलाई जल अभिषेक गरिन्छ। यस दिनको दान तथा उपवासको विशेष महत्व छ। 10 प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो। कायिक, वाचिक एवं मानसिक गरी 3 वर्गमा पर्ने दस प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुने विश्वास गरिन्छ। आज रसुवा जिल्लाको गोसाईकुण्डमा श्रद्धालुहरूको भीड़ लाग्ने गर्छ। जेठ 3 गतेदेखि नै गोसाईकुण्डमा मेला शुरू भएको थियो। यस्तै सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बजाङ, डोटी र अछामको संगम स्थल खप्तर डासु निकुञ्जमा पनि गंगा दशहराको धार्मिक आस्था एवं सांस्कृतिक उल्लासले भरिएको छ। बच्चादेखि वृद्धसम्मका भक्तजन त्रिवेणी धाम पुगेर स्नान, पूजा आजा र धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमणहरू गरेको जनाएको छ। ती आक्रमण ईरानी क्षेपास्त्र केन्द्रहरू तथा समुद्री सुरुङ राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गरी गरिएको

0: डोनाल्ड ट्रम्पले इरानमा रहेको युरेनियम नष्ट गर्न चाहेको बताउनु भएको छ। यसअघि ट्रम्पले इरानमा रहेको युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आउनुभएको थियो। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म मार्फत सोशल ट्रुथमा लेख्नु भएको छ, युरेनियम तुरन्तै अमेरिकालाई सुम्पिनुपर्छ ताकि त्यसलाई त्यहाँ लगेर नष्ट गर्न सकियोस्। अझ राम्रो त के हुन्छ भने इरानसँग मिलेर यसलाई त्यस्तो स्थानमा नष्ट गरियोस् जहाँ एटोमिक इनर्जी कमिशन वा कुनै त्यस्तो संस्था उक्त घटनाको साक्षी बस्न सकोस्। केही दिन अघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहले पनि इरानको समृद्ध युरेनियम भण्डार नहटाइदासम्म युद्ध समाप्त भएको मान्न नसकिने बताउनु भएको थियो।
1: अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपाले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता समेत रहेका सदस्य छुम्मी लामालाई फिर्ता बोलाएको छ। क्यानको विधान अनुसार 2080 चैतमा सदस्य मनोनित गरी पठाएकोमा राखेपाले हिजो पत्र पठाउँदै लामालाई फिर्ता बोलाएको हो। नेपाल क्रिकेट संघको विधान 2055 परिषद 2 दफा 3 उपदफा 4 राखेपाबाट संघको पदेन सदस्यमा मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार लामालाई 2 वर्ष अघि क्यानको सदस्य मनोनित गरिएको थियो। राखेपाबाट मनोनित भएका लामालाई आफू निकट हुँदा सचिव पारस खड्काले प्रवक्ताको जिम्मेवारी समेत सुम्पिएका थिए।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स बीच धर्मशाला क्रिकेट मैदानमा राति पाउने 8 बजे प्रतिस्पर्धा हुन लागेको हो। पहिलो क्वालिफायरमा विजयी हुने टोली सिधै फाइनल पुग्नेछ। बेंगलुरू समूह चरणका 14 मध्ये 9 खेलमा जीत निकाल्दै 18 अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। समान खेलमा समान अंक जोडेको गुजरात रन रेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो। आईपीएलमा भोलि हुने एलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन्। एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल खेल्ने मौका पाउनेछ। एलिमिनेटरमा पराजित हुने टीम भने प्रतियोगिताबाट बाहिरिनेछ। आईपीएलको उपाधि भिडन्त भने आइतबार हुँदैछ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले आज विभिन्न देशका राजदूत र मिशन प्रमुखसँग छलफल गर्दै प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकमा छलफल गर्ने कार्यसूची।
0: सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि महोत्तरीको कालापानीवासी आन्दोलित। कपिल वस्तुमा बस दुर्घटना हुँदा 38 जना घाइते।
1: आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना। सतर्कता अपनाउन मौसम विभागको आग्रह।
0: सहमतिको चर्चाका बीच दक्षिणी इरानमा अमेरिकी आक्रमण। इरानी युरेनियम नष्ट गर्न चाहेको राष्ट्रपति ट्रम्पको दावी।
1: र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज बेंगलुरू र गुजरात भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO Yes, AIO All in one mart, the best place for shopping.
4: के छ र हो खास त्यहाँ
3: के छैन भन न। नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, कोण करीब 18 इंच टाढाबाट

0: रहने, दुबै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सिद्धलीको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98511-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला। शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
7: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
3: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 98-45-55-66-56, 98-28-049-215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 98-12-20-25-53, 98-12-20-25-53।
8: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
8: 9860258443।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
9: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
9: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
9: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
9: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
10: बाबा बाबा, म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
14: 9861705454।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झुक्काएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
3: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ओहो, हैन के हो? नयाँ स्कूटर? अझ हातमा सुनको औठी पनि?
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
3: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्ने

0: 6.9 inch AI powered camera, 3 years ago warranty सहित Redmi A7 ma 5200 mAh तथा Redmi A7 Pro ma 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: सिद्धलेको गाउँपालिका धादिङको सूचना. गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ. यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ. तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला. तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ. सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं. सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ. मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, हेयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा.
2: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स.
1: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्.
1: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार. श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ. आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल. प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ. सम्पर्क नम्बर 98510-63802, 98510-63802.
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, युपी भिस्ती र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त. भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने. सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन. धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि. त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि. युपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ.
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु. 1227 कुरा सुन्दिन म.
4: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि.
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि. प्रोप्राइटर वीरबहादुर श्रेष्ठ. सम्पर्क मोबाइल नम्बर 98340-057-437.
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने. कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने. कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता.
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ.
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ. सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78.
9: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: बाबा म चाँडै स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल,
12: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
12: 9861705544।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
14: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
14: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
12: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
12: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
14: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
12: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, चिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
14: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार चोक, धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203614 र 9860571166।
5: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ त्यसैले आयातित बिउको मह त्यागौं रैथाने बिउ जोगाऊ आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
9: राष्ट्रको लागि बक्सिङ,
10: स्वास्थ्यको लागि बक्सिङ,
9: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
10: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
9: समय बिहान र बेलुका।
10: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841-65-64-99, 9841-65-64-99।
9: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अनि ओइ यो त रोजी मुहलाको माइ परेको जस्तो हुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
0: काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।

0: सुटिङ हाउस एन्ड रितेस्टेलहरूमा शिलाको ड्रेस लगाएर गएको सिधै पार।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स। हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
2: मरेको के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल। यो
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
7: बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861705544।
4: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010-590-0093 मा सम्पर्क गर्नुहोला नि।

0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटी छ दिने। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867064, 9141867064।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गोल्छे बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
6: कहाँ नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
6: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
8: रेडियो बिहानी 97.6 MHz।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: मैले गहना लिएर थिएँ।
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाधी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार विज्ञापन हो।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
14: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
14: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
14: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
14: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
14: भिटामिन डी,
3: भिटामिन बी12,
14: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
14: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
14: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
14: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
15: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल।
16: बाबा बाबा, म टाढो स्कुल जान्न।
17: म पनि स्कुल जान्न मम्मी।
18: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
19: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
18: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
20: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिन, एमाले चोकबाट 6 घर तल,
20: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
20: 98-61-97-65-47।
21: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शैक्षिक 17/2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812205553 9812205553।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248543।
5: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitcha barambar.
1: Power wala chasma, jasto bhanyo testai frame tatha bibhinna brand ka ghadi tatha chasma haru, aba ekai thau ma.
2: तपाईं को हेर्ने क्षमतालाई बनाउँछौं हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका नौ आरुघाट बजार बंगैचा गोरखा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062316 र 9810323354
2: ए सुन्नुस् त हाम्रो पसल पहिलाको भन्दा ठीक अगाडि सरेको छ हेर्न नभुल्नु होला
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुबै जना स्कुल नजाने रे मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705454
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णतः गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
8: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
7: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने। ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: न टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64। धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा।

0: साधो त्यसैले वनडडेलो लाग्ने काम कसैले पनि नगरौ नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
2: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

नमस्ते नमस्ते नमस्ते हो तपाईको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 MHz को ध्वनि तरंगबाट म हो तपाईहरुको सुख दुःखको साथी उकाली ओराली अनि भञ्जन चौतारीको कार्यक्रम सञ्चालिका म सपना गोरा आज पनि म तपाईको रेडियो सेटमा उपस्थित भइसकेकी छु। अनि बन्दको ठाउँमा रहेको आवाजलाई तपाईको रेडियो सेटसम्म पुर्याउनका लागि पनि मलाई साथ र सपोर्ट दिइरहनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी पनि, त्यसै गरी भैरवी टावरबाट पनि राज श्रेष्ठ हुनुहुन्छ कार्यक्रममा। हाम्रो बागा हाम्रो डुरुकी लिएर सदाको बसाइ नै आज पनि म मंगलबारको बसाइमा तपाईको माझमा आइसकेकी छु। हजुर त मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाइमा आउने गर्दछ। आज पनि हामीले तपाईँको माझमा तपाईँले रोजेको अनि तपाईँले खोजेको तपाईँले मन पराउनु भएको 10 उत्कृष्ट भाका तपाईँको माझमा लिएर आइसकेकी छु। जसको लागि भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105-2067, जसको लागि हामीले टेलिफोन नम्बर पनि अन गरिसकेका छौँ र तपाईँले फेसबुक पेजबाट पनि लाइभ सुन्न सक्नुहुनेछ। जसको लागि भने फेसबुक पेजमा जानुपर्ने हुन्छ अनि रेडियो बिहानी 97.6 MHz तपाईँले सर्च गरेर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिकामा सपना कुवारको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ। तपाईँ भने 0105-2067 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो उगार्न चाहन्छु एउटा सुमधुर लोकभाकाबाट।

0: आहा नजरैले तान्छ अलि नजिक बस्छ न मायालु सिरोटोले हान्छ निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। हजुर त मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाईमा आउने गर्दछ। शनिबारको बसाईमा भने तपाईँले पनि फोन गर्नुपर्ने हुन्छ 0105260 र तपाईँले आफ्नै आवाजबाट आफ्नै प्रतिभा गुन्जाउन सक्नुहुनेछ भने मंगलबारको बसाईमा भने तपाईँको माझमा मैले तपाईँले खोजेको अनि तपाईँले रोजेको सम्पूर्ण 10 लोक भाका पनि तपाईँको माझमा लिएर आउने पनि गरिराखेकी छु। आज पनि ल्याइसकेकी छु जसको लागि भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105260 र तपाईँ र मेरो भलाकुसारी अनि साथमा केही नै रमाइलो लोकभाका तपाईँको माझमा राख्ने छु अनि अबकै घण्टा भने तपाईँसँगै हाँसी खुसी रमाइलो अनि एकदमै रमाइलो महसुस गर्दै कार्यक्रमलाई भने अगाडि बढ़ाउने कोसिस पनि गरिराखेकी छु। जसको लागि भने फोन गर्नुपर्ने हुन्छ यतिखेर भने कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ, कोही मित्र आइसक्नु भएको छ फेरि पनि टाढिसक्नु भएको छ भन्दै हुनुहुन्छ तपाईँ भने फेरि पनि 0105260 फोन डायल गर्दै गर्नुहोला भन्दा भन्दै मित्र आइसक्नु भएको छ है दिदी भन्दै हुनुहुन्छ हाम्रो विवेकजीले कहाँदेखिबाट कुराउँदै हुनुहुन्छ। नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते
1: हजुर।
0: कसलाई गरे होला? नमस्ते, गजुरीबाट शेरबहादुर तामाङ। शेरबहादुरजी सञ्चार हुनुहुन्छ?
1: हामीलाई
0: पनि एकदमै ठिक छ। अनि खाजा खानु हो कि बाँकी छ? खाजा बाँकी नै छ भन्नुभएको छ। आफ्नो खाली पेटेकातिर राखेर हामीलाई पनि पक्कै पनि गोठालोतिर भैँसी चराउँदै भन्नुभएको छ। अब घर पनि लाने बेला भयो होला है शेरबहादुरजी।
1: हजुर, अब फर्काउँदैछु हजुर दिदी।
0: पक्कै पनि फर्काउँदैछु भन्नुभएको छ र ठिकै छ। आफ्नो काम कुरा एकातिर छ, ध्यान भने हामीतिर दिइराख्नु भएको छ। धेरै धेरै धन्यवाद छ। आज पनि हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु शेरबहादुरजी। तपाईँलाई कति नम्बरको भाका राखौँ? पक्कै पनि लक्की सेभेन भन्नुभएको छ। फेरि फेरि पाँच नम्बरको भन्नुभएको छ। पक्कै पनि निकै नै रमाइलो भएको रहेको छ। जुन भएको मार्फतको कुरा सम्झनुहुन्छ
1: हजुर? मेरो घर परिवार छोरा छोरी अनि सुनिरहनु भएको बुवा आमा
0: एकदमै
1: अनि शेरबहादुर तामा भनेर चिन्ने नचिन्ने फिर परिचित सम्पूर्ण साथीहरूलाई सम्झिन्छु हजुर।
0: अहिले पनि छुट्याउँ है शेरबहादुरजी।
1: हजुर,
0: हस् त नमस्ते भन्दै टाढिसक्नु भएको छ हाम्रो शेरबहादुरजी हुनुहुन्छ छिमेकी मित्र गजेरीदेखि। कार्यक्रम आउनु भएको छ भैँसी चलाउँदैछु है दिदी भन्दै पाँच नम्बरको भाका बजाइदिनुहोस् पनि राख्नु भएको छ। पक्कै पनि शेरबहादुर, तपाईँले रोज्नु भएको भाका निकै नै रमाइलो भाका रहेको छ। तपाईँको माझमा राख्ने नै छु हजुर। तपाईँ भने फेरि 0105260 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: श्रोता मित्र तपाईँले भर्खर मात्र डेस्ट रङ गर्नुभएको छ भने यो कार्यक्रम हाउडी भाका हाउडी ठुठुकी तपाईँको माझमा सदा बहार आइरहने हरेक हप्ताको शनिबार र मंगलबारमा यतिखेर भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ हाम्रो विवेकजीले कहाँदेखिबाट को आउँदै हुनुहुन्छ नमस्ते हजुर
1: नमस्कार हजुर
0: नमस्कार हजुर नमस्कार कसलाई गरी होला नमस्कार
1: म यता गोर्खा सिरान चोकबाट ध्रुवा तामाङ बोलेको भन्नुपर्छ दिदी
0: हा गोर्खा सिरान चोकबाट ध्रुवजी अनि यति टाढा कता हराउनु भयो तपाईँ रविरो भेटघाट पनि छैन
1: अब हेर्नु न पहिला रेगुलर कार्यक्रम हुँदाखेरि त अब एकदमै है अब रेडियो मिडिया प्रेमी नै भन्नुपर्छ हामी त रेडियो बिना त खाना खाजा पनि खान मन लाग्दैन होइन
0: एकदमै
1: अब आज चाहिँ कल गर्नु पर्यो भनेर लगभग एक डेढ वर्षै भयो होला नि दिदी मैले कार्यक्रम चाहिँ हाम्रो बिहानीमा फोन नगरेको त
0: पक्कै पनि त्यही त नि कति मिठो आवाजमा गाउनुहुन्थ्यो अनि कता हराउनु भयो हामीले कुरा पनि गर्थ्यौँ आज भोलि हाम्रो ध्रुवजी कता हराउनु भयो भनेर फेरि पनि सम्झेर आउनु भएको रहेछ धेरै धेरै खुसी लागेको छ
1: आफ्नो दिदी बहिनीहरूलाई बिर्सिने भन्ने कुरा रेडियोलाई बिर्सिने भन्ने कुरा त हुँदैन दिदी अनि के छ दिदी नयाँ नौलो हजुरको
0: अरे सबै ठिकै छ ध्रुवजी मेरो सबै ठिकै छ भन्नुपर्छ अनि तपाईँको के छ सुनाउनुहोस्
1: बाँच्या छ भन्नुपर्छ दिदी जसोतसो अब खै कालले लगे त आनन्दै हुन्थ्यो होइन यो दुनियाँमा बाँच्न बस्न अलिकति कठिनै नै छ भन्नु पर्दा फरक नपर्ला है हामीहरूलाई
0: पक्कै पनि हामीहरू होइन तपाईँ हामी सबै एउटै हो केही छैन जस्तो छ भाग्यमा त्यस्तै लिएर बस्नुपर्ने हुन्छ ध्रुवजी मन भने कति पनि नदुखाउनु होला जे छ आफूमा एकदम ठिक छ भनेर बस्नुपर्छ है
1: भन्नु पर्यो दिदी अब
0: पक्कै पनि यति मिठो आवाजमा गाउनुहुन्छ सदाको बसाइमा आउनुहोला तपाईँ हराउनु भएको छ अलिकति हामीलाई पनि नमजा लागिराखेको छ के गर्ने अब यस्तै छ आफ्नो कार्य व्यवस्थाले कहिले कहाँ पुगिन्छ कहिले कहाँ पुगिन्छ समयकै कुरा हो है ध्रुवजी
1: भन्नु पर्यो दिदी अब त्यस्तै हो म पनि अहिले त संस्थाको कामतिर बिजी नै हुन्छु दिदी पालिका स्तरीय सञ्जालतिर नै बिजी हुन्छु म पनि
0: पक्कै पनि धेरै धेरै धन्यवाद छ एउटा काम प्रति समर्पित गर्नु भएको छ धेरै खुसी लाग्यो यतिका वर्षपछि पनि केही नयाँ खबर त सुन्न पाइयो नि होइन
1: हो नि दिदी हो
0: ल बधाई छ अनि एकदमै खुसी पनि छौ हामी तपाईँ मार्फत ल ठिकै छ ध्रुवजी फेरि पनि फोन गर्नुहोला पछि कुराकानी त गर्नु नै पर्छ आज पनि तपाईँको माझमा 10 उत्कृष्ट भाका लिएर आएकी छु पक्कै पनि तपाईँलाई थाहा पनि छैन होला दिदीको प्रोग्राम त शनिबार मात्र आउँथ्यो आज फेरि मंगलबार पनि आइसकेछ है
1: हो आज पनि मलाई त फेरि कस्तो म बारीमा घाँस काटिरहेको थियो पानी आएर झ्याप्पै घर आयो अनि कार्यक्रम आएको जस्तो लाग्यो क्या अनि मैले त कति कुन कुन गीत छ त्यो पनि सुन्नु भ्याएको छैन दिदी कति नम्बर गयो त्यो पनि भ्याएको छैन मैले त फोन गरिहालेँ लागिहाले है
0: पक्कै पनि भर्खर सुरुवात हुँदैछ कार्यक्रम ध्रुवजी 5 नम्बरको मात्रै गएको छ अरू सबै बाँकी छ
1: ए हुन्छ दिदी अब मेरो रोजाईमा भन्नुभन्दा नि हजुरको रोजाईमा बधाइदिनु होला त्यही नै मेरो रोजाई हुनेछ
0: पक्कै पनि मेरो रोजाईमा भन्नुभएको छ एक नम्बरकै भाका राखिदिन्छ हाम्रो ध्रुवजीलाई पछि अर्को त कुरै छैन होइन
1: हुन्छ नि दिदी
0: ल ठिकै छ धेरै धेरै धन्यवाद छ मेरै रोजाईमा एक नम्बरको भाका निकै नै राम्रो भाका रहेको छ सम्पूर्ण श्रोता मित्रले मन पराउनुहुन्छ अनि पक्कै पनि तपाईँले पनि मन पराउनुहुन्छ जुन भाका मार्फत को कसलाई सम्झाउनुहुन्छ
1: हजुर
0: जुन भाका मार्फत को कसलाई सम्झाउनुहुन्छ
1: सम्झना सन्देश भन्नुपर्दा हजुरको लागि धेरै पछि बोली मिसाउनु पाइयो होइन अब धेरै मिठो सम्झना भन्न चाहे अनि हाम्रो प्राविधिक मित्रको लागि पनि है अनि ध्रुव तामाङ भनेर चिन्ने सम्पूर्ण साथीहरूको लागि हाम्रो हेटौडा मकवानपुरतिर भएको तामाङ साथीहरूको लागि सम्झिँदै अहिलेको बसाइबाट सुतिन्छु दिदी हस् नमस्ते
0: नमस्ते नमस्ते बाबा भन्दै टाढिसक्नु भएको छ ध्रुव तामाङजी हुनुहुन्छ छिमेकी मित्र गोर्खादेखि हुनुहुन्छ निकै नै रमाइलो मित्र हुनुहुन्छ अलिकति लामो समयसँग पनि हामीलाई बिर्सिराख्नु भएको रहेछ धेरै धेरै धन्यवाद छ अहिले पनि ध्रुवजीको रुजाईमा पर सफल भएका एक नम्बरको भाका तपाईँको माझमा राख्दैछु पाएँ भने 0-5-2-3-6-6-6 फेरि पनि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: आहा हिमाले फूल टिपेर शिरमा लगाइदिन्थे, तिमीले डाके छेउ म आइदिन्थे नै केही नै रमाइल भएका हाम्रो ध्रुव तामाङजीको रोजाइमा पर सफल भएका एक नम्बरको भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोत मित्र, तपाईँले भर्खर मात्र डेढ सेकेन्ड गर्नुभएको छ भने यो कार्यक्रम हाम्रै भाका हाम्रै ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाईमा आउने गर्दछ। भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ, दिदी हलमा बसिराख्नु भएको छ है, भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखिबाट गुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: हेलो, नमस्ते, नमस्कार हजुर, लस्तो लस्तो फ्याफुल
0: हजुर। नमस्ते नमस्ते नमस्कार हजुर, लस्तो फ्याफुल सुजनजी सन्चो आराम हुनुहुन्छ?
1: आरामै छु भन है, म त हजुरहरूकै अब आशीर्वादले
0: पक्कै पनि हजुरहरूको आशीर्वादले भन्नुभएको छ आराम हुनु पर्यो। तपाईँ मात्र भएर हामी मात्र भएर भएन, तपाईँ पनि हुनु पर्यो, सबैजना हुनु पर्यो है सुजनजी।
1: हजुर हजुर।
0: अनि भन्नुहोस् हेटौडातिरको हालखबर के छ?
1: ठिकै छ भनौँ है दिदी, हिजो चाहिँ अब गडङडु पानी पर्यो, हुरी हुरी बतास चल्यो है
0: एकदमै।
1: आज चाहिँ चर्को घाम लागिरहेको छ भनौँ है त।
0: पक्कै पनि हिजो चाहिँ गडङडु हुरी बतास निकै नै ठुलो पर्यो हाम्रो धादिङतिरको मौसमको हिसाब गर्दा पनि। हिजो भने जताततै उस्तै उस्तै थियो, आज पनि फेरि जताततै त्यो तपाईँ घाम लागिराखेको छ भने यता पनि घाम लागिराखेको छ, मौसम खासै फरक छैन है सुजनजी।
1: हजुर हजुर,
0: ल ठिकै छ, कार्यक्रममा आउनु भएको छ, हेटौडातिरको हाल खबर पनि बताइसक्नु भएको छ, धेरै धेरै धन्यवाद छ। आज पनि हामी मंगलबारको बसाईमा छौँ, आजको बसाईमा 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु, तपाईँलाई थाहा नै छ कति नम्बरको भाका राखौँ।
1: मलाई 2 नम्बरको राख्दिनु
0: दिदी। पनि 2 नम्बरको भाका तपाईँको माझमा निकै नै रमाइलो भाका रहेको छ हजुर, भाका मार्फत कोलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम भन्नुपर्दा यति मिठो स्वरको धनी हजुरकै लागि
0: धन्यवाद,
1: थ्याङ्क यू। अनि प्राइभेट रुम को हुनुहुन्छ उहाँको लागि पनि, अनि यो बिहानी एफएम सुनेर बस्नुहुने सम्पूर्णको लागि, अनि साथीहरू सम्झिनु पर्दा मेरो प्यारो भन्नु प्यारो साथी हुनुहुन्छ रोजिन तामाङको लागि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, अनि अघि भर्खर आउनुभयो ध्रुव तामाङको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, अनि हाम्रो सूर्य लामाको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, अनि सपना गुरुङको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, अनि मन्दिर चौधरीको लागि पनि मिठो माया सम्झना भन्न चाहन्छु, अनि म भन्दा अघि आउने साथीको लागि, म भन्दा पछि आउने साथीको लागि, मलाई माया गर्ने किन भने सम्पूर्णको लागि, अनि मलाई सुजन तामाङ भन्ने चिन्न सम्पूर्णको लागि भन्नुहोस् किन है।
0: नमस्ते, ओके बाबा भन्दै टाढिसक्नु भएको छ सुजन तामाङ हुनुहुन्छ, यहीँ हेटौडादेखि हुनुहुन्छ, पक्कै पनि मलाई 2 नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो भने तपाईँको रहेको छ 0105 2067, तपाईँ भने 0105 2067 डायल गर्दै गर्नुहोला, म भने सुजन तामाङजीको रुचाइमा पर्न सफल भएका 2 नम्बरको भाका तपाईँको माझमा राख्दैछु, रेडियो सेट छोडेर टाढा नजानुहोला, अनि गीत सुनेर मनोरञ्जन लिनुहोला।

0: अह भिडैमा चढ्यो मालिगाई रुवाउँदै रुवाउँदै किन छुटाउँछ चोखो माया लाउनेहरूलाई निकै नै रमाइलो भाका एकदमै मार्मिक भाका आफूले मन परेको मान्छेलाई मन नहुँदा नहुँदै छुटाउँदै पनि दैवले गर्छ भने यति मिठो भाका तपाईँको माझमा राखिसकेकी छु। हजुर भाका सुजनजीको रुचाइमा पनि सफल भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखिबाट कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्कार हजुर। नमस्कार।
0: नमस्ते हजुर। नमस्ते। कसलाई गरी हेलो। नमस्ते
1: हजुर। म ठाइला तामाङ हजुर नौबिसेबाट।
0: ठाइलाजी नौबिसेबाट भन्नुभएको छ। सन्चो आराम हुनुहुन्छ?
1: एकदमै आरामै छु हजुर। हजुर आरामै हुनुहुन्छ?
0: म पनि आरामै छु। अनि खाजा खानु भोके बाँकी छ त ठाइलाजी?
1: हजुर भइसक्यो हजुरको भयो त।
0: मेरो भने बाँकी छ के गर्ने होला है?
1: हजुर
0: अब केही छैन कार्यक्रम सिद्धाएर खाने है ठाइलाजी?
1: हजुर हजुर
0: ल ठिकै छ। कार्यक्रम आउनु भएको छ नियमित श्रोता हुनुहुन्छ धेरै खुसी लाग्छ। भोलिको बसाई पनि आउनुहोला माया भने नमार्नुहोला। आज पनि हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा 10 उत्कृष्ट भाका पनि लिएर आइसकेकी छु। बाँकी भाका पनि तपाईँको माझमा अनि तपाईँले रोज्न सक्नुहुनेछ। कति नम्बरको भाका राखौँ यतिखेर?
1: मलाई 3 नम्बरको राख्नु हजुर।
0: पक्कै पनि 3 नम्बरको भाका भन्नुभएको छ नि केही नै रमाइलो भाका रहेको छ। जुन भाका मार्फत कुकुरलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम हजुरको लागि
0: धन्यवाद।
1: अनि मेरो घर परिवारको लागि मलाई ठाइला भन्ने चिनिन दिने सम्पूर्ण हजुर।
0: अहिले पनि छुट्टाउँ है ठाइलाजी?
1: हजुर नमस्कार हजुर।
0: नमस्ते नमस्ते भन्दै टारिसक्नु भएको छ ठाइला तामाङ हुनुहुन्छ छिमेकी मित्र नौबिसेदेखि। कार्यक्रममा आउनु भएको छ आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्दै मलाई 3 नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो भने तपाईँको रहेको छ 0105 2067। तपाईँ भने 0105 2067 फोन डायल गर्दै गर्नुहोला। म भने सुमधुर लोक भाका र छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा आउने नै छु। अहिले भने यो भाका तपाईँको बजमा

0: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 मा तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजनमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: मेरो लोकपहाका र छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ठुटुकी यतिखेर भने विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ। कतिपय मित्रले फेसबुक पेजबाट लाइभ हेरिराख्नु भएको छ भने कतिपय मित्रले कमेन्ट पनि गरिराख्नु भएको छ, अनि धेरै मित्रले ठाउँ ठाउँमा बसेर रेडियो पनि सुनिराख्नु भएको छ भने कतिपय मित्रले फोन पनि गरिराख्नु भएको छ। कति मित्रलाई फोन गर्दा गर्दा नलाग्दा फेरि अलिकति निराश पनि लागिराखेको छ होला। निराश नराख्नु होला, अझै पनि टाइम आधा घण्टा नै बाँकी राखेको छ, त्यसरी डायल भने गरिरहनु होला। भन्दा भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कान्तिकबाट कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते, नमस्कार।
0: नमस्ते नमस्ते नमस्कार। किसमा मायाजी, खाजा खानुभयो कि बाँकी छ?
1: बाँकी छ म्याम, यसपालि
0: आज चाहिँ बाँकी नै छ खाजा खान। है, आज पक्कै पनि दार्जिलिङ डिस्ट्रिक्टबाट हिँड्नु पर्यो है?
1: हजुर हजुर। अनि मैले बस्नुहुने सरलाई नि बोलाएको छु
0: एकदम,
1: अनि हजुर पनि यतै आउनु होला, सँगै खाजा खाउँला भनेर भन्न लागेको थिएँ। अनि हेलो,
0: पक्कै पनि निकै नै रमाइलो मित्र हुनुहुन्छ, खाजा खान आउनु होला, खाजा बनाइराखेको छ भन्नुभएको छ। हामी आउँदा चिसो हुने हो कि कृष्ण मायाजी? फेरि
1: हजुर,
0: हामी आइपुग्दा चिसो हुने हो कि फेरि खाजा?
1: चिसो हुँदैन, चिसो भयो भने तताउँछु नि मैले।
0: पक्कै पनि चिसो भयो भने तताउँला, केही पिरै छैन है?
1: हजुर
0: हजुर, ठिकै छ। कार्यक्रममा आउनु भएको छ, आउनु भन्नुभएको छ, सदाभार बोलाइराख्नुहुन्छ। हामी भने आउन नभइराखेको पनि छुट्टै समस्या छ, केही छैन। कुनै दिन भाग्य साहारी पनि तपाईँसँग आउला, अनि सँगै बसेर खाउँला। आज पनि कार्यक्रमलाई फेरि पनि अगाडि बढाउनु पर्ने हुन्छ। आज भने मंगलबारको बसाईमा छौँ, आजको बसाईमा भने तपाईँको माझमा 10 उत्कृष्ट भाका तपाईँले रोजेको अनि तपाईँले खोजेको भाका पनि लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: भएसम्म 10 नम्बरको राखिदिनु न।
0: पक्कै पनि 10 नम्बरको भाका एकदमै चोखो भाका रहेको छ कि समयजीकै लागि भनेर बसिराखेको छ। पक्कै पनि तपाईँको माझमा राख्ने नै छ। जुन भाका मार्फत को कसलाई सम्झनुहुन्छ?
1: विशेष हजुरलाई अनि प्राविधिक बस्नुहुने सरको लागि भन्न चाहन्छु।
0: अनि
1: रेडियो बिहानी हो नि युनिटको लागि, अनि साथीहरू भन्नुपर्दा लमजुङतिर हुनुहुन्छ दाई गणेश साकिया उहाँको लागि, अनि धरानतिर बस्नुहुने दाजु शेखर श्रेष्ठको लागि, अनि मेरो भाइहरू सुमन तामाङ, सुमन गोले, अनि त्यसपछि यास्मिन तामाङ, अनि सूर्य लामाको लागि, इन्द्रबहादुर तामाङको लागि, गोर्खातिर हुनुहुन्छ साथीहरू ध्रुव तामाङ, अनि त्यसपछि पवित्र के अरे कृष्ण परिवारको लागि भन्न चाहन्छु, अनि नवराज भण्डारी, अनि बहिनीहरू रितु तामाङ, बुद्धराम चेपाङ, अनि मलाई कृष्ण माया तामाङ भनेर चिन्नुहुने सबैजनालाई मैले बिर्सेको छैन। साथीहरूलाई धेरै मिठो माया, धेरै धेरै सम्झना छ है भन्दै बिदा हुन चाहन्छु। नमस्ते बाबाई।
0: नमस्ते नमस्ते बाबाई भन्दै टाइसक्नु भएको छ कृष्ण माया तामाङ हुनुहुन्छ, यही खानी खोलादेखि कार्यक्रम आउनु भएको छ, निकै निर माइलो मिठो हुनुहुन्छ। उहाँले भन्नुभएको छ मलाई 10 नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै हुनुहुन्छ। 10 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने फेरि पनि सुन्नु 10-5 बजी शेष चोटि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: चन्द्र गिरीमा माया हाँसिँदै लाउँला फेरि भनेकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते नमस्ते
0: नमस्ते हजुर नमस्ते। कसलाई गाडी होला? नमस्ते।
1: धेरै महिना पछि साल पछि भन्नुपर्छ है, को होला यस्तो जिज्ञेस गरौँ त?
0: अलिकति रिक्वेस्ट गर्दा हचम्म भनौँ भने नमिल्ने होला, त्यसैले टाइम भने अलिकति स्लो छ, त्यसैले छिट्टै भनौँ है। एकदमै
1: दुई ढाई वर्ष पछि गोर्खा अस्रङबाट सुरज थापामा घर।
0: आहा सुरजी, यति टाढा कता हराउनु भयो त नि?
1: दुबईतिर थियो है, खाडीतिर।
0: पक्कै पनि सुरजी, अनि दुबईतिर पुगेर नेपाल फर्किँदा पनि सम्झिराख्नु भएको छ, कति धेरै खुसी लाग्छ है।
1: हजुर, मैले दुबईमा हुँदा नि कल गरेको थिएँ नि त।
0: पक्कै पनि अलिकति हामीले बिर्स्यौँ होला, अलि धेरैजनाको कल आएको हुन्छ, अलिकति थाहा हुँदैन।
1: शुक्रबारको बसाइमा अनि शनिबारको बसाइमा मैले कल गरेको थिएँ दुबईमा हुँदाखेरि, धेरै त मैले गरिनँ।
0: पक्कै पनि ल, ठिकै छ, टाढा हुँदा पनि सम्झिराख्नु भएको छ, आफ्नो ठाउँमा आएर नि सम्झिराख्नु भएको छ, जसलाई धेरै धेरै धन्यवाद छ। आज पनि हामी एकदमै सन्चै छौँ सुरजी, अनि तपाईँलाई पनि कस्तो छ, सन्चै हुनुहुन्छ होला है?
1: हजुर सन्चै भन्नुपर्छ। अनि रेडियो बिहानी सबैजना,
0: एकदमै हामी रेडियो बिहानी सबैजना होल युनिट सन्चै छौँ अनि सुरजी, अनि आज भने हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा 10 उद्दिष्ट भाका लिएर आइसकेकी छु। कति नम्बरको भाका राखौँ तपाईँलाई?
1: 5 नम्बरको राखिदिनु है।
0: पक्कै पनि 5 नम्बरको गइसकेको छ, 4 नम्बरको राखिदिउँ है।
1: हुन्छ
0: ल, धेरै धेरै धन्यवाद छ। 4 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु, जुन भाका मार्फत कसले सम्झनुहुन्छ?
1: सर्वप्रथम त रेडियो बिहानीको लागि अनि हजुरको लागि
0: धन्यवाद,
1: अनि मेरो घर परिवारको लागि
0: एकदमै,
1: र सुरज शर्मा मगर भनेर चिन्ने नचिन्ने अल फेमिलीको लागि भन्दै
0: नमस्ते नमस्ते बाबाई भन्दै टारिसक्नु भएको छ सुरज थापा मगर हुनुहुन्छ, यहाँ छिमेकी मित्र गोर्खादेखि हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ, अनि 4 नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै टारिसक्नु भएको छ। पक्कै पनि हामीले सुरजीको रुजाईमा पर्न सफल भएको तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने 0-10-5-20-2-7-7 फेरि पनि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

آها فلكو مالا فلايكو بسنا موسيقي حسنا نيكي نيرو مالا باقا تفايكو ماس فراكي جيكو بيزي بيري بني كاريكو ماس سواغت كرنا چاہانچو سرطا مترو يد خير بني كاريكو مهامري باقا هامري دھوٹو كي ماما مائي غري را هملا كومن غري راخن باقا چا مونا جميري هنون چا گورخا دیکھي هنون چا سندي چو هاي دي دي مپنی بھندي هنون چا مونا جي تفاين لپنی دير دير دان باد دينو چاہانچو كاريكو مهامري باقا هامري دھوٹو كي ماس سمجيرا उहाँले कमेन्ट गरिसक्नु भएको छ भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ भनी राख्नु भएको छ कहाँदेखि बाट कुवाउँदै हुनुहुन्छ नमस्ते हजुर नमस्ते नमस्ते कसलाई गरी होला नमस्ते दार्जिलिङबाट प्रकाश प्रकाश दिदी सञ्चार हुनुहुन्छ अनि के छ खाजा खाइसक्नु भयो कि बाँकी छ प्रकाशजी एकदमै बाँकी छ भन्नुभएको छ प्रोग्राम सिध्याएर खाने विचार छ है ल ठिकै छ कार्यक्रम सिध्याएर खाजा तपाईँको र मेरो भने सँगै हुनेछ आज पनि हामी मंगलबारको बसाइमा छौँ आजको बसाइमा तपाईँको माझमा दस उत्तिष्ट भाका लिएर आइसकेकी छु प्रकाशजी तपाईँलाई कति नम्बरको भाका राखौँ बाँकी छ छ सात आठ नौ नम्बरको बाँकी छ प्रकाशजी छ नम्बरको सात नम्बरको आठ नम्बर र नौ नम्बरको बाँकी छ है पक्कै पनि नौ नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु जुन भाका मार्फत कुकुरलाई सम्झाउनुहुन्छ यतिखेर भने हाम्रो प्रकाशजी हुनुहुन्छ धादिङदेखि कार्यक्रम आइसक्नु भएको थियो अनि नौ नम्बरको भाका चाहिँ बजाइदिनुहोस् है दिदी भन्दै हुनुहुन्थ्यो त्यसपछि भने नेटवर्कले अलिकति समस्या ल्याएको छ प्रकाशजी तपाईँको माझमा नौ नम्बरको भाका राख्ने नै छु तपाईँ भने फेरि पनि शून्य दस पाँच बिस दुई सय सरस्वती फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

वनकी चोरी बनाईमा रमायो अन्तै घरबार मायाले जमायो निकै नै रमाइलो भाका तपाईँको माझमा राखिसकेकी छु। जुन भाका भने प्रकाशीको रुजाइमा सफल भाका पर सफल भाका रहेको थियो। श्रोता मित्र कार्यक्रम हाम्रो भाका हाम्रो डुकडुकी यसखेर भने धेरै मित्रले सुनिराख्नु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसक्नु भएको छ। जो मित्र हुनुहुन्छ एकदमै लक्की मित्र हुनुहुन्छ 0105 2067 फोन गरिराख्नुहोला अनि फेसबुक पेजबाट पनि लाइक गरिराख्नु भएको छ अनि हेरिराख्नु भएको छ कमेन्ट पनि गरिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई एकमिसनमा धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। मित्रहरू यतिखेर पनि खेतीपातीको सिजन पनि भइराखेको छ। कतिपय मित्र काममा व्यस्त हुनुहुन्छ, कतिपय आफ्नो कार्यमा आफ्नो ठाउँमा बिजी व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ जहाँ रहनुहुन्छ एकदमै स्वस्थ व्यस्त अनि मस्त पनि रहनुहोला अनि यात्रा गर्दै हुनुहुन्छ भने तपाईँको यात्रा पनि सफल पनि रहिरहोस् भन्न चाहन्छु। यति भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ भन्दै हुनुहुन्थ्यो, फेरि पनि गइसक्नु भएको छ, केही छैन, फोन गर्दै हुनुहुन्छ, जाँदै हुनुहुन्छ, अलिकति मिस कल फेरि नहान्नुहोला भन्दै। अब भने समयले नेटवर्क काटिसकेको छ किनभने प्राविधिक मित्रले भनिसक्नु भएको छ, औँला उठाउँदै हुनुहुन्छ, दिदी समय सकिसकेको छ है भन्दै हुनुहुन्छ। अब मैले तपाईँलाई जहिले पनि भनिराखेकी छु, जो मित्रले आफ्नो समयभित्र रहेर काम कुरा गर्छ ऊ पक्कै पनि लक्ष्यमा पुग्न सक्छ। जसैले आफ्नो समयलाई केयर गर्दैन ऊ असफल यात्री पनि बन्न सक्छ। त्यसैले हामी समयको नेटवर्कभित्र रहेर आजैबाट काम गर्न अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिँदै कार्यक्रममा हाम्रो भाका हाम्रो ढुटुकीमा एक घण्टासम्म धेरै मित्रले फोन गरेर साथ दिइराख्नु भएको थियो। कतिपय मित्रले फेसबुक पेजबाट पनि लाइभ हेरिराख्नु भएको छ, कमेन्ट हेरिराख गर्नु भएको छ, रेडियो सुनेर साथ दिइराख्नु भएको छ। सम्पूर्ण मित्रलाई मिस्टरमा धेरै धेरै धन्यवाद दिन चाहन्छु भने एक घण्टासम्म मलाई फोन गरेर साथ दिनुहुने मित्र हुनुहुन्छ शेरबहादुर तामाङ गजुरीदेखि भने, ध्रुव तामाङ गोर्खादेखि भने, त्यसै गरी सुजन तामाङ हेटोडादेखि, ठाइला तामाङ नौबिसेदेखि भने, कृष्ण मायाजी खानीखोलादेखि, सुजन थापा मगर गोर्खादेखि र अन्त्य मित्र प्रकाशजी हुनुहुन्छ यही छिमेकी मित्र हाम्रो धादिङदेखि। सम्पूर्ण मित्रलाई एकमिष्ट रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु फोन गर्दा गर्दै नलाग्ने मित्रलाई नै भन्छु निराश नहुनुहोला। अर्को हप्ताको शनिबारको बसाइमा फेरि पनि त म तपाईँको माझमा आइ नै हाल्छु भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा एक घण्टासम्म मलाई प्रविधिमा रहेर साथ दिनुहुने विवेक सुविधिलाई पनि धेरै धेरै धन्यवाद दिँदै, त्यसै गरी भैरवी टारमा रहनुहुने राजेश श्रेष्ठलाई पनि एकमिष्ट रूपमा धन्यवाद दिँदै, उही तपाईँहरूको सुख दुःखको साथी उकाली ओह्राली अनि डाँडा पाखा कञ्चन कुञ्जुरा अनि भन्जाङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कुवर भने अर्को हप्ताको शनिबारको बसाईसम्म भने उज्याल पर्न चाहन्छु। सक्नुहुन्छ भने सबैको राम्रो गर्नुहोस्, नराम्रोको भलो कसैको नगर्नुहोस् भन्दै बिदा हुन्छु। नमस्ते, जय गीत, जय सङ्गीत।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
3: 9851878, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको

0: फाइदा उठाउनु होला। प्रोभाइडर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225553, 9812225553।
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004537।
0: आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। सिद्धलेक गाउँपालिका धादिङको सूचना: गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851188 र 9800888778।

0: हाल्दो
1: लेट्स गो 6.9 इंच को शानदार डिस्प्ले एआई पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
2: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशले हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दैयो अध्ययनमा हामीले देखेका छौं कि अयुबको दुर्दशा, कष्ट र हृदयभित्रको एक मौन पीड़ा, यसले त वर्तमान समयमा रहेको मानिसहरूलाई पनि शिक्षा दिन्छ, होइन त?
3: हो भाइ, यो अध्ययन एक दुःख र कष्टको मात्र नभएर यो एक मानिसलाई नम्रतामा ल्याउने पाठ पनि हो। हामी भौतिक कुराहरूको घमण्ड मात्र होइन तर हृदयको नम्रतामा जीवन जिउनुपर्छ भन्ने पाठ यो अध्ययनले हामीलाई दिइरहेको छ।
2: साँच्चै नै दाइ, अनि अयुबले निरन्तर आफ्नो साथीहरूमा आफ्ना बचाउ गरे र उनले गरेका भौतिक कुराहरू पनि गरेका हामीले हेर्यौं भने आजको दिनमा चाहिँ हामी के कुराहरू चाहिँ सिक्नेछौ त?
3: आज हामीले अयुबले सबै कुराहरू भने तापनि उनको पीड़ाले उनलाई थिचिरहेको छ र उनले त्यो आफ्नो दुर्दशाको बिलौना गरेका कुराहरूलाई यो अध्ययनको यात्रामा हामी हेर्नेछौ।
2: अयुबले आफ्नो दुर्दशामा गरेको बिलौना भन्नुभयो कि उहाँले यो कुरा परमेश्वरमा राखेका छन् या आफ्ना साथीहरूलाई भनिरहेका छन्?
3: भाइ, जब मानिसको पीड़ालाई सुन्ने कोही हुँदैन त्यहाँ मनको मौन रुवाई, त्यो चित्कारलाई सुन्ने कोही हुनुहुन्छ भन्ने तथ्यलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
1: आज हामी बाइबल अध्ययन अयुब 30 र 31 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ वर्तमान दुर्दशामा अयुबको बिलौना। 30 अध्याय 1 पदमा भन्छन्, तर अब जवानहरू ममाथि ठट्टा गरेर हाँस्दछन्, ती मानिसहरू जसका बाबुहरूलाई मेरा भेडा रुङ्ने कुकुरहरूसँग राख्न पनि म अयोग्य ठान्थे। अयुबले 29 अध्यायमा आफ्ना सफलताको, आफ्नो समृद्धताको, आफ्नो सम्पन्नताको, आफ्नो धार्मिकताको, आफ्नो प्रभावको बारेमा कुरा गरेका थिए, तर अहिले अयुब भन्छन् यस अवस्थामा चाहिँ यी जवानहरू ममाथि ठट्टा गरेर हाँस्दछन्, तिनीहरू कति पनि मेरो कामका छैनन्। यी जवानहरूको पिताहरूको बारेमा भन्दाखेरि तिनीहरूलाई मेरो भेडा बाख्रा हेर्ने कुकुरसँग पनि राख्न योग्य ठान्दिनथे। आगे 2 र 3 पदमा भन्छन्, तिनीहरूका बलिया पाखुरा मेरो निम्ति के कामको छ र, किनभने तिनीहरूको शक्तिशाली पुरूषार्थ खत्तम भइसकेको छ। तिनीहरू यति साह्रो गरीब र भोकाएका हुन्थे कि राति सुनसान र उजाड ठाउँहरूमा तिनीहरू सुक्खा जराहरू पनि चपाउँथे। उसले निरन्तर आफूमाथि यी मजाक गर्नेहरूलाई उपहास गर्छन् जो उसको निम्ति कति पनि कामका छैनन्। आगे 9 देखि 10 पदमा भन्छन्, 30 अध्यायकै 9 देखि 10 पदमा, अब मलाई तिनीहरू गिल्ला गर्दछन्, तिनीहरूका बीचमा म ठट्टाको पात्र बनेको छु, तिनीहरू मलाई घिन गर्छन्, तिनीहरू मबाट टाढा रहन्छन्, तिनीहरू मेरो मुखमा थुक्न आँट गर्छन्। अमित्र, म तपाईँको बारेमा त जान्दिन तर अयुबको कुरा सुन्दा सुन्दा म दिक्क भइसके। सबभन्दा पहिले ऊ कति महान, विशिष्ट, समृद्ध प्रभावका मानिस थिए भन्ने बारेमा घमण्ड गरिरहेका थिए, अहिले चाहिँ सहानुभूति पाउनलाई कोशिश गरिरहेका छन्। म त्यति महान मानिस थिए तर अहिले मलाई हेर मेरो अवस्था, अनि मित्र यसको लागि कसलाई दोष दिने, परमेश्वरलाई दोष दिने? आज यही स्थितिमा त्यहाँ धेरै क्रिस्चियनहरू छन्। परमेश्वरलाई दोष हाल्न सम्भव छ तर त्यो अति नै आत्मिक भक्त तरिकामा गरिन्छ। मैले धेरै आशिषहरू पाएको थिएँ। म मण्डलीमा अति नै सक्रिय थिएँ। मैले मानिसहरूको निम्ति दयाको काम गरे, असल काम गरे, धर्म कर्म गरे। तर अहिले मलाई हेर, मेरो अवस्था अमित्र, जेसुकै कसैको जीवनमा दुःख कष्ट घटोस्, यो यस कारणले हो किनभने परमेश्वर असल हुनुहुन्छ। चाहे कुनैको जीवनमा जेसुकै घटोस्, जस्तो सुकै घटना दुःख होस्, परमेश्वर विश्वासीको जीवनमा केही लाभदायक कुराहरूको निम्ति काम गरिरहनु भएको छ। यो कुरा हामी बुझ्न आवश्यक छ। यदि हाम्रो जीवनमा कुनै कष्ट दुःख छ भने त्यहाँ हाम्रो जीवनको निम्ति परमेश्वरसँग निश्चित उद्देश्य र योजना छ, अनि त्यो सधैँ हाम्रो असलको निम्ति, हाम्रो भलाइपनको निम्ति हो। अय्युबले अन्तिममा भन्छन्, 31 पदमा, बिनाको लय त मृत्युको गीत भएको छ, मेरो बाँसुरी चाहिँ रोनीहरूको स्वर झैं भएको छ। उसको गाउने आवाज बिना हो। अहिले उसले गाउन सक्ने नै शोक गीत हो। बाँसुरी चाहिँ उसको बोल्ने आवाज हो, र उसले भन्छ, यसले गर्न सक्ने कुरा नै बरु रुनु हो बस। उसको आवाजमा हरेक समय आँसु छ। त्यो नै उसको वर्तमान अवस्था हो। ऊ सहानुभूतिको विन्ती गरिरहेका छन्, अपील गरिरहेका छन्, र निश्चय नै अयुब यस समयमा दया गरिनुपर्ने व्यक्ति हुन्। तैपनि तपाईँ उसको जीवनमा कुनै पनि आत्माको टुटाइ, दीनता, नम्रता र चूर्णताको देख्नुहुन्न। परमेश्वरले यस मानिसको जीवनमा अति नै ठूलो असुविधा अवस्थामा राख्नु भएको छ। उनी घमण्डी मानिस हुन्। परमेश्वरलाई उचित सिद्ध, ठिक यानि न्यायचित ठहराउनको सट्टामा आफैलाई सिद्ध, ठिक, न्यायचित ठहराइरहेका छन्। वास्तवमा उसले परमेश्वरलाई दोष लगाउँछन्। आयुको समस्या के हो? त्यो घमण्ड हो, घमण्ड। अनि यो नै घमण्डले गर्दा शैतानलाई स्वर्गीयबाट गिराइएको थियो, अनि यो नै घमण्ड अदनको बगैंचाको पाप थियो, अनि यो नै घमण्ड भयानक कुरा हो जुनले मानव हृदयलाई क्यान्सरले जस्तै खान्छ। अनि हामी सबैको जीवनमा र हृदयमा त्यो घमण्डको भयानक पाप छ। त्यसपछि हामी 31 अध्यायतिर लाग्नेछौ। यहाँ अय्युब आफ्नो स्वयंको निम्ति लामो बचाउको कथनलाई टुङ्ग्याउँदछन्। यो अति नै जोडले हान्ने टक्कर हो। अय्युबका तीन साथीहरू उसको विरूद्धमा उठे र उसलाई पछार्न, गिराउन हर तरह कोशिश गरे, ताकि उसले गरेका ती महान गोप्य पापको स्वीकार गर्न सकुन्। हामीले देखिसकेका छौं कि तिनीहरूको तर्क हो, यदि अय्युबले केही भयंकर पाप नगरेको भए निश्चय नै परमेश्वरले उसलाई यस्तो कष्टहरू भोग्न अनुमति दिनुहुन्नथ्यो। यसरी हामीले देख्यौं कि तिनीहरू बीच एकपछि अर्को गर्दै गरम गरम बहस चल्यो र अहिलेसम्म चलिरहेको छ। अनि आफै स्वयंलाई बचाउ गर्दाखेरि उसले परमेश्वरलाई दोष यानि अभियोग लाउनै पर्छ, अनि लगाइरहेका छन्। त्यो आपसी आप आउँछ। अय्युब भावमा भनिरहेका छन् कि उसलाई दण्ड दिने काममा परमेश्वर गलत हुनुहुन्छ। सम्भवत कुनै व्यक्तिले गर्न सक्ने सबभन्दा ठूलो मूर्ख कुरा आफैलाई सही, उचित ठहराउनु हो। मित्र, जुन क्षणमा तपाईँ आफैलाई सही, उचित ठहराउन आरम्भ गर्नुहुन्छ, परमेश्वरले तुरुन्तै तपाईँ कहाँ आउला, ठहराएर भन्नुपर्नेछ कि वास्तवमा तपाईँ को हुनुहुन्छ, तपाईँको वास्तविक असलियत के हो। त्यो उहाँले तुरुन्तै भन्नुपर्छ। खास बुद्धि र सही ठिक स्थिति चाहिँ आफैलाई निन्दा गर्नु हो, तुच्छ गर्नु हो र आफैलाई परमेश्वर कहाँ सुम्पिदिनु हो, फालिदिनु हो, अर्पण गरिदिनु हो। जब हामी यो गर्छौं मित्र, परमेश्वर हाम्रो सही उचित ठहराउने वाला बन्नुहुन्छ। मित्र, आत्मा यानी स्वयं धर्मीको सेल्फ राइटसनेस को लागि संसारमा केही छैन, तर खाली परमेश्वरको क्रोध बस, अनि स्वयंलाई इन्साफ र निन्दा गर्नेको निम्ति चाहिँ अनुग्रह छ। मित्र, यी कुरा हाम्रा जीवनहरूमा याद गर्नुपर्ने अति नै धेरै धेरै महत्वपूर्ण कुरा हुन्। नम्रता नै त्यो गुण हो जुन हामी प्रशंसा गर्छौं र अरूहरूको जीवनमा देख्न चाहन्छौ। तर म तपाईंलाई भनौं, मानव स्वभावको खास विशेषता चाहिँ नम्रता होइन त घमण्डी हुनु हो, अनि त्यो घमण्ड मानव हृदयको विशेषता हो। अनि हरेक मानिसको जीवनमा यो डरलाग्दो भयानक रोग रहेको हुन्छ। हरेक व्यक्ति यो रोगको, घमण्ड रोगको दोषी छ। अय्युबको पुस्तकले हामीलाई यो सिकाइरहेको छ, जब हामी परमेश्वरको सामने आउँछौ, हामी उहाँको सामने वास्तविक हामी जस्तो छौ त्यस्तै भएको उहाँ चाहनुहुन्छ। हामी स्वयंको लागि बचाउको कुरा सामने राख्न सक्दैनौ। हामीले प्रभुको निम्ति वा गरीबको निम्ति वा मण्डलीको निम्ति फल्ना फल्ना महान काम गर्यौं भने आफ्नो बचाउको निम्ति सफाइ दिन सक्दैनौ उहाँको सामने। परमेश्वरले त्यस्ता प्रकारका हरेक मूर्खताहरूको तोड्नुहुन्छ। त्यसकारण यो नै हाम्रो आज समझदारी हो कि उहाँको सामने सधैं आत्माको टुटाई, दिनता, नम्रता र चूर्ण आत्माको स्थान लिने, अनि परमेश्वरले त्यस्ताहरूलाई स्वीकार गर्नुहुन्छ, आदर गर्नुहुन्छ। भजन संग्रह 34:18 पदमा भजनकार भन्छन्, टुटेको हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ। टुटेको हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ। देख्नुभयो, खास सत्य पश्चाताप त्यस स्थानको लिने अपनाउने कामको समावेश गर्दछ। हामीले यस कुराको दाउदले जस्तै थाहा पाउन आवश्यक छ। उसको महान पश्चातापको कुरा सुन्नुहोस्। भजन संग्रह 51:17 पदमा भन्छन्, चूर्ण आत्मा नै परमेश्वरको निम्ति बलिदान हो, चूर्ण आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, चूर्ण र पूरा पश्चातापी हृदयलाई तपाईँले तुच्छ ठान्नुहुन्न। जब तपाईँ परमेश्वर कहाँ आउनुहुन्छ मित्र, चूर्ण आत्मासहित आउनुपर्छ। यो नै कुरा पूरा बाइबल भरि सिकाइएको छ। यसैया 57:15 पदमा यसैया अगमवक्ता भन्दछन्, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु, औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकोहरूसँग पनि बस्दछु। मित्र, नम्र र चूर्ण हुने काम धेरै विश्वासीहरूको समस्या भएको छ, विशेष गरेर सेवामा हुने सेवकहरूको निम्ति। तर परमेश्वर यस्तै हृदय यस्तै आत्मा हुनेहरूलाई आदर गर्नुहुन्छ। नम्र चूर्ण आत्माको टुटाइपन हरेक विश्वासीहरूमा हुन आवश्यक छ। अमित्र, आयुबले आफ्नै बारेमा सबभन्दा पहिले भने कि ऊ कति धेरै विशिष्ट प्रभावी असल मानिस थिए। त्यसपछि आफ्नो वर्तमान दयनीय स्थितिको लागि सहानुभूतिको निम्ति विन्ती गर्दछन्, अपील गर्दछन्। र यस अध्यायमा आयुबले आफ्नो बहसको अन्त गर्दछ। तापनि ऊ अझै अमित्र, आयुबले आफ्नै बारेमा सबभन्दा पहिले भने कि ऊ कति धेरै विशिष्ट प्रभावी असल मानिस थिए। त्यसपछि आफ्नो

अध्याय एक पदमा भन्छन्, कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ़ संकल्प गरे। अय्युबले स्पष्ट पार्दछन् कि उसले शुद्ध पवित्र जीवन जिए, स्त्रीहरूको पछि पछि लागेनन्। ऊ तिनीहरूलाई यो कुरा थाहा पाएको चाहन्छन्, मतलब ऊ आफ्ना ती साथी भनौदाहरूलाई यो कुरा थाहा पाएको चाहन्छन् कि ऊ काम बासना, व्यभिचार, भोग विलास र इन्द्रिय सुखको दोषी छैनन्। अनि आगे दुई र तीन पदमा भन्छन्, परमेश्वरले स्वर्गीयबाट ठहराउनु भएको भाग कुन चाहिँ हो, उभुबाट सर्वशक्तिमानले दिनुभएको इनाम के, दुराचारीको लागि नाश, खराबी गर्नेहरूको लागि विपत्ति उहाँले ठहराउनु भएको छैन र उसले अझै ती मानिसहरूतिर आफ्नो औंला ठहराइरहेका छन् जो यस्ता काम गर्दछन् र ऊ भन्छ तिनीहरू दण्डित हुनेछन्। ऊ देख्न सक्दैन कि किन त्यति कठोर रूपमा उसलाई चाहिँ दण्ड दिइएको छ, जबकि ऊ त्यति असल भला धर्मी मानिस हुन्। अनि आगे पद चारदेखि छमा भन्छन्, तापनि के परमेश्वर आफैले मेरो चाल देख्नुहुन्न र मेरो हरेक पाइला जान्नुहुन्न र म शपथ खाएर भन्दछु कि झुट्टा कुरासित मेरो केही सरोकार भएको छैन, छली चालमा म फसेको छैन। न्यायको तराजुमा परमेश्वरले मलाई तौलुन् र उहाँले जान्नुहुनेछ कि म निर्दोष छु। अय्युब आफ्नो इमानदारितामा घमण्ड गरिरहेका छन्। अमित्र परमेश्वरको उपस्थितिमा आउन गइरहेका छन् र उसले आफ्नो बारेमा वास्तविक तरिकाले वास्तवमा देख्नेछन् कि ऊ को हुन्। तब उसले आफूमा त्यति धेरै इमानदारीता देख्ने छैन। सातदेखि एघार पदमा भन्छन्, यदि मेरो पाइला सोझो बाटोदेखि तर्की गएको छ भने, यदि मेरो मनले आँखाको इच्छा अनुसार गरेको छ भने, अथवा मेरो हातमा मैला टाँसिएको छ भने, मैले रोपेको अन्न अर्कोले खाओस् र मेरा बाली जरै समेत उखेली हुन्। यदि मेरो हृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने, अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकी बसेको छु भने, मेरो पत्नी अर्को मानिसको कमारी भइजाओस् र अरू मानिसहरूले त्यससित सम्भोग गरून्, तर त्यो त दुष्ट कर्म हो, न्यायको सामने एउटा अपराध हो। अय्युब भन्छन्, यदि ऊ अविश्वासी र असत्य भएको भए उसको पत्नी उसबाट लगियोस्, ऊ अरू कोही कोही मानिसहरू जस्तै पापमा रहेका थिएनन्। अनि म विश्वास गर्छु अय्युबले भनेका यी सबै कुरा बिल्कुल सत्य थिए। ऊ वास्तवमा असल मानिस थिए, तर उससँग भयानक अन्धा दाग थियो, कलम थियो, त्यो हो घमण्ड, घमण्ड अभिमान। उसका साथीहरूले उसलाई आफ्नो स्वयंको बारेमा बचाउ गर्ने स्थानमा डोर्याए र ऊ मुख बन्द गरेर चुपचाप रहन सक्दैनन्। उसले आफ्नो भलाइपन र असलपनमा घमण्ड गर्दछन् कि मैले यस्तो यस्तो काम गरे, म यस्तो यस्तो थिएँ इत्यादि। मित्र, आजकल क्रिस्चियनहरूको बीचमा यस्तै प्रकारका कुराहरू भएको देख्छौ। परमेश्वरको सन्तानको निम्ति घमण्ड गर्नु र घमण्डमा रहनु बन्दुक उठाएर कसैलाई हत्या गरेको जस्तै खराब कुरा हो। क्रिस्चियनहरूको बीचमा घमण्ड नै एक कारण हो जुनले हाम्रा मण्डलीलाई अति नै रुखो भावशून्य बनाएको छ। मानिसहरू चर्चको बेन्चमा बस्छन् र सोच्दछन् कि तिनीहरू बिल्कुल सही छन्, ठिक छन्। मेरो मित्र, यदि तपाईँ ख्रिस्ट येशूमा हुनुहुन्छ भने तपाईँले उद्धार पाउनु भएको छ, तर चाहे तपाईँ को नै किन नहुनुहोस्, तपाईँको जीवन परमेश्वरको स्तर र मापदण्डसम्म पुग्दैन, न मेरो नै। हामी सबैमा केही न केही समस्या छ, तर हामी सधैँ नम्र, चुन्न, पश्चातापी हृदयको हुनुपर्छ। आगे भन्छन् तेह्र र चौध पदमा, मैले मेरो दास वा दासीको बिन्तीलाई इन्कार गरेको भए, तिनीहरूले म कहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरे।

0: गरेको छु भने परमेश्वर देखा पर्नुहुँदा म के गरौं? उहाँले हस्तक्षेप गर्नुहुँदा मैले के जवाब दिने? मित्र, अयुब मालिक थिए र ऊ भन्छन् कि उसले आफ्नो नोकरहरूसँग असल व्यवहार गरे। अर्को शब्दमा उसले अरूहरूलाई ख्याल ध्यान राख्थे, थिचोमिचो शोषण गर्दैनथे। अनि आगे पद 16-22 पदमा भनिएको छ, यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा दिनलाई मैले इन्कार गरेको छु भने, अथवा विधवाको आँखा आँसुले धमिलाइदिएको छु भने, यदि मैले मेरो गाँस एउटै खाएको छु भने, एक्लै खाएको छु भने, र टोहरा टोहरीले मसित त्यो खान पाएन भने, त्यो टुहुरो केटो जसले मलाई बाल्यकालदेखि नै बाबु भनी मान गर्थ्यो, जसलाई मैले त्यसको जन्मको दिनदेखि नै हुर्काए र बढाए, यदि मैले कसैलाई लुगा फाटोको अभावले नष्ट भएको अथवा कुनै गरीब मानिसलाई ओर्ने नभएको देखेको छु भने, मेरो भेडाको ऊनले न्यानो पार्न नदिएको कारण त्यसले मलाई हृदय समेत प्रशंसा गरेको छैन भने, मानिसहरूले अदालतमा मेरो पक्ष लिनेछन् भनी जानेर यदि मैले मेरो हात निर्दोषमाथि उठाएको छु भने, मेरो पाता खानबाट खुसकुस, मेरो पाखुरा जोर्नीबाट खुसकुस। अयुबले निश्चय नै गरीब पीड़ितहरूलाई सहायता गरे। उसले टुहरा टुहरीहरूलाई स्याहार सुसार गर्थे। उसले आफ्ना तमाम असल कुराहरूको यहाँ फेरि एकपल्ट दोहोर्याउँछन्। उसले गरेका सबै कामको निम्ति घमण्ड गरिरहेका छन्। म विश्वास गर्छु कि उसले वास्तवमा ती तमाम कामहरू गरेथे पनि, तर ऊ यसको बारेमा घमण्डले उचालिए फुलिए। त्यहाँ नै ऊ समस्यामा छ मित्र। उसले निरन्तर भनिरहेका छन् भावमा, म यति धेरै भला असल व्यक्ति हौं, तापनि परमेश्वर मसँग व्यवहार गर्ने काममा अन्यायी हुनुहुन्छ। परमेश्वर गलत हुनुहुन्छ, मसँग गलत व्यवहार गर्नुहुन्छ। मित्र, हामी त्यस स्थानमा प्रवेश गर्न आवश्यक छ जहाँ हामी उहाँको नाउँलाई अरू कुनै कुरा भन्दा धेरै स्तुति प्रशंसा धन्यवाद गर्न सक्छौ, न कि निन्दा गर्न, र हामी आफैलाई उहाँको सामने धुलोमा देख्नु पर्छ। 29-30 पदमा भनिएको छ, मलाई घृणा गर्ने मानिसको विनाशलाई देखेर के म रमाएको छु र, अथवा दुःखले त्यसलाई घेर्दा के म खुशी भएर, त्यो मरिजाओस् भनी श्राप दिएर मैले कहिले पाप गरिन। अनि आगे 33-36 पदमा भन्छन्, अरू मानिसहरूले आफ्ना पाप लुकाउन चेष्टा गरे, तर मैले त मेरो पाप कहिले लुकाएको छैन। मानिसहरूले के भन्लान् भने म कहिले डराइन, तिनीहरूको गिल्लाको डरले म कहिले चुप लागिन र घरभित्रै बसिरहन। म जे भनिरहेको छु कि कसैले सुनिदिँदैन र, म शपथ खाएर भन्दछु कि एक एक कुरा सत्य छ। सर्वशक्तिमान परमेश्वरले जवाब दिउन्, मेरा विरोधीहरूले मेरो विरूद्धमा ल्याएका दोषहरू मैले पाउनलाई लेखेको भए, म ती घमण्ड साथ मेरो गलामा परिने थिए र सबैले हेर्न भनी माथि उठाइराख्ने थिए। अयुब भन्छन् कि उसले गोप्यमा कुनै त्यस्ता खराब काम गरेका छैनन्। ऊ कामना गर्दछन् कि उसका शत्रुहरूले उसको बारेमा के सोच्दछन् त्यसको लेखेको, ताकि उसले यसलाई माला जस्तै लगाउने थिए र सबैले यो देख्न सक्थे। ऊ बाटाहरूमा अनि गोरेटोहरूमा तल माथि यता उता हिँड्दै भन्ने थिए, हेर यही नै मेरो शत्रुहरूले मेरो बारेमा भन्छन् र यो मेरो सबै मेरो प्रशंसाको निम्ति हो। ओ, अयुब कसरी घमण्ड गरिरहेका छन्। उसले आफ्नो जीवनको बारेमा प्रत्येक कुराको बताए, तर उसले आफ्नो घमण्डको प्रस्ताव बनाएनन् गरेनन्। मित्र, अयुब आफ्नै नजरमा धार्मिक थिए, तर अयुब परमेश्वरको सामने धर्मी छैनन्। यो वास्तविकता बुझ्ने हामी हरेकलाई परमेश्वरले सहायता गरून्।
1: यो अध्ययनमा मैले बुझे कि यदि कसैलाई कष्ट भइरहेको छ भने, त्यो कष्टको बाटोबाट गइरहेको छ भने, त्यो परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको महान योजना पूरा गर्दै हुनुहुन्छ भन्ने हामीले बुझ्न पर्ने रहेछ।
2: हो नि त भाइ, तपाईँले भन्नुभएको कुरामा म पूर्ण रूपमा सहमत छु। र पनि भाइ हरेक कुरामा हामी परमेश्वरलाई कष्टको दोष दिनु हुँदैन। कति कुराहरू हाम्रो घमण्डको कारण पनि हुन सक्दछन्।
1: साँच्चै दाई, जब मानिसमा घमण्ड आउँछ ऊ सबै कुरा मैले गरे भन्ने भान हुन्छ र परमेश्वर हाम्रो अहम्तालाई तोड्नको निम्ति र हामीलाई बलियो बनाउन, नम्र बनाउन र यो हाम्रो जीवनमा हुन दिनुहुन्छ।
2: हो त, घमण्ड मानिसको हृदयको एक खतरनाक रोग हो जसले हामीलाई पतन गराउँछ। तर परमेश्वरमा नम्र भएर आएमा हामी विजय हुन्छौ। परमेश्वर नम्र हृदय भएकाहरूसँग बास गर्नुहुन्छ।
1: साँच्चै त्यसैले आदरणीय श्रोताहरू, के तपाईँहरू पनि नम्र हृदय लिएर परमेश्वरमा आउन चाहनुहुन्छ? त्यसो भए हामीसँग निरन्तर यो वचनको यात्रामा जोडिनुहोस् र हृदय परिवर्तन गर्नुहोस्। र आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनुभएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: तपाईँहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईँहरूले पाउनुभएको आशिष हामीसँग बाँड्नुहोस्, ताकि तपाईँहरूको गवाहीबाट हामी पनि आशिषित हुन सकौं। र फेरि हामी अर्को अध्ययनमा भेट्ने वाचासहित यहाँहरूबाट बिदा हुन्छौं। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 9704209797।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: मोबाइल, पंखा, हिटर, राइस कुकर, कूलर, चार्जर, इयरबड्स, इयरफोन, स्पीकर, सीसीटीवी कैमेरा, राउटर, बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा।
3: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
4: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9851063802 9851063802।
5: राष्ट्रको लागि बक्सिङ,
3: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ।
4: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
3: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
3: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649 9841465649।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
3: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहाइन 97.6 मेगाहर्ज
2: तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरोफेरोमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। धुनिवेशीमा कर शिक्षा कार्यक्रम सम्पन्न, बेलखु खोला ग्रामीण विद्युत सहकारीका अध्यक्षको कार्यकक्षमा स्थानीयहरूद्वारा ताला, हावाहुरीले झापा गुल्मी लगायतका जिल्लामा क्षति। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, विद्यार्थीलाई दिवा खाजामा सुन्तला रंगको सखरखण्ड, नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न उर्दी, मध्य काठमाडौँमा 132 केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने। र यात्रुले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी, राखेपले क्यानका प्रवक्ता लामालाई फिर्ता बोलायो। अब समाचार विस्तारमा। धादिङको धुनिवेशीमा आन्तरिक राजस्व कार्यालय गल्छी र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजनामा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करदाताको अधिकार तथा कर्तव्य, कर प्रणाली, कर तिर्ने प्रक्रिया, कर सचेतना तथा राजस्व संकलनको महत्वबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले कर सम्बन्धी विभिन्न जिज्ञासा राख्दै आवश्यक जानकारी प्राप्त गरेका थिए। कार्यक्रममा वक्ताहरूले समृद्ध राष्ट्र निर्माणका लागि करको दायरा विस्तार तथा कर संस्कृतिको विकास आवश्यक रहेकोमा जोड़ दिएका थिए। साथै नागरिकलाई करप्रति जिम्मेवार र सचेत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो। कर सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। धादिङको गजुरी गाउँपालिका वडा नम्बर 8 अन्तर्गत रिष्ठा बटेका स्थानीयहरूले आज वडा अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन्। स्थानीयका अनुसार विगत 35 दिनदेखि विद्युत ट्रान्समिटर बिग्रिएर बत्ती अवरूद्ध हुँदा समेत समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै दबाव स्वरूप वडा अध्यक्ष तथा बेलखुखोला ग्रामीण विद्युत सहकारीका अध्यक्षको कार्यकक्षमा ताला लगाइएको हो। स्थानीयवासीहरूले जारी गरेको विज्ञप्तिमा भोलि दिउँसो 2 बजेसम्म नयाँ ट्रान्समिटर जडान गरी विद्युत सेवा सञ्चालन नगरिए सम्पूर्ण वडा कार्यालयमै ताला लगाइने चेतावनी दिएको छ। झापामा हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठूलो क्षति पुगेको छ। बारादशी गाउँपालिका वडा नम्बर 7 को 32 बिघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाएको केरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो। किसानहरूका अनुसार झण्डै 60 बिघा क्षेत्रफलमा लगाइएका केराका बोटहरू हावाहुरीले ढलेर नष्ट गर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै गुल्मीको मालिका गाउँपालिकामा गैराती चलेको हावाहुरीले सयौं घरगोठ तथा संरचनामा क्षति पुर्याएको हो। मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालका अनुसार 150 भन्दा बढ़ी घरमा क्षति पुगेको विवरण संकलन भइसकेको र संख्या 200 भन्दा बढ़ी हुन सक्छ। यस्तै आज पनि विभिन्न क्षेत्रमा हावाहुरी चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रूपन्देही लगायतका जिल्लामा हावाहुरीको सम्भावना रहेको भन्दै सावधानी अप्नाउन आग्रह गरेको छ। यसैबीच आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा चर्को गर्मी भएको छ। पश्चिम तराईका धेरैजसो जिल्लाका अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। आज पनि पश्चिम तराईमा पानी परेको छैन। आज दिउँसोपछि गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको छ। यस्तै झापाको चन्द्रगढ़ीमा 1 घण्टामै 42 मिलिमिटर पानी परेको छ। पछिल्लो 24 घण्टामा गण्डकी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँ र पश्चिम पहाड़का पनि केही ठाउँमा पानी परेको छ। तर केही दिनदेखि चर्को गर्मी सहँदै आएको पश्चिम तराईमा भने पछिल्लो 24 घण्टामा पनि पानी परेको छैन।
विभिन्न वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। रोग फैलन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाड़ीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्ने परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागू गरेको छ। एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न र फर्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिएको छ। विद्यार्थीहरूको पोषण सुधार एवं दिवाखाजा सुदृढीकरणका उद्देश्यले दिवाखाजामा सुन्तला रंगको सकरखण्ड समावेश गर्न कञ्चन गाउँपालिकाले नीति ल्याएको छ। पौष्टिक तत्वले भरिपूर्ण तथा भिटामिन ए बढ़ी पाउने यो खाद्य पदार्थले विद्यार्थीहरूको स्वास्थ्य वृद्धि विकास र पढ़ाई क्षमतामा सकारात्मक प्रभाव पर्ने उद्देश्यले सुन्तला रंगको सकरखण्ड दिवाखाजामा मिसाएर खुवाउन शुरू गरेको गाउँपालिका अध्यक्ष नवराज ढकालले बताउनुभयो। गाउँपालिकामा रहेका 19 सामुदायिक विद्यालयको दिवा खाजा मार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सुन्तला रंगको सकरखण्ड खुवाउने कार्यक्रमलाई अगाडि बढ़ाएको उहाँको भनाइरहेको छ। यस्तै संस्थागत विद्यालयका प्रधान अध्यापक तथा संचालकसँग पनि छलफल भइरहेको हुँदा दिवा खाजा मार्फत गाउँपालिकामा बालबालिकामा देखिने कुपोषणको समस्या कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालको अपेक्षा रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ यू तथा यसका सदस्य राष्ट्रका राजदूत एवं काठमाडौँ स्थित अन्य मुलुकका राजदूतसँग भएको संयुक्त भेटवार्तामा उहाँले वर्तमान समयको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभयो। जनताका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमल सिन्हाले पत्र जारी गर्दै मातहतका कमिटीलाई साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभएको हो। पत्रमा भनिएको छ, श्रम संस्कृति पार्टी 1 नम्बर प्रदेश मातहतमा रहेका जिल्ला महानगरपालिका उपमहानगरपालिका पालिका ओडा टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्विर अनिवार्य रूपमा प्रयोग गराउनुपर्ने अनुरोध गर्दछौं। समाचारमा अब एकैछिन विश्राम।

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: रेडियो बिहानी 97.6 MHz।
6: विश्राम पछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाल विद्युत प्राधिकरणले काठमाडौँको मध्यभागमा 132 केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइन निर्माण हुन लागेको हो। यसले विद्युत खपत बढ़ाउने र शहरमा सौन्दर्य अभिवृद्धि पनि गर्नेछ। प्रस्ताव बमोजीमा बालाजु महाराजगंज राजदरबार रत्नपार्क हुँदै सिंहदरबारसम्म यो प्रसारण लाइन जोड़िनेछ। बालाजु सब स्टेशनदेखि सिंहदरबारसम्म जोड़िने यो प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। डबल सर्किट यो प्रसारण लाइन आगामी 3 वर्षभित्र निर्माण सम्पन्न हुनेछ। यस्तै महाराजगंजमा 132/11 केभी, राजदरबारमा 132/11 केभी क्षमताको सब स्टेशन निर्माण हुनेछ। यस्तै रत्नपार्कमा 132/11 केभी र सिंहदरबारमा 132/66/11 केभी क्षमताको सब स्टेशन पनि निर्माण हुनेछ। प्राधिकरणले यसअघि रत्नपार्क महाराजगंज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ। काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा रहेको छ। अब विदेशको खबर। बेलायतको उड्डयन नियामकले यात्रुहरूले बोक्ने पोर्टेबल चार्जर अर्थात पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले पावर बैंकहरू अत्याधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै यात्रुहरूलाई सुरक्षा नियमहरू पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। सीएएले पावर बैंकका कारण उत्पन्न हुने समस्याहरू विश्वभर बढ़दै गएको बताएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको एजी जेटको एउटा विमान इटालीको रोममा आकस्मिक अवतरण भएको थियो। एक यात्रुले विमानको चेक इन ब्यागेज राख्ने ठाउँमा पावर बैंक राखेपछि पाइलटले सुरक्षा सतर्कता अप्नाउँदै विमान डाइभर्ट गरेका थिए। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले विमानमा यात्रुहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय नियमहरूका बारेमा बताएको छ। सीएएका जोनाथन निकोलसनका अनुसार पावर बैंकहरू कहिले पनि जहाजको होल्डमा राखिने ठूला झोलामा राख्नु हुँदैन र त्यसलाई सधैँ आफूसँगै क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। त्यस्तै एकजना यात्रुले दुईवटा भन्दा धेरै पावर बैंक बोक्न पाउँदैनन्। विशेष गरी विमानभित्र पावर बैंक चार्ज नगर्न यात्रुहरूलाई निर्देशन दिएको छ। चार्ज गर्दा यी उपकरणहरू अत्याधिक तातेर आगलागी हुने सम्भावना धेरै छ। तथ्याङ्क अनुसार सन् 2019-2024 बीचमा थर्मल रनवे लिथियम आयन ब्याट्री अत्याधिक तातेर हुने घटना 15% बढ़ेको छ। सन् 2024 मात्रै हरेक हप्तामा औसतमा दुईवटा विमानमा यस्ता घटना भएका थिए। डिजिटल क्यामेरा वा ल्यापटपको तुलनामा पावर बैंकमा ठूला र शक्तिशाली ब्याट्रीहरू हुन्छन्। यदि यसमा आगो लागेमा निभाउन कठिन हुन्छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संज्ञानमा आफ्नो तर्फबाट मनोनयन गरिएका प्रतिनिधि सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ। लामा क्यानका प्रवक्ता हुनुहुन्छ। उहाँलाई 29 चैत 2080 क्यानको पदेन सदस्यमा पदमा मनोनयन गरी पठाएको थियो, तर क्यानको विधान 2055 चौथो संशोधन 2080 सहितको परिषद दुईको दफा तीन उपदफा चारको व्यवस्था अनुसार नै उहाँलाई सोमबार फिर्ता बोलाउने निर्णय भएको थियो। राखेको संघ संस्था समन्वय शाखा प्रमुख चन्द राईका अनुसार उहाँलाई 19 जेठदेखि लागू हुने गरी फिर्ता बोलाइएको हो। राखेपले यसबारे शिक्षा तथा खेलकुद मन्त्रालय, राखेप सचिवालय, खेलकुद विकास विभाग तथा क्यानलाई समेत जानकारी गराएको छ। साँझ 6:35 बजेको समाचार सेरफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। धुनिवेशीमा कर शिक्षा कार्यक्रम सम्पन्न। बेलखु खोला ग्रामीण विद्युत सहकारीका अध्यक्षको कार्यकक्षमा स्थानीयहरूद्वारा ताला, हावाहुरीले झापा, गुल्मी लगायतका जिल्लामा क्षति। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि। विद्यार्थीलाई दिवा खाजामा सुन्तला रंगको सखरखण्ड। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न उर्दी। मध्य काठमाडौँमा 132 केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने। र यात्रुले बोक्ने पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी। राखेपले क्यानका प्रवक्ता लामालाई फिर्ता बोलायो। हवस् त, साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि बिदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz रहनुहोला। नमस्कार।
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
7: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764। आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौ, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौ। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
8: राष्ट्रको लागि बक्सिङ,
9: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ।
1: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841564649 9841564649।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
9: आजभोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
10: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
9: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
10: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
9: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
10: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
9: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
10: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरेको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
10: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
9: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
10: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
7: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले होरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
11: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: आज पनि प्रतिपक्षी सांसदहरूको बैठकमा अवरोध। प्रधानमन्त्रीले चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने, सभामुख डोल प्रसाद अरियालद्वारा सदनलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबननमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु।

0: भारतीय निगम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #1415#7# गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगै लैजानुपर्ने विषयमा सुझाव दिनुभयो। यस्तै सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोध बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोल प्रसाद अरियालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक शुरू भएको बैठकमा समेत विपक्षी दलहरूले अवरोध कायमै राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिनुहुने जानकारी गराउनुभयो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रूलिङ गर्न माग गरेपछि सभामुख डोल प्रसाद अरियालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी गराउनुभयो। सभामुख अरियालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति र समय पनि घोषणा गर्ने स्पष्ट गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी, वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम शुरू भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापना गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमीन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवा विहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरेर जैविक र प्राकृतिक उत्पादन गर्न आदिवासी जनजातिका परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले विश्वव्यापी मूल्य वृद्धि तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिले निर्माणजन्य सामग्री ढुवानी र खरिदमा असर परेकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सीमा क्षेत्रका नागरिकहरूलाई सहज रूपमा दैनिक उपभोग्य सामग्री खरिद विक्री तथा आवजावत गर्ने व्यवस्था गर्न, महिला विरूद्धका कुप्रथा र विभेदकारी कानूनको परिमार्जन गर्न, बाँदर व्यवस्थापन गर्न संवेदनशील हुनुपर्ने लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जेएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका साथ वर्गीकरण गरी रोजगारी, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनु पर्ने तथा नेपाली खेलाड़ी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझ बढ़ी प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै युवाहरूमा मदिरा सेवन, ई सिगरेट र भेप जस्ता सुर्तीजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्यमा नकारात्मक असर देखिएको भन्दै सांसदहरूले यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको जीवन स्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको वृहत लगानी आकर्षित गर्ने प्रक्रियालाई थप सहज बनाउँदै नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपालले सन्तुलित एवं व्यवहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट गर्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभयो। साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्याण्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकामा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले आज आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। मोफा मित्र सेवा 77 जिल्ला प्रशासन कार्यालय विदेश स्थित सबै कूटनैतिक नियोगमा पनि पुगिसकेको छ। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताउनुभयो। मोफा मित्र मोबाइल एपबाट सहज रूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय मातहतका संचार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बकेउता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बकेउता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो। बैठकमा गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष 2079-80 यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले लेखा परीक्षण ढिला हुँदा संस्थागत पारदर्शिता कमजोर हुने, आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानूनी प्रक्रिया अघि बढ़ाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। बढ़दो गर्मी र तातो हावा लूका कारण बाँके लगायत तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ। पछिल्लो दुई सातादेखि नेपालगंज र आसपासका क्षेत्रमा गर्मी बढ़ेपछि दैनिक गतिविधि नै प्रभावित भएको केही दिन यता नेपालगंजको तापक्रम 40 डिग्री माथि पुगेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
3: जेठ लागेसँगै अत्याधिक बढ़ेको गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको हो। दिउँसो बजार क्षेत्रमा चहल पहल निकै घटेको छ भने ग्रामीण क्षेत्रहरू समेत सुनसान जस्तै बन्न थालेका छन्। सर्वसाधारणको हिडुल समेत घटेको छ। गर्मीका कारण विशेष गरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिक वर्ग, अटो रिक्सा चालक, निर्माण क्षेत्रमा काम गर्ने मजदूर, खुला ठाउँमा काम गर्ने नागरिक, निम्न आय भएका नागरिकहरू बढ़ी प्रभावित भएका छन्।
4: मान्छे पनि पाउँदैन, पठाइन पनि आउँदैन, केही कमाइ पनि छैनन्, बच्चा जियाउनाले बहुत गाह्रो भइरहेको छ।
5: अर्काले एकछिन बस्न पनि दिन्न, अब गर्नै पर्यो अब गर्मी छ भनेर बस्यो भने भोलिदेखि आउनु भनिदिन्छ काम त अब बाध्यताले भए नि गर्ने
6: गर्मी ज्यादा बहुत है बैठना नहीं मिलता है यहाँ सुबह गर्मी हो जाती है बहुत परेशान है हम लोग कमाई भी नहीं होता है।
3: अस्पतालहरूमा गर्मीजन्य रोगका बिरामीहरू बढेका छन्। लगातार उच्च ज्वरो बेहोस हुने सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूमा लुका बिरामी बाहेक ज्वरो झाडा पखाला र सर्पदंशका केसहरू पनि बढेका छन्। चिकित्सकहरूले अत्याधिक गर्मीबाट बस्न दिउँसोको समयमा बाहिर ननिस्कन चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कदा टाउको छोप्ने टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन्। भेरी अस्पताल नेपालगंजका फिजिसियन डाक्टर संकेत रिसाल
7: एक्चुअली हाम्रो मेडिकल साइन्समा हेट स्ट्रोक भन्छ कि अब नाम सुन्दै डर लाग्दो हेट स्ट्रोक त सबैले बुझेको हुन्न। विशेष रूपले एक हप्तादेखि जुन तातो हावा चलिरहेको छ त्यसको नेपालीमा उल्टा हामीले लू चलेको छ भन्छौँ त्यो नै हिट स्ट्रोक हो। त्यसले गर्दा तातोबाट बस्नलाई सबभन्दा सजिलो र सामान्य भाषामा भन्दाखेरि सकेसम्म त यो जुन तीन चार पाँच दिनदेखि नेपालमा यो तातो हावा चलिरहेको छ या लू चलिरहेको छ यसमा बाहिर घरबाट निस्किँदैन।
3: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय अत्याधिक गर्मी र तातो हावा लूको जोखिम रहिरहने जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेको जनाएका छन्। गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसन अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टीमलाई हाई अलर्टमा राखेको जनाएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बस्न आग्रह गरेको छ। गर्मी बढ़ीसँगै सर्प दुलोबाट बाहिर निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तुलाले गर्मी बढ़ेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ़ी आउने गरेको बताउनुभयो। उहाँले काभ्रे धादिङ तनहु रामेछाप दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको जानकारी दिनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न सर्पले डसेको ठाउँमा काट्ने चुस्ने बाँध्ने जस्ता कार्य नगर्न कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग नगर्न डस्ने सर्पको पहिचान गर्न र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन डाक्टर बास्तुलाले आग्रह गर्नुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा सातजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढ़ी असुली गरी सम्पर्क विहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा सातजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। रोल्पाको थवाङमा हावाहुरीले ढलेको रूखले च्यापेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका दुई हेलोवाङकी 60 वर्षीय रुजु झाँक्री र सोही ठाउँकी 50 वर्षीय मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि पोखरा लैजाने क्रममा आज मृत्यु भएको थियो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अपहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरेर सृजनात्मक नाम राख्न शुरू गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
8: जिल्लाको बाटो नगरपालिका पाँचमा रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले
9: डिमौडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा। त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सिर्जन टोल राखेको। यसै वडाको हाम्रो दनपा पानपा बीचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ अहिलेको। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिन अपहेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
8: यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
10: परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ, होइन? अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अहिले खेनाजनक आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
11: भोलिबाट भयो त्यहाँ पहिला भट्टाड हुन्थे, ढुङ्खला भन्थे, ढुङ्खलाको अहिले ढुङ्गी ओखल रहेछ। आज अझैवटा अझै बस्थ्यो त्यहाँ पनि अब अर्जनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ रहेछ। आज
8: मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगडा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट:
12: त्यो नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ, त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ। कतिपय ठाउँमा छलफलहरू पनि हामी गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिकाभरिका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदायमाथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटो।
8: टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट:
12: त्यो नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ, त्यो योजनालाई अनौपचारिक

0: नेपाल बैतडी
1: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले सो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट गर्नुभयो। पाकिस्तानको दीर्घकालीन नीति दोहोर्याउँदै रक्षा मन्त्री आसिफले इजरायलसँग सम्बन्ध सामान्यीकरण सम्बन्धी अवधारणा आफ्नो देशलाई स्वीकार्य नभएको स्पष्ट गर्नुभयो। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 11 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृंखलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकू विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगाहरूलाई आक्रमणको निशाना बनाइएको अमेरिकी सेनाले जनाएको छ। आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाली औषधि उत्पादकहरूले नेपाली औषधि उद्योगहरूको लगानी बचाउन औषधिको आयातमा कडाई गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक कार्यक्रममा औषधि व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा रहेका उद्योगहरूबाट उत्पादित औषधि उपलब्ध गराउन आफूहरू सक्षम रहेको भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधि उद्योगको कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले लिनुपर्नेमा औषधि व्यवसायीहरूले जोड़ दिनुभयो। नेपालमा हाल 100 हाराहारी औषधि उद्योग रहेकोमा विविध कारणले 10 औषधि उद्योग बन्द भइसकेको र बाँकी 50 उद्योग पनि बन्द हुने अवस्थामा पुगेको औषधि उद्योगहरूले बताउनु भएको छ। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा रहेको भन्दै उद्योग बचाउन सरकारसँग उहाँहरूले आग्रह गर्नुभएको हो। नेपाल औषधि उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष नारायण बहादुर छेत्रीले नेपाली औषधि उत्पादक कम्पनीको मुख्य समस्या विदेशबाट आयातित औषधिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु रहेको बताउनुभयो। नेपालमा करिब 3 दशकदेखि औषधि उद्योगको विकास क्रमशः हुँदै आएको भए पनि अहिले उद्योगहरू 30% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। त्यसको मुख्य कारण आयातित औषधिसँग प्रतिस्पर्धा गर्न नसक्नु भएको औषधि व्यवसायीहरूको भनाइ छ। हाल नेपालमा भारत लगायत अन्य देशबाट करिब 200 उद्योगका उत्पादित औषधिहरू आयात हुने गरेका छन्। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 अर्ब भन्दा बढी लगानी भइसकेको बताउनुभयो। तेस्रो त्रैमासको समीक्षा अवधिमा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको छ। नेपाल उद्योग परिसंघका अनुसार चालू आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित 74 बुँदा मध्ये सबै पूर्ण कार्यान्वयन भएको पाइएको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बजेट वाचमा समेटिएको बुँदा मध्ये 17% पूर्ण कार्यान्वयन भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 27% कार्यक्रम पूर्ण कार्यान्वयन भइसकेको जनाइएको छ। साथै गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म 56% कार्यक्रम आंशिक कार्यान्वयन भएकोमा यस वर्षको सोही अवधिमा आंशिक कार्यान्वयन हुने दर 60% पुगेको छ। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले चालू आर्थिक वर्षमा राजनीतिक उतार चढ़ाव र सरकार परिवर्तनका बीच पनि बजेट कार्यान्वयनमा सुधार भएको देखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने तयारी गरेको छ। मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातका आधारमा मल उपलब्ध गराउन लागेको हो। हाल करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई दृष्टिगत गरी युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल छिट्टै आयात गर्ने प्रक्रिया अगाडि बढ़ाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभयो। किसानलाई मल बिक्री गर्दा डिपो मार्फत वैज्ञानिक आधारमा वितरण गरिनेछ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखेर 28,82,14,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य तोलामा 1,300 रूपियाँले घटेको छ। सोमबार प्रति तोला 2,92,800 रूपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार भने 2,91,500 रूपियाँमा कारोबार भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा 90 रूपियाँले घटेर कारोबार भएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य अब खेल

0: खेलकुद समाचार।
1: चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टीमले 7 वर्षपछि खेल्दैछ। नेपाल र चीन बीचको 7 वर्षपछिको खेल बुधबार बिहान 11:45 मलेसियाको बायोमास ओभलमा हुँदैछ। नेपाल र चीन बीच सन् 2019 फेब्रुअरी महिनापछि पहिलो पटक हुन लागेको हो। नेपाल र चीन बीच एसियन गेम्स महिला क्रिकेटको छनौटका क्रममा बुधबार खेल हुन लागेको हो। छनौटको पहिलो दिन इण्डोनेसियालाई हराएर सुखद शुरूआत गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। बुधबार बायोमास ओभलमा चीनका विरूद्ध नेपाली महिला टोली तेस्रो पटक मैदान उत्रिँदैछ। नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रिय पहिलो पटक 12 जनवरी 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। बुधबार नेपालले चीनसँग 7 वर्ष 3 महिनापछि टी20 अन्तर्राष्ट्रिय खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ। राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुब्बी लामालाई फिर्ता बोलाएको छ। पत्रकारलाई परिषदले लामालाई दिएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। 2083 जेठ 11 गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाएको राखेप संघ संस्था सम्बन्धी शाखाका प्रमुख चन्द्र कुमार राईले जानकारी दिनुभयो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 20.6 मिलिमिटर। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 5.5 मिलिमिटर। पोखराको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 31.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्रीले चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोल प्रसाद अरियालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानहरूलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबनानमा इजरायलको आक्रमणमा परि 11 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
3: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पख्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिचबजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225553, 9812225553।
5: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
6: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
8: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रतिनिधि सभाका विपक्षी दलहरूद्वारा सदनमा सभामुखको भूमिकाप्रति प्रश्न, मर्यादापालकको व्यवहारका कारण सदनभित्र तनाव, प्रतिपक्षीको विरोधले कानून निर्माणले गति लिन नसकेको सत्तापक्षको सांसदहरूको आरोप।
3: क्यासिनो सम्बन्धी कयौं कुराहरू छन्, यसलाई संसदमा मात्रै नभएर गम्भीर रूपमा समिति र उपसमिति मार्फत लगेर गहिरो अध्ययन गरियोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु।
2: वीरगंजका मेयर सिंह विरूद्ध पक्राउ पूर्जी जारी, 15 बुधे सहमतिपछि मधेस सरकारको राजनैतिक गाँठो फुक्यो, आजै तीन दलका नयाँ मन्त्रीहरूको शपथको तयारी।
4: बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलगै राख्छन्।
2: नेपालगंजमा फोहोर मैलाको संकट बढ़दै गएपछि फोहोर व्यवस्थापन प्रभावकारी, नेपालमा फैलिँदै बर्ड फ्लूको बिरामी, कोशीदेखि काठमाण्डौसम्म उच्च सतर्कता अप्नाई कुखुराहरू नष्ट गरिएको सरकारवालाको भनाई।
4: बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो, यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनु पर्छ जस्तो मलाई लाग्छ।
2: र विश्वमा शान्तिको कामना गर्दै संयुक्त राष्ट्रसंघको सक्रियता तीव्र।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: नेपालले प्राकृतिक स्रोतको उपयोगमा छिमेकी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग साझेदारी, पर्यटन र धार्मिक क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दा धेरै फाइदा हुने देखिन्छ। नयाँ सरकारले यी विषयमा छिमेकी राष्ट्रहरूसँग कूटनीतिक पहल गर्नुपर्दछ। छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिको फाइदा लिन दुई देशका बजारको उपयोग गर्ने र नेपालमा दुवै देशबाट धार्मिक पर्यटकहरू भित्राउने नीति लिन सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
6: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलप्रासी पश्चिम हुँदै काठमाण्ड उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा पंक्षी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। हिजो सार्वजनिक भएको विवरण अनुसार काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने जुनेटिक प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको सीआईएनसँग बताउनुभयो।
7: हप्ता हुन थाल्यो, त्यो सुन देखिन थालेको होइन, त्यसो हेर्दाखेरि चाहिँ हामीले अस्ति चुचुरा निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले चाहिँ त्यसलाई रोक्नको लागि सूचना निकालेर त्यसलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, बाँकी केसमा चाहिँ अगाडि बढिरहेका छौँ। 2, 3, 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
6: नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दहालले भन्नुभयो,
1: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनासाथ तत्कालै पञ्चेर पञ्चेर पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन, जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय पशुपालन शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय अग्रो नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ र मैले भनिहालेँ त्यो रोग देखेन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
6: बढ्दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
4: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो, नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो, अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले चुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रामक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्दै सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो, यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनुपर्छ जस्तो मलाई लाग्छ।
6: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ़दा माग घटेको व्यवसायीहरूले बताएका छन्। तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख चुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सभामुखले सत्तापक्ष र विपक्षी सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
8: सभा महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो त्यहाँ निर्णय भयो, त्यहाँ निर्णय भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमानदारीताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढंगले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौं, सम्माननीय सभा महोदयलाई म हार्दिकता पूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकार्यकै आधारमा चलौं हामीले बारम्बार यो कुरा दोहोर्याइरहेछौं। तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौं।
6: नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान भन्दा माथि नठान्न आग्रह गर्नुभएको छ। बैठकमा सांसद दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो।
9: प्रतिनिधि सभा नियमावलीको धारा नियम 38 को सुविधा लिने सरकारले त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही प्रतिनिधि सभा नियमावली 56 को कर्तव्य चाहिँ पूरा गर्नुपर्छ कि पर्दैन, यो संसदमा यो जवाब हामीले खोज्नु जायज हो कि नाजायज हो? यो संसदीय व्यवस्थामा अथवा प्रजातन्त्र लोकतन्त्र डेमोक्रेसीमा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि होइन। भले अहिले सत्तारूढ दल बहुमतमा छ त्यो हामीले स्वीकार गरेका छौं, तर सँगसँगै आधा जनसंख्याको आधा नागरिकको प्रतिनिधित्व गर्ने प्रतिनिधि प्रतिपक्षको बेन्चमा पनि हुनुपर्छ भन्ने कुराको हेक्का यो संसदले राख्नुपर्छ।
6: सदनभित्रको तनावबीच नेपाली कांग्रेसले आफ्ना सांसद गीता कुमारी सेङदाङलाई बैठक कक्षबाट बाहिर निकालिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस सचेतक निष्कल राईले फोटो खिचेको विषयलाई आधार बनाएर सभामुखको स्पष्ट आदेश बिना मर्यादा पालकले सांसदलाई बाहिर निकालेको दावी गर्दै तत्काल जवाफ माग गर्नुभयो।
10: हाम्रो पार्टीको सांसद गीता सेङदाङलाई फोटो खिचेको न्यूमा मर्यादा पालकज्यूहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले संसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 ले त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो। तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई तीनजना मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सह्य हुँदैन सभामुख महोदय।
6: पछिल्लो समय विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाइरहँदा संसद समेत प्रभावित बनिरहेको छ। यसले संसदको मुख्य काम कानून निर्माणले नै गति लिन नसकेको भन्दै सत्तापक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा बोल्दै सांसद जगदीश खरेलले भन्नुभयो,
11: सम्माननीय सभामुख महोदय, मलाई आज गहिरोसँग महसुस भयो, त्यो के भने 8 अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ। मलाई किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 हामीले 72 बनेको संविधानपछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैं सकारात्मक मात्रै हुँदैन। जनताका सवालमा कानून निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 भएछ, 48 बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढ़िराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? मिल्दैन, मिल्दैन सम्माननीय सभामुख महोदय। त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो तर संसद कानून बनाउने थलो पनि हो, संसद कानून बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 बन्न नसकिरहेको यो कानून बनाउनको लागि ऐन बनाउनको लागि विधेयक माथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु।
6: यसैबीच सत्तारूढ़ दल रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा कहिले सम्बोधन गर्ने भन्दै विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले छिमेकी विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढ़िरहेको बताउनु भएको छ। काठमाण्डु र नयाँ दिल्ली स्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको संयुक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउनु भएको हो। प्रधानमन्त्री शाहले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। यसैबीच युका प्रतिनिधिले नेपालको विकासका विषयमा आफूहरू गम्भीर रहेको बताएका छन्। विभिन्न देशका राजदूतहरूले जेएनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तन नेपालको विकासमा युसँगै सहकार्यका लागि प्रतिबद्ध रहेको विभिन्न देशका राजदूतहरूले उल्लेख गरेका थिए। साझा खबरमा अब खेल खबर। नेपालकी युवा टेनिस टेबल टेनिस खेलाड़ी योंगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। दक्षिण कोरियाको इन्चोनमा जेठ 2 गतेदेखि आजसम्म आयोजना गरिएको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर अन्तर्गतको प्रतियोगितामा पौडेलले 19 वर्ष मुनिको विधामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हात पार्नु भएको हो।
2: प्लास्टिक जन्य फोहोरका कारण पछिल्ला वर्षहरूमा समस्या बढ्दै गएपछि सचेतना अभियान
12: नकुहिने चीजहरूलाई त्यसरी गर्नु भएको छ। कुहिने चीजहरू चाहिँ आफ्नै मल खादाहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ।
2: बाँकेको राप्ती सुनारीमा सरसफाई अभियान रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
14: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
15: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
16: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
14: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
16: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
15: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। दोस्रो विश्वयुद्धले गरेको व्यापक जन नरसंहार र जनधनको क्षतिले सिकाएको पाठको नतिजा स्वरूप 79 वर्ष अघि स्थापना भएको विश्व संस्था संयुक्त राष्ट्र संघले अहिले विश्वमा फैलिएको अशान्तिमा काम नगरेको भनेर आलोचना भइरहेको अवस्थामा अधिकारीहरूले भने अब विभिन्न देशमा भइरहेको युद्ध र अशान्ति रोक्नको लागि पहल गर्ने बताएका छन्। मेलमिलाप र एकताको माध्यमबाट विश्वमा भातृत्व सन्तुलित राख्नको लागि भूमिका खेल्ने बताएका हुन्। नेपालमा प्लास्टिक जन्य फोहोरको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा जटिल बन्दै गएको छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। बाँकेको राप्ती सुनारी गाउँपालिकामा मात्र पछिल्लो 4 वर्षमा 50 भन्दा बढ़ीलाई फोहोरकै कारण क्यान्सर देखिएको छ। यही चिन्ताका बीच वड़ा नम्बर 6 भने सरसफाई तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान शुरू भएको छ।
6: नेपालमा पछिल्लो समय प्लास्टिक जन्य फोहोर बढ्दै जाँदा वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखा परेको छ। यसको असर न्यूनीकरणका लागि बाँकेको राप्ती सुनारी गाउँपालिका 6 औपचारिक कार्यक्रम मार्फत अभियान शुरू गरेको छ। अभियानपछि स्थानीयहरू उत्साहित देखिएका छन्।
12: सरसफाई अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सरसफाई पनि हुन पाइयो भनेर खुसी सुन्यौं। अब यो जुन अभियान शुरू गरिसकेपछि हाम्रो बस्तीमा, टोल टोलमा, घर घरमा होइन, हामीले पनि पर्सनल घरमा, कोठामा पनि डस्टबिनहरू राख्ने, डस्टबिन नहुँदाखेरि हामीले चाहिँ दप्तीहरूको पनि रूमहरूमा प्रयोग गर्ने भन्ने अभियान वडा पालिकाले गरेको एकदम धेरै खुसी लागेको छ।
6: नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष गंगा चन्दले घर परिवारबाटै सरसफाईको अभ्यास शुरू गर्नुपर्ने बताउनुभयो। गाउँपालिकाभित्र रहेका 70 बढी सहकारीलाई समेत अभियानमा जोडेर सचेतना फैलाइने उहाँको प्रतिबद्धता छ।
12: सहकारी मार्फत हामीले एउटा मात्रै राप्ती सुनारीमा एउटा मात्रै सहकारी
17: 75 सहकारीहरू छ, यसको यहाँ सिकेका कुराहरू हामी अन्य दिदी बहिनीहरूसँग पनि छलफल गरेर अन्य वडामा पनि 15 दिनमा अभियानहरू गरेर सरसफाई राख्नेछौ र हामी रोगबाट मुक्त हुनेछौ।
6: स्थानीयहरूले अभियानलाई दिगो बनाउन विशेष गरी नकुहिने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। टोल विकास समिति कमैया डाँडाकी कोषाध्यक्ष लक्ष्मी कुमारी कुमालले गुटका सुर्ती खाएर जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न चोक चोकमा सचेतनामूलक बोर्ड राख्न सुझाव दिनुभएको छ।
12: हाम्रो चोक चोकमा हामीले बोर्ड अभियान राखिदियो भने त्यो बोर्डमा यस ठाउँमा फोहोर फाल्दा यो जरिमान छ भनेर त्यो बोर्ड हजुरहरूले हामीलाई उपलब्ध गराइदिनु भएकोमा त्यस ठाउँमा फाल्नलाई पनि अलिकति मान्छेहरू हिचकचा जस्तै लाग्छ नि, अलिकति यस ठाउँमा त फाल्नु हुँदैन भनेर अलिकति अनुभव हुन्छ, त्यस्तो पनि भइदिएको भए त्यो अझै राम्रो हुन्थ्यो भन्ने चाहना छ।
6: अभियान अन्तर्गत विद्यालय, समुदाय, वन उपभोक्ता समिति, सहकारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत महिला स्वास्थ्य स्वयंसेविका मार्फत सरसफाई बारे जनचेतना फैलाउने, डस्टबिन वितरण गर्ने तथा फोहोर वर्गीकरण बारे प्रशिक्षण दिने काम भइरहेको छ। महनपुरकी महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी घरती थापाका अनुसार अहिले कुहिने फोहोरबाट मल बनाउने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास शुरू गरिएको छ।
12: हामीले चाहिँ डस्टबिनमा जम्मा गर्ने, त्यसपछि त्यही डस्टबिनमै जलाउने, नकुहिने चिजहरूलाई त्यसरी गर्नु भएको छ, कुहिने चिजहरू चाहिँ आफ्नै मल खाताहरूमा राख्ने होइन, मलको पछि मलको प्रयोग गर्ने पनि गरिराख्नु भएको छ।
6: फतेपुर गाविस हुँदा खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्माली पुनमगरले अहिले पनि सरसफाईमा उदाहरणीय बन्नुपर्ने बताउनु भएको छ।
18: सायद यो प्लास्टिक व्यवस्थापन पनि महिला दिदी बहिनीहरूले नै गर्नुपर्छ, किनभने हामी घरैसी काममा
6: राप्ते सुनारी गाउँपालिकामा पछिल्लो 4 वर्षमा 66 जना क्यान्सर, मृगौला पीड़ित लगायतका दीर्घ रोगीलाई सिफारिश गरिएको छ। यस तथ्याङ्कले स्थानीयलाई थप चिन्तित बनाएको बताउँदै वडा नम्बर 6 का वडाध्यक्ष लवराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ।
19: प्लास्टिकको फोहोरको स्रोत मैले भने हामीले घरबाट व्यवस्थापन गर्न सक्यौँ भने प्लास्टिक बाहिर छैन। फतेपुर गाविसमा एकजनालाई एक नम्बरमा कसैलाई क्यान्सर भयो भने पूरा फतेपुर डरले थरथर कान्थ्यो। आज घर पछि टोल पछि क्यान्सरको बिरामी बढ़िरहेको छ। त्यहाँ हामीलाई कसैले बाहिरको मान्छेले हामीलाई क्यान्सर लगाइदिएको हो होइन, तपाईँ हाम्रो आनी बानी, तपाईँ हाम्रो जुन बानी हामीले परिवर्तन गर्यौं त्यो बानीले आज क्यान्सर पीड़ित भइरहेका छौं। फलानुलाई छ, फलानुलाई क्यान्सर छ भन्दा भन्दै कुन दिन हामीलाई क्यान्सर लाग्छ त्यो थाहा छैन।
6: अभियानलाई सफल बनाउन स्थानीयहरूले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका छन्। निशु जोशी, सीआईएन, कृष्ण सारेफएम, नेपालगंज, बाँके।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने,
20: आईटीको सेक्टरमा मौसम मात्रै होइन उसले पर सूचनै पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
2: संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब साप्ताहिक श्रृंखला हेलो मौसम, आजको श्रृंखलामा मौसम र माटो हेरेर खेतीपाती लगाएमा फाइदा लिन सकिने अनुभव बोक्नुभएका किसान कमल घिमिरेसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
20: सुन्तला पनि हुन्छ, पहिल्यैदेखि एक दुई बोट कागती हुन्छ, दुई चार बोट मौसम लगाएको हुनुहुन्छ, केराको रुखहरू हुन्छ होइन, कहीँ चाहिँ कफी पनि हुन्छ, पहिल्यैदेखि लगाउनु भएको एक दुई बोट चाहिँ कसैले धेर लगाउनु भएको हुन्छ हाम्रो बुवाहरूले, बुवा पुस्ताहरूले, अनि त्यति बेला चाहिँ त्यहाँ सबैभन्दा राम्रो के भइरहेछ भनेर पनि हामी त्यसबाट पनि अध्ययन गर्न सकिन्छ। पालिका स्तरमा पनि थुप्रै प्राविधिकहरू हुनुहुन्छ होइन, स्थानीय सरकार छ त्यहाँ चाहिँ थुप्रै प्राविधिकहरू राख्नु भएको छ, उहाँहरू लिएर गएर हामीले त्यो माटो अनुसार पनि हामीले यहाँ सबैभन्दा सुइटेबल हुने खेती के हो त भनेर माटो परीक्षण पनि गर्न सकिन्छ। सबैभन्दा वैज्ञानिक कुरा त्यो भयो। पैसा भन्ने कुरा कृषिमा के छ भन्नुहुन्छ भने कृषिमा चाहिने भनेको धैर्यता, धैर्यता नै पैसा हो,
0: कुर्न सक्नु पर्यो,
20: कुर्न सक्नु पर्यो। बिहान काम गरेर मलाई साँझ पैसा चाहियो भन्यो भने त्यो चाहिँ सम्भव छैन, होइन। नत्र भने तपाईँको कृषिमा चाहिँ कसरी केरा खेती नै गर्नुभयो, एउटा केराको बोटला तपाईँ कति पऱ्यो, उसलाई 85 रुपियाँ परेछ अरे एउटा केराको बोटला, एक्जाम्पल दिएँ मैले। अब तपाईँको 100 बोटला आयो भने तपाईँ कति पऱ्यो, 5000 त पऱ्यो। त्यो 5000 लगानीलाई त हामीले त्यसो लगानी त देख्नु भएन नि त। अरू क्षेत्रमा हेर्नुभयो भने एउटा कफी सप खोल्दा कति पैसा लगानी हुन्छ, सामान्य कफी सप खोल्दा कति लगानी हुन्छ, एउटा सैलुन खोल्दा कति लगानी हुन्छ, होइन। त्यसको तुलनामा चाहिँ कृषिमा चाहिँ त्यति धेरै पैसा चाहिँ खर्च गर्नु पर्दैन, तर त्यहाँ चाहिँ धैर्यता हुनु पर्यो अनि निरन्तरता हुनु पर्यो।
0: हाम्रो अघिल्लो पुस्ता अथवा बुवा बाजे अथवा आमा होइन हजुरआमाहरूलाई कुरा सुन्दाखेरि चाहिँ अलि भिरालो धेरै भयो अथवा चिस्यान धेरै भयो, खडेरीपन धेरै भयो भन्ने बारेमा त्यो परम्परागत ज्ञान र सिप हाम्रो अघिल्लो पुस्ताले अलि बढी हासिल गर्यो र कहाँ कस्तो खेती लगाउने, के लगायो भने चाहिँ आमदानी हुन्छ भन्ने कुरा अलि बढी त्यो गरेको आधारमा थाहा हुने स्थिति थियो भने अहिले पनि गाउँघरमा त्यही हाम्रो अनुभवकै आधारमा चल्छ कि अलिक वैज्ञानिक अथवा अब विज्ञ बोलाउने, माटो परीक्षणको कुरा पनि आइसक्यो, सिंचाई कति चाहिन्छ, कति आमदानी होला, के फल्ला भन्ने कुरा त्यो मिश्रित रूपमा अगाडि बढिरहेका पाउनुहुन्छ।
20: 40 वर्ष जति पहिला जति पनि नेपालीहरू हुनुहुन्थ्यो उहाँहरूलाई अन्नकै आवश्यकता थियो, उहाँहरूले अन्न उत्पादन गर्न सक्नुभयो भने आफ्नो सन्तानको पेट भर्न सक्नुभयो। त्यति बेला सुन्तला उत्पादन गर्दा त्यसको कुनै अर्थ थिएन, तर 50-60 वर्षको अगाडि कुरा गर्नुहुन्छ भने अहिले जस्तो टमाटर कति खान्छ, कति बिक्री हुन्छ, अहिले अखबार खोर्सानी कुरा छ त अखबार खोर्सानी अहिले देश नभएर विदेशसम्म गइरहेछ। पहिला र अहिले फरक के छ भने पहिला जस्तो सुकै ठाउँ भए पनि तपाईँको जौ छर्ने कि गहुँ छर्ने कि होइन मकै छर्ने कि कोदो छर्ने कि पहाड़ी एरियामा त्यही थियो
0: अनुभवको आधारमा
20: त्यो त्यति बेला आवश्यकता पनि त्यही
0: आकाश हेरेर पनि आज पानी पर्छ कि पर्दैन भन्ने त्यस्तो खालको स्थिति।
20: अनि अब अहिले हामीलाई सजिलो के छ भन्दा एउटा अब मोबाइलमा हामीले गएर सजिलैसँग माथि बादल लगाएको देखे मात्रै भएन, जस्तो बुवाले अहिले पनि घरमा ला बादल लगाएको छ आज पानी पर्छ कि भन्नुहुन्छ नि त, तर हामीले एप्समा हेर्दा त्यहाँ पानीको कुनै सम्भावना छैन, होइन। कहिले काहीँ फेरि टन्टलापुर घाम लागिरहेको हुन्छ अनि भोलि यति बजेदेखि राति यति बजेदेखि पानी भनेर देखाएको हुन्छ, होइन। यसले गर्दा चाहिँ हामीलाई चाहिँ बुवाहरूको त्यो पालामा भन्दा हामीलाई धेरै सजिलो छ अहिले
0: प्रविधिको कारणले।
20: तर के छ भन्दा बुवाहरूको पालामा जस्तो भए पनि अन्नै उत्पादन गर्न पर्थ्यो, र त्यो खेती अहिले तपाईँको एडभान्स हुँदै हुँदै हुँदै गएर अहिले चाहिँ तपाईँले अन्न बाहिरबाट ल्याएर खान पाउनुभयो, अरूले उत्पादन गरेको नि त अन्न त, र तपाईँले फलफुल उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक तरकारी उत्पादन गरेर बेच्न पाउनुभयो, हरेक कुरा त्यहाँ जे हुन्छ। अहिले तपाईँको त अमृसो भन्ने हजुरलाई थाहा छैन, अमृसोको त्यो असारमा अमृसोको बोट मात्र राम्रो पुरै तपाईँको जंगलभरि अथवा खरबारीभरि अमृसो छ भने त्यो अमृसाको बेर नबेचेर मात्रै पनि तपाईँले चाहिँ राम्रो तरिकाले त्यो केटाकेटी पाल्ने मात्रै होइन तपाईँले 2-4 पैसा कमाउनै सक्नुहुन्छ।
0: त्यो हुनुको कारण हामीले खेती प्रणालीमा अथवा यो मौसममा सिंचाईमा प्रविधिको प्रयोग गरेर हो कि अथवा नयाँ नयाँ खालको बिउ बिरनाको विकास भएर त्यो बारेको अध्ययन अनुसन्धान भएर हो।
20: एउटा चाहिँ तपाईँको बिउ के भयो भने मैले पहिल्यै भनिसकेँ, पहिला जो कुरा बिग्दैन थियो अहिले त्यो कुरा बिग्छ। पहिला अमृसा तपाईँको अमृसाको जंगलै भए पनि तपाईँको त्यहाँ बेर्न बिग्छ यस्तो गर्छ भने तपाईँ पनि सानो थाहै थिएन, मलाई पनि थाहा थिएन, किन बिग्दै बिग्दैन थियो। अनि अहिले चाहिँ तपाईँको त्यो अमृसो खोजी खोजी आउनुहुन्छ, अनि त कुचोको लागि फेरि माथिको फुल लिन आउनुहुन्छ, होइन आउनुहुन्छ नि त। अहिले त उत्पादन गरेर घर राख्ने भने बेच्न जान पनि पर्दैन, घरै घरै आउनुहुन्छ बजारले गर्दाखेरि, बजारमा के डिमान्ड छ त भन्ने कुरा।
0: जति पनि स्थानीय सरकार अथवा प्रदेश सरकार, संघीय सरकार र प्राविधिक रूपमा जुन खालको पहुँच किसानमा बढ़िरहेका छ, वातावरणको स्थिति अथवा मौसम बिउ बेर्नामा राम्रै सहयोग पुगिरहेका छ किसानलाई, अथवा केही अझै पनि त्यस्तो अभाव?
20: हजुरले रिपोर्टै मैले हजुरलाई अनुरोध गरे बनाउनलाई, जुन पालिकाले जुन स्थानीय तहले कृषि क्षेत्रमा तपाईँको चाहिँ दिल खुलेर लगानी गरेको छ र दिल खुलेर कृषकहरूलाई प्रेरणा दिइरहेको छ कि तपाईँले यो गर्नुहोस् हामी सहयोग गर्छौ, सबैभन्दा बढी तपाईँको आमदानी भनेको त्यो पालिकाको कृषि क्षेत्रमा लगानी गरेको पालिका सफल पनि छ र त्यहाँ सबैभन्दा धेरै मान्छेहरू रोजगारीमा आबद्ध पनि छन्।
2: नेपालमा गत 2 महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। प्रतिनिधिसभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकामा प्रश्न उठाएका छन्। सत्तारूढ़ दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसदलाई सम्बोधन गर्ने बताउनु भएको छ। मध्य प्रदेशमा लामो समयदेखि देखिँदै आएको सत्ता गठबन्धनभित्रको तनाव 15 बुधी सहमतिसँगै टुंगिएको छ। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरूद्ध पक्राउ पुर्जी जारी भएको छ र नेपालकी युवा टेबल टेनिस खेलाड़ी योंगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नुभएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि जेठ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहेगान लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104016 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भएन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545,
8: 9861707547।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ट्री पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
9: सम्पर्क मोबाइल 9741-0130-429
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा
10: थप जानकारीको लागि डाक्टर रोचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
12: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
12: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर विक्टो विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
12: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
13: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105900390 सम्पर्क गर्नुहोला नि।
13: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
15: राष्ट्रको लागि बक्सिङ,
16: स्वास्थ्यको लागि बक्सिङ,
15: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
16: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै।
15: समय बिहान र बेलुका।
16: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841065649 9841065649।
15: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
17: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बुढा आज इन्टरभ्यु थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
0: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
5: जनरल मेडिसिन सेवा
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
5: बाल रोग सम्बन्धी सेवा
2: स्त्री रोग सम्बन्धी सेवा
5: मुटुको इको र भिडियो एक्सरे सेवा
2: ल्याब टेस्ट
5: भिटामिन डी
2: भिटामिन बी 12
5: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563
5: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ

0: आईबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन।
1: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
0: इबोला फैलिएको कंगोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
2: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
0: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कार्यवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने डुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्यूशनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाईले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुस्तफा खामेनेईले अमेरिकी सैन्य अखडाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियम सम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
1: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोर्याइरहेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
0: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
3: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनु पर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
0: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
4: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढ़ी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बहुमतले दम्ब देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
5: सरकार बहुमतको दम्बमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्ब देखाउनुभयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारण नै संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
0: नेकपा एमालेका सचेतक ऐनबहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
6: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई इरेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यस्तो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
0: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि सुरुमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयू तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण वितरण नदिन सेनाले कस्ता उपाय अप्नाइरहेको छ भनेर सोधेका छन्।
7: कंगोमा तैनात भएको पारी शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो 3 स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको बेनी, पुनिया र महाबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
8: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरू उनीहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाइको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
7: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्यको मिसन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिसन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौँ, त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौँ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ, त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
8: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले
7: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ, किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जान दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेप्यास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका डुंगाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
9: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ, तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ, तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्धविरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी माथ किनेको छु, होस लिलाममा राखी माथ किनेको छु।

0: पल्किना अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एकछत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
6: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाड चोर्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
6: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
7: आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
6: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
7: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
6: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
7: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनाश दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
5: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त

0: सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 98511 74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
2: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97 838 र 98032 40 723।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण किबल सिन्हा।
8: सम्पर्क मोबाइल 9741031429।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843400537 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843047437
13: राष्ट्रको लागि बक्सिङ
14: स्वास्थ्यको लागि बक्सिङ
13: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
14: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटातर्फ ओम शान्ति भवन नजिकै
13: समय बिहान र बेलुका
14: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोफाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

श्री महाराज परीक्षित सुखदेव स्वामी ने आज्ञा करी बस अस्त्र कार अब तपाई राजा परीक्षित महाराज का हजुरमा सुखदेव स्वामी ने श्रीमद भागवत को महत्वपूर्ण कथा को वर्णन इस अध्याय को प्रताप बात जब हरि भगवान को नाम संकीर्तन को प्रकरण बताने समय को कथा इस अध्याय देखे छैन भने त केही लाग्दैन, छ भने साह्रो त्यस्तो कमी छैन नगर्नु। अब त्यसको बयान सुन्नुहोस्, एउटा अवन्ती नाम गरेको गाउँमा एउटा अत्यन्त धूर्त कन्जुस रहेछ, तर त्यो सेठले परदेश जाने बेला भयो, आफ्नो पत्नीलाई भन्यो ल मैया साहब म परदेश जाँदैछु, यसैले गर्दा मलाई जब खानेकुरा बनाइदियो कोसेली भन्यो, के बनाइदिउँ स्वामी भनेर भने कि सातु बनाइयो भने उनले यसो विचार गरिकन को को जान्छ फलानो फलानो फलानो, अब यो सातु बनायो भने त इज्जत त मेरो जाने भयो। त्यत्रा त्यत्रा सेठकी पत्नीले हेर बेकार के बनाए कि भन्लान् मलाई, म अब रोटी हालिदिन्छु भनेर सस्कोले बनाएर सटप राम्रो बनाएर जेरी पुरी सरी टक्क मिलाएर पठाइदिन्छन्। उसको पालो बोकेर गइराखेको थियो सातो भनेर बाटा पुग्यो, खानी बेला भयो, फुकाएर हेर्यो, हेर्दा त रोटी पेरो गयो, के को जब खान्थ्यो तिन बल्डन खेलिहाल्यो ती भक्लक्कै लड्यो। अनि यसो विचार गरेर तलाई सँगारे कहाँको घिउ कहाँको तेल कहाँको चामल कहाँको चिज तलाई यतिको ठूलो नोक्सान बनाउने सातुको सट्टामा रोटी हाल्ने, के को परदेश जान्थ्यो फर्किए थियो बुढी कुट्नलाई, त्यस्तो आए त सरासर आएर गल्दा मात्र दङ का दङ, होइन यो बुढो किन बोलाएको हिजो आज पन्तै गएको थियो किन आएको फेरि भनिकन भन्दा तँलाई बदमासले डङ्किने कहाँ कि बदमासले, यस्तो अमूल्य चिज यतिको नोक्सान भाउने तेरो अधिकार कहाँबाट यो हौ भनेर भनेको थियो अवन्ती गाउँको भिक्षुले। अनि त्यसै बेलामा गृहका पाँच देवताहरू रिसाउनुभयो, हरे यसले तब सम्पत्ति भागो खान लाउन नजान्ने सम्पत्ति के काम भनेर सारा हरण गरिदिए, भोलि एउटा के खाओस् बन्द केही छैन, मागेर खान थाल्यो, मागेर पनि कोहीले दिने त्यो डाँकालाई छौन्जीलाई खाइनस् अब अहिले माग्छस् भनेर मुहा पिसाब फेरिदिए भनिएको छ यही अध्यायले। अनि त्यसदेखि पछाडिबाट जब त्यो कुरालाई उसले सयो ठिकै छ, कहिले कहिले आफ्नो जिब्रो आफूले टोकिन्छ त्यहाँ कोसारी छ नि आम छ क्या चपार चाहिँ पार्दैन कहिले कहिले भइन् त क्या चपार आइयो नि मन बसिरह कसलाई उयो गर्ने दाँत फगाल्ने मनी भोलिबाट मगे खाने खेताला खतम के गर्नु, यसै कारणले गर्दाखेरिमा यो कहिले पनि अर्काले भन्यो भनेर रिसाउनु हुँदैन, मैले कुनै किसिमले रागद्वेष ईर्षा गर्नु हुँदैन भनेर शान्तिपूर्वक रहेर आखिरमा जब त्यसलाई जब मर्यो गयो नरिसाएको कारणले पछि त हितैनु

थिएनी हैरानी गर्ने बुढीलाई लाउनु नदिने आफन्न लाउनु त्यो बुढीमाहरूले घरमा आइती गर्ने गुनियो लाएर गुनियो भनेको अहिलेको पेटिकोट जतिको पनि होइन अरे त्यो अहिले इगार त हुन्छ त्यही पनि त्यो त फेसै चन्दन त्यस्तो लाएर घरमा आइदियो सहर बजार बेजेक थिएन ब्याजेक थिएन त्यस्तो जुगलाई पनि फेरि अनि फेरि अहिलेका बुढाहरू जब लाउने दौरा लाउने दौरा लायो अब के गर्ने त्यो दौरा लगाएर जब फेरि पड्का लगाएर माथि घुसार्ने गएर त्यसै ढेला लटपटेने दौरा च्यातिए नपलाउने छाला च्यातिए पलाउने बरु छाले च्यातिरोस् दौरा नच्यातिओस् त्यस्ता जिउलाई पनि साँच्ची नै बुझे हाम्रो भन्छन् कि त्यो बुढा कलकत्ता गयो भाइ गए केका साँच्चीको जिउ हुने त्यो खानु छैन लाउनु छैन आयो तापेर रातभरि बस्नु पर्ने ओर्ने छैन ओछ्याउनु छैन गर्मीले लाङखुट्टेले खाएर बस्न खप्न थिएन चाँडै दिनमा कति औलो भएर मर्थे त्यस्तो जिउ थियो अनि डाल लगाएर सारा मान्छेहरू जुठा ढ्याकुर चुरी बोक्रा काँकी सिस्नु हरे जनुको इत्यादि खाएर जीवन बिताउनु त्यत्रो आपत थियो अहिले कोला अनिकाल लाग्छ खै कसले नराम्रो लुगा लाग्छ खै राम्रै राम्रो सबैलाई टन्ने सबैलाई जाडो छैन गर्मी छैन घरमा एयर कन्डिसन राखेका छन् पङ्खा राखेका छन् सारा हिटर बालेका छन् जाडो पनि त्यत्तिकै हटेको छ गर्मीमा जब त्यत्तिकै जब जब हावा चलाएका छन् खै जाडो छैन गर्मी छैन लुगा कहाँ पाउनु यस्ताले हरेक कसले पाउनु त्यस अवस्थामा त्यो एउटा गुन्यु दिएको छ त्यही माइती जानुहुन्थे घाँसन जानुहुन्थे हरे राम त्यस्तो बिजोक त्यस्तो बिजोक त्यस्तो युगलाई सक्कली हो अहिले जस्ता जिउ भन्छ नि त्यो बुढा मोही खान पाएको थियो त्यति हो त्यो मोही खाएको हुनाले त्यो उत्पाद भाव हो त्यो केही रात जाति भयो अहिले मोही छैन त्यति हो उनी अहिले झन् घरैमा दही भैँसी नै गाई त्यसै दही बन्न बस्त यहीँ बोल्यो हल्यो भन्छ उत्नी फेरि कहाँको कहाँको अमेरिकाको एउटा जब घरमा राखेको एउटा बाक्सामा संसार त्यहीँ आएर झल झल देखिया छ टिभीमा हेर्नुहोस् त अनि त्यसपछिबाट आफ्नो घरमा जब राखेको चिज उहाँ पुग्छ कहाँ पुग्छ इमेल फ्याक्स कम्प्युटर अनि यहाँबाट गुन्ने गुन्ने र सारा समुद्र चन्द्र ग्रहमा इत्यादि सारा गइसके हरे ईश्वर यस्तो जुग जम्मा दुईटा कुराको नोक्सान छ अहिले अरू सबै नाफै नाफा दुईटा कुरा के कुरा नोक्सान छ भन्दा एउटा विश्वासको संकट एउटा अनुशासनताको हीन त्यो चाहिँ छ है विश्वासको संकट किनभनेदेखि विश्वासको संकट हामीमा कसैलाई पनि विश्वास छैन उहाँको डर मलाई मेरो डर उहाँलाई उहाँको विश्वास मसँग छैन मेरो विश्वास उहाँसँग छैन अनुशासनताको हुन आँखा झिमिक्क बनाउन पाइसकेपछि लपक्कै पारिहाल्यो टपक्कै टिपिहाल्यो त्यस्तो गति छ त्यस कारणले अनुशासनताको हिम र विश्वासको संकट यो दुईटा कुरा राम्रो हुने हो भने यस्तो जुग सत्सरो भनेकै यही हो नि यहाँभन्दा के पाउने पैसा भएदेखि स्वर्गधाम भने पनि अहिले विमान छँदैछ उडै गर्छु भने पनि छँदैछ यहाँबाट जब जब 15-18 घण्टामा जब संसार पल्लो छो गर्न सकिन्छ अनि त यहाँभन्दा राम्रो यहाँभन्दा आनन्दको जुग कहाँ पाउने कठै यस्तो जुग पनि त्यसलाई पनि नराम्रो मान्ने यो भन्ने असल त कुनै कहिले केही छैन तर विश्वासको संकट छैन विश्वासको संकटमा कसैमाथि कसैले विश्वास गर्न बहुत गाह्रो यही प्रकारबाट राजा परीक्षित यस्ता प्रकारले जब शरीरमा शान्ति ल्याउने दया राख्ने क्षमा राख्ने सबैले अनुशासनको मर्यादा राखिदिने हो भनेदेखि कसले के गर्नुपर्छ त्यो बारुलो बिछी दक्षिण अरिङ्गाल त्यसलाई हेर्नुहोस् त कति अनुशासित छन् ती अब त्यो अरिङ्गालले गोलाका गोला आएर हामीलाई टोक्न थाल्ने हो भने के लाग्थ्यो होला न डराउन डर्छ न गोली हान्न लाग्छ होइन त तर त्यो आफ्नो अनुशासनमा छ केही गर्नुहुन्न भन्छ बसिरहन्छ त्यत्रो जुरे डर लाग्दो साँडे गोरु छ एउटा जीवनमा गुरुङ गुरुङ कराउँछ घाँस पाएन भने पानी पाएन भने रोइरहन्छ तर पनि त्यो किलो दामलाई छिनाएर दौडिँदैन

त्यो पनि अनुशासन हो। त्यत्रो गर्न रागो छ भाइ भाइ कराउँछ, ऊ पनि गल्ती गर्दैन, किरदार लिएर दौड्दैन। त्यो सर्प छ ऊ पनि जब जिस्क्याए मात्रै नत्र पनि छुँदैन, पछिमा सँगै सुते पनि सर्पले केही पनि गर्दैन, नचलाए पौँदैन, कुल्जिदियो भने अर्थात् उसलाई जिस्क्यायो भने जाएन। र न यस्ता कारणले सिंह सार्दुलाई भाग थाल्यो हात्ती, त्यत्रो डरलाग्दो प्रकारको सिंह रत्तिएको छ, त्यत्रो डरलाग्दो प्रकारको भालु रत्तिएको छ, त्यत्रो डरलाग्दो जब म घोडालाई कभर गरेर बसिया छु, एउटा जग्गीले माउतेले कब्जामा लिएको छ त्यत्रो हात्ती। कसैले धर्म छोडेका छैनन्, केवल मान्छे बाहेक मान्छेले चाहिँ यसो आँखाकांक्षालेपछि भ्यायो। त्यस्तो राजा परीक्षितलाई सुखदेव स्वामीले यही प्रकारको नीतिगत सिद्धान्तले बनाएको सारा कुरा आज्ञा गरिबक्सु हो। र त्यसै प्रभावबाट उद्धवजी अब तिमी के सुन्न चाहन्छौ राजन भनेर सोधि बसेको थियो मेरो प्रभु। सत्य धर्म अहिंसा आचौर्य त्याग सन्तोष आर्गन यी ब्रह्मचर्यका लक्षणहरू हुन्। यसभित्र रहेर आफ्नो काम कर्तव्यबाट तिमी बहिर्मुख नहौ है। उद्धवलाई परमात्मा परमेश्वरले आज्ञा गरिरहेको हो र अनि त्यस्तै कि पछाडिबाट जीवनमा संसारमा तन्त्र मन्त्र र यन्त्र हुन्छ जम्मा तिनटा। तन्त्रले तान्त्रिक विद्या, यन्त्रले यान्त्रिक विद्या, मन्त्रले मन्त्र विद्या। मन्त्र पढेर मुक्ति हुन्छन् तर त्यसै कारणबाट यन्त्रको प्रभावबाट यदि भइसकेपछि अब त्यो यन्त्रको प्रतापले गर्दाखेरिमा मारा त्यो यन्त्रले कहिले पनि उद्धार हुन सक्दैनन्। र त्यति भइसकेपछि त्यो यन्त्रको प्रतापबाट पनि उद्धार हुन सक्दैन। अब कम्प्युटर र फ्याक्स र इमेल चलाएर मुक्ति त हुँदैन, हवाइजहाज चलाएर मुक्ति त हुँदैन, टिभी र रेडियो हेरेर मुक्ति त हुँदैन। यसै कारणबाट तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान, तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ।

0: श्रीमद्भागवत को महत्व यथार्थ प्रमाण ग्राम देव हूं चरण सम्मन को कथा ये सद्यवट
1: भगवते दास देवाचयो
0: श्रीमद भागवत महाप्राणांतर्गत आइए कति कथा को प्रारंभ विस्तार करें चमन देखे राजा परीक्षित सुखदेव स्वामी बाट आज्ञा करी रख्यो हस्त मेरे सरकार अब इस प्रसंग मत पाई ने मैं धेरी प्रकार के उपदेश प्रस्तुत करे उद्धव जी राजन तुम्हें धेरी उपदेश पूर्णमय सकता छो एवरा क्रा अब तुम्हें बताऊ सुना सांख्य योग को वर्ण ने सफल सकल मनोरथ पूर्ण हो सांख्य माने जम्मा गर्नु भन्ने शब्द बुझिन्छ योग माने जोड्नु भन्ने शब्द बुझिन्छ सांख्य भनेको धेरै प्रकारको चीजलाई एक ठाउँमा कट्ठा बनाउनु भनेर सांख्य हुन्छ योग माने त्यसको वस्तुस्थितिलाई एक ठाउँमा कट्ठा बनाएर जोडी सकेपछि त्यसको सांख्य योग हुन्छ जस्तै प्रकारबाट 25 तत्त्वले पूर्णमयको शरीर एक ठाउँमा कट्ठा गराइसकेपछि सांख्य योगको महिमा बुझ्नु अनि सांख्य योग भित्र अब कसरी जान्नु कसरी बुझ्नु भनेदेखि जस्तै प्रकारबाट यो मनको मन्दिर बनाउनु मन्दिर भित्र ईश्वरको वास हुन्छ मन्दिर भित्र शंख र घण्ट बज्छ पृथकका कुरा हो शंख भनेको आफ्नो घाँटी घण्ट भनेको मुख जिब्रो भनेको त्यो भित्रको रालो हेर्नु सात दिनसम्म अहिले पर्खिएको यो रालो केले बजेको त यो रालो केले बजेको मुल्लोको घरको भित्र केराले भन्ने होला होइन त्यति नै मात्रै होइन मुख रूपी घण्ट जिब्रो रूपी रालो त्यो रालो हल्लाइदिने वाला हरिदी रूपी झारीबाट पवन जल धारा त्यसकारणभित्र ईश्वरको वास घटभित्र बन्ने कुराको बोल्नु तत्वज्ञान प्राप्ति गरिसकेपछि सारा काम छोड्नु यदि तत्वज्ञान नपुगे मनको लागि आफ्नो काम नछोड्नु धर्म नछोड्नु जस्तो तत्व ज्ञान भनेको जो हो तत्व प्यालामा लुकेको हो अघि नै मैले बताए यो अन्तरभित्रको सामग्रीलाई नबुझेसम्मका लागि कर्म नछोड्नु कसै कसैले कर्म छोड भन्छन् नि त्यो कर्म छोड भन्नेलाई के जवाफ लगाउनुहोस् भने हाम्रो गुरुले दिएको ज्ञान बुझेपछि सबै कुरा कन्ट्रोल हुन्छ कर्म नगर भन्नेवाला छन् त्यो कर्म नगर हुँदैन कर्म गर्नै पर्छ यदि यहाँलाई म एउटा निवेदन गर्छु यो बुझ्ने सामेरी जस्तो मानिसले अब आफूले जब कर्म गरौँ भनेर भन्दाखेरि म कसै कसैले के भन्छ भनेदेखि म त कर्म गर्न पर्दैन मैले ज्ञान लिएको छु भन्छ केले गर्छ उता कर्म भन्दा मनले गर्छु मनले पूजा मनले पाप मनले ध्यान मनले तीर्थ मनले व्रत सबै गरेर हुन्छ भन्न हुन्छ भन्छ त्यसले है त अनि एउटा कुरा सोधिदिनुहोस् त मैले सबै कुरा मनले गरेर हुन्छ भनेदेखि 84 व्यञ्जन मिलाएर मैले लुपु मनले खाएँ भन्न अगाउँछ भनेदेखि नै त्यसकै धर्ममा हामी पनि सबै जाम्ला खाने बेला चाहिँ तिन साँझ तिन डल्ला खाने गर्ने बेला मनले गर्दा हुन्छ मनले खाँदा हुन्छ भने मनले गर्दा हुन्छ तीर्थ पनि व्रत पनि हुन्छ मनले खाँदा हुन्छ भने मनले अगाउनु पर्यो यही प्रकारबाट राजा परीक्षित गाजुरमा सुखदेव स्वामीले आज्ञा गरिबस्छ सांख्य मनि जम्मा गर्नु योग माने जोड्नु सांख्य मनि जम्मा गर्नु योग माने जोड्नु तत्त्व ज्ञान पाएपछि सबै छोड्नु सांख्य मनि

तत्व ज्ञान प्राप्ति भएपछि मात्र सारा काम सुन्नु मात्र नसुन्नु है महाराज भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको यथार्थ जानकारी प्रवान गराउँदै तत्व ज्ञानले सर्वोपरिको निर्णय गराउने काम गरिरहेको अवारको कुरा उद्धवलाई भगवान फेरि भन्नुहुन्छ सुन्नु भएको उद्धवजी यो शरीरले पाउनु पाउने प्रकारको फाइदा धेरै छन् तर यसलाई दुरूपयोगका कारणले धेरै नोक्सानको महत्व छ आँखाले देख्ने कानले सुन्ने जब जिब्राले मिठो पदार्थ खाने मात्रैको विषयमा अल्मलीमा लायो भने त के चाहिँ काम हुन सक्ला त्यसले शरीरका डेउटेलाई प्रयोजनलाई भगवत भक्तिमा चित्तवृत्ति गरी परम धामको निश्चय गर्नु यो नै मूल सिद्धान्त उद्धवलाई प्रभुले आज्ञा गरिरहेको छ र अर्को कुरा के छ भनेदेखि वैदिक सनातन धर्म यो ज्यादै गहिरो छ हाम्रो वैदिक सनातन धर्म यसको धरोहर यसको उचाइ अति माथि छ यसको गहिराई ज्यादै तल छ यसको जब यस्ता कारणले उचाइ र गहिराई यो धानी सक्नु छैन यो ज्यादै लामो पर्छ भनेर उद्धवलाई परमात्मा परमेश्वरले आज्ञा गर्दै भन्न लाग्नु भयो आत्मा नामले पाएको सनातन धर्म सुखदेव स्वामीबाट आज्ञा गरी बसेर त्यस अवस्थाको बीचमा अब तिमीलाई के सुन्ने इच्छा छ उद्धव भनेर पहिले आज्ञा गरी बसेपछि भगवान हजुर दयाको सागर हुनुहुन्छ तर मलाई एउटा उपदेश गरी बस्नु पर्यो मूल कर्तव्य संगतको प्रभाव भन्दा संगतको प्रभाव आउने अध्यायले उद्धवलाई परमात्मा नडे गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको महाराज परीक्षित श्रीमद् भागवत महापुराण अन्तर्गत राजा परीक्षितलाई सुखदेवले यी कुराको उपाख्यान बताउनु भयो र यस मध्येमा एउटा प्रमाण के बताउनु भएको छ उद्धवलाई भगवानले भनेदेखि कर्म तिमी ज्ञानका विषयमा जाऊ ज्ञानका विषयमा जाऊ ज्ञानको विषयमा जब लाग ज्ञानको कर्तव्यमा जब तिमी कति पनि नहटिकन काम गर भनेर उद्धवलाई भगवानले बताउनु अब यसमा ज्ञानको विषयका लागि पहिचानको निमित्त उद्धवलाई प्रज्ञा गर्नुहुन्छ आफ्नो तन्त्र मन्त्र यन्त्र शक्तिको विवेचना र कर्तले माथिको बोध यो मैले यहाँ माथि प्रमाण गरे अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भने गर्न सोद्धा हस्तमेरो महाराज परीक्षित अब यस अर्थको बीचमा तपाईँ यसरी जब तिमी यसरी सोच बाबु उद्धवजी संयोगको प्रभाव असलको संगत मुक्तिको ढाका दुर्गनको संगत नरकको ढोका असलको संगत गर्ने व्यक्ति कहीँ गएर पनि जब नोक्सान हुन सक्दैन हेर्नुहोस् यो खानेकुराकै लागि लिनुहोस् न असलको व्यक्तिको जब वचनले पहिला प्रष्ट हुन्छ वचन प्रष्ट वचनले जब तितो पनि हुन सक्छ तर पछि हिँडो हुन्छ नि करेलो खानुहोस् त दिनभरि कति आराम हुन्छ कति मुख मिठो हुन्छ नीम पत्ताले कहिले कसैलाई जब नोक्सान बनाउला कहिले गर्दैन खाना निम्न गाह्रो हुन्छ त्यो छुट्टै कुरा हो तर चिनी कति मिठो हुन्छ खाइसकेपछि असर पारिहाल्छ दुर्गनको बोली चिनी हुन्छ असर हुन्छ सज्जनको बोली निम पत्ता हुन्छ पछि हित हुन्छ निम्न अलि गाह्रो राजा परीक्षितलाई सुखदेवले यस प्रकारबाट निर्णय गरिरहेको छ महाराज परीक्षित यसै प्रभावबाट दुर्गनमा अति मिठिया जसो देखिन्छ तर भन्नाले जब कडा शब्दले त मानिसलाई त चित्त त दुख्छ तर नचाहिँदो कडा गर्नु त हुनु नै सरलताले विद्याख्या गर्नुपर्छ तर पनि सही बोल्ने बानीले त्यसले आफूलाई सधैँ हित गर्छ समाजलाई हित गर्छ त्यो भोलि त्यो शत्रुता प्राप्त गरेको व्यक्ति पनि ठिक त बोलेर जब त्यसले भन्ने हुन्छ पछि त्यसलाई ज्ञान हुन्छ यस्तो जब यसको कारणबाट बोलीमा चाहिँ जब यस किसिमले ज्यादै नै जब नरमता देखाउने व्यवहारमा चाहिँ यसको नरमपना सारा सम्रम लेखाउने त्यो त कछुवाले जब लेखाउने र जे पनि गर्छ नि त आफ्नो जब गति त्यस्तै त्यो त हुनु हुँदैन अब मानिलिनुहोस् सज्जन नरिवल शरीरभित्र कोमल हुन्छ यो नरिवल जो छ यो जताल चारदानी ठिक छ जताल खानी ठिक छ यसको कोमलता छ अब त्यो जुन किसिमबाट त्यो आँप हेर्नुहोस् त आँप सबै ठाउँमा कति मिठो छ त्यो आँप त्यसको अन्तरङ्गको भित्री भाग हेर्नुहोस् त त्यसको कुरा कति टर्रो हो कि तितो हो कि के हो मिल्नै नसक्ने कति बाधादायक छ
त्यसैकारणले गर्दाखेरि म दुर्गन्धको पेटमा त्यस्तो हुन्छ आपको कुरा जस्तो नराम्रो दूषित प्रदूषण विकार रहिरहेको हुन्छ सज्जनमा केही नै हुँदैन खोक्रो बाहिर हेर्दाखेरि केही नै जस्तो देखिन्छ भित्र खोक्रो केही पनि छैन नरिवल जस्तो है त भन्नु आँप खाँदा बाहिरको मिठो छ तर त्यो भित्री अन्तरङ्गको जुन वस्तु छ त्यो ज्यादै नराम्रो छ त्यसको तितो कोक्याउने इत्यादि के छ त्यो तर यस प्रभावबाट सज्जनको काम सबै समाजको हित गर्ने हुन्छ दुर्गनको काम सबै समाजलाई हित नगर्ने हुन्छ आफूलाई फाइदा गर्ने हुन्छ आफूलाई फाइदा गर्ने मात्रै काममा लागिराखेको हुन्छ दुर्गनहरू समाजलाई हित हुने कुरा हुन सक्दैन उसका लागि मैले निवेदन त गरिसकेँ पहिले जब यस कारणबाट स्वार्थ दुई किसिमको हुन्छ एउटा सामाजिक स्वार्थ एउटा व्यक्तिगत स्वार्थ सामाजिक स्वार्थ त राख्नै पर्छ नराखि हुन्न व्यक्तिगत स्वार्थमा जीवन निर्वाह गरेर सधैँ सदैव सर्वदा उत्सर्ग गर्न हुँदैन यसरी उद्धवलाई भगवान् प्रभुले आज्ञा गरिरहेको छु र साधुको सङ्गतले मुक्तिको रोडा हुन्छ सज्जनले कहिले बिगार्ने काम गर्दैन यो बाटो जाऊ यो काम गर म खराब भए पनि कुरो चाहिँ यो है भनेर बताइदिन्छ सज्जनले दुर्गन्धले चाहिँ के गर्छ भनेदेखि त्यो जब आफू नै आफू बिग्रिएको अर्कालाई नै बिगार्ने प्रकारको कुरा गरिदिन्छ त्यसै कारणले गर्दाखेरि म सज्जनको सङ्गतबाट नोक्सान हुँदैन किनभने ज्ञानी जनहरूले अर्कालाई बिगार्ने काम गर्न सक्दैनन् उसको इज्जत हुन्छ प्रतिष्ठा हुन्छ उसको विषय हुन्छ त्यो विषयबाट बाहिर जान सक्दैन भनेर उद्धवलाई भगवान प्रभुले सङ्गतको प्रभावबाट आज्ञा गर्नुभयो सङ्गतमा

हरेक चेतलाई सुखदेव स्वामीले श्रीमद भागवतको महत्वपूर्ण कथाको वर्णन प्रस्तुत गर्नुभएको छ। अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोधिएका खण्डमा आस्त मेरो परमात्मा हजुरले मलाई सम्पूर्ण प्रकारको लक्षणहरू आज्ञा गरिरहेको छु प्रभु, अब कर्मकाण्ड बताउनुहोस् भनेर उद्धवजी बडो प्रेमसाथ भगवानसँग कर्मकाण्ड पद्धति सुझाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस।

श्रीमद भाग वर्मा प्राण को आई ले एकादश स्कंद को 27 अध्याय को बीज बाट महाराज परीक्षित सुखदेव स्वामी ने श्रीमद भागवत को महत्वपूर्ण कथा को वर्णन विस्तार प्रस्तुत कर अब तपाई के सुन्न चाहनुहुन्छ महाराज भनेर सोध्दाखेरिमा एउटा प्रकारको उपदेश गर्नुभयो। अब के प्रकारको प्रकरण आज्ञा गरिबक्छ भने कर्मकाण्ड। अब कर्मकाण्ड भन्नाले कर्म भनेको निधार होइन, पुरपुरो होइन। कर्म भनेको एउटा जब शरीरले गर्ने उत्तम प्रकारको नीतिगत न्याय संगतको कामलाई कर्म भनिन्छ। त्यो कर्म गर्दाखेरिमा बिहान तपाईँ अब जुरुक्क उठ्नुहोस्, यो कुरा सम्झिरहनुहोस् सबैजनाले। कर्म गर्दाखेरिमा बिहान जुरुक्क उठेर कोहीसँग नबोल्नुहोस्। यो आचार संहिता बताउन आँटे मैले, यो आचार संहिताको वर्णन हो। यो बिहान जुरुक्क उठ्नुहोस्, कसैसँग बोल्दै नबोलिकन आफ्नो हातलाई ढोगिदिनुहोस्। कराग्री बसत्य लक्ष्मी, कर मूल्य सरस्वती, कर मध्य स्थित ब्रह्म प्रभाते करदर्शना, आफ्नो हातलाई ढोगिदिनुहोस्। यो के भनेको त भनेदेखि मेरो हातले आज सदैव पवित्र काम गरिदिनुहोस्। आज दिनभरिका लागि यो हात दुर्जनमा प्रयोग गर्नुहोस्, यो हातले अप्राजन्य कार्यक्रममा अगाडि नबढ़ोस्, यो हातले अर्कालाई कुनै प्रकारबाट गाली गलौज भने नोक्सान हुने काम आज नगरोस्, यो हातमा लक्ष्मीको वास होस्, यो सदैव सर्वदाको निमित्त पवित्रतामा यो हात खटिरहोस्, यसरी हातलाई ढोगिदिनु बिहान। मन्त्र हो कराग्रे वसुते लक्ष्मी, कर मूल सरस्वती, कर मध्य स्थित ब्रह्मा प्रभाते करदर्शन। यो हातलाई यसरी ढोगी बक्सेपछि अनि त्यसपछि तपाईँ गुरुको उठ्नुहोस् अनि पृथ्वीलाई ढोग्नुहोस्। समुद्र बसते लक्ष्मी प्रवत स्तन मण्डले विष्णु पत्नी नमस्तुभ्यं पाद पर्षक्षम सुमे। यस कारणबाट यो समुद्र माथि बसेकी पृथ्वी, यहाँ धेरै ढल निकासहरू छन्, हजुरले धेरै दुःख पाउनु भएको छ, यसको लागि क्षमा राख्नु है भनेर प्रार्थना गर्नु। अनि मलमूत्र त्याग गर्ने ठाउँमा उत्तिष्ठ सर्वदेवान उत्तिष्ठ भूमि देवता मलमूत्र करी श्यामी आज्ञा देव वसुन्धरा। यसरी पृथ्वीलाई ढोगेर यो शरीरको पवित्रताका लागि शुचिविचि गरेर शरीरको शुद्धिकरण गर्नु, स्नान गर्नु। स्नान गर्दाखेरिमा बाँकी कतै नराखिकन स्नान गर्नु, कति पनि गयो शरीरका भागहरू ओदानु नराखिकन स्नान गर्नु प्रत्येक दिन भन्छ। अनि त्यो स्नान गरिसकेपछि यज्ञ गर्ने ठाउँ भने जप गर्ने ठाउँमा गएर पूर्वपट्टि फर्काउनु, बिहानको मध्याहको उत्तरपट्टि, बेलुकाको पश्चिमपट्टि फर्केर टीका लगाउनु, अनि शिखालाई अर्थात सूत्रलाई साक्षी राखेर जप गर्ने शुरू गर्नु, पानी आचरण गर्नु। अयम आत्मतत्वम हेरौँ वेदतत्वम क्लिन सबत्र शिवतत्वम सोधयामी भनेर अनि त्यसपछि हात धोएर अनि जपको लागिमा शुरू गर्दा कहाँ देख्नु, कहाँबाट शुरू गर्नु भन्दाखेरिमा अनि हेर हेर बन्दोबस्तले जाने हेर्छ र यस कारणबाट यहाँबाट शुरू गर्नु एक अनि अनि अनि कता अनि कताको अलिअलि त आयो भइगयो नि भयो। यहाँबाट शुरू गर्नु एक भन्नु, यो जब गरिसकेपछि अनि यहाँ लैजानु, यहाँबाट यहाँ लैजानु।